0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
3: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो. कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन. धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ. हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ. यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी.
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ.
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं.
4: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई. हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ.
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ. खोजी खोजी लगाऊ.
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर.
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना.
7: सुन चाँदी खरिद र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल.
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर. प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा. फोन 0665201
7: मोबाइल 97460045
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता.
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि.
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली. प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर. सम्पर्क फोन 0665204097.
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ. दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ.
10: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो. खै म त कहाँ जाउँ भइरहेको छु.
11: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है.
12: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
11: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तना डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
12: सम्पर्क मोबाइल 9846019018 9846019018।
13: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
14: एक्सट्रिम एनर्जी ड्रिंक ठीक
15: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ।
16: आज 2083 साल जेठ 23 गते शनिबार, सन 2026 जून 6 तारीक, अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
17: काया कैरन का साथमा
18: किसान पाइप प्रोडक्ट्स प्राली
17: राष्ट्र कुसान किसान
18: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
15: आज वार्षिक उत्सव मनाउँदै गरेको काभ्रेको रेडियो सेफड 88.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
16: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
15: बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
16: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
19: सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
15: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिप्के, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
16: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम कीर्तिपुर काठमाडौँमा वैशाख 12 बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा हुनुहुन्छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए। अहिले बैंक खाता पनि खोल्न आएका छन्, तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोद्धा जवाब आउँदैन उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर टहरा खाली गर्न निर्देशन दिँदै वैशाख 11 छ बुधी सूचना निकालेर 10-15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताउनु भएको कान्तिपुरमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टरमा आश्रित छन्। सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्यल उत्पन्न भएको छ।
7: मध्यपूर्वको द्वन्दका कारण बिटुमिन र डिजलको मूल्य वृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण ठप्प भएको छ। बढ़ी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन्। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरनीको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो। यसलाई दुई खण्ड गरेर ठेक्का गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू मध्य पहाड़ी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र काठमाडौँ तराई मधेस दूर्त मार्ग अर्थात फास्ट ट्र्याकमा बिटुमिन नभएर कालोपत्र रोकिएको छ। मदन भण्डारी राजमार्ग, नागढुङ्गा मुगलिन, काकड़बिटा लौकई सड़क खण्डमा पनि कालोपत्र प्रभावित बनेको छ। बिटुमिन सकिएपछि काम रोकिएको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताउनुभयो। राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल मध्य पहाड़ी राजमार्गमा पनि पनि कालोपत्र हुन सकेको छैन। बिटुमिन अभावले कालोपत्र गर्न नसकिएको पुष्पलाल मध्यपहाड़ी राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताउनुभयो। अहिले बिटुमिनको मूल्य वृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुबेर नेपालीले बताउनु भएको छ। सरकारले निर्माण सामग्रीमा बढ़ेको मूल्यको समायोजन दिने कुरा पटक पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताउनु भएको छ। बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनु भएको छ। हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो। भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म केही भन्न चाहन्न। त्यसपछि उहाँले चुनाव अघि आफूहरू लेखेको कागज एकपटक पढ्न अनुरोध गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताउनु भएको हो। नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो। उहाँले आफ्नो भ्रमणलाई पारदर्शी र परिणाममुखी भएको दावी गर्नुभयो। यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाट भन्दा फरक रहेको पनि उहाँले बताउनुभयो।
7: तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीदेखि बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेका छन्। स्वदेश फर्काउने प्रयास अपेक्षाकृत सफल नहुँदा मोस्ट वान्टेड सूचीका ठूला अभियुक्तहरू कानूनी दायरा बाहिरै छन्। नेपाल प्रहरी को अनुरोधमा इन्टरपोलले जारी गरेको रेड नोटिस सूचीमा अहिले 98 नेपाली सहित 900 जना फरार अभियुक्त रहेका छन्। धेरै जसो यूएई, मलेसिया, कतार, साउदी अरब तथा अमेरिकामा छन्। अन्तर्राष्ट्रिय सहकार्य, कूटनैतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ प्रक्रियामा ढिलाइ भइरहेको सम्बन्ध अधिकारीहरूको विश्लेषण छ। तुलनात्मक रूपमा सामान्य मुद्दा कि अभियुक्त लाई प्रहरीले सहजै विदेशबाट पक्राउ गरेर ल्याउँदा प्रश्न उठ्न थालेका छन्। गम्भीर प्रकृतिका धेरैजना पीड़ित रहेका मुद्दाका अभियुक्तलाई भने वर्षौंदेखि प्रयास गर्दा पनि किन ल्याउन सकिएको छैन। सहकारी ठगीदेखि बैंकिङ कसुर तथा मानव बेचबिखन जस्ता गम्भीर मुद्दाका अभियुक्तहरू विभिन्न देशमा खुलेआम रहेका छन्, तर सरकारको पहुँच बाहिर नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
6: काया कैरनमा सर्पदंशको जोखिम र बस्ने उपायबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: जहाँ फेरिन्छ सुख कुसा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खाल, भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्डोल, बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प प्राए, साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त लगायतका खबर प्रस्तुत गरे।
7: अब बाँकी खबर। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पृष्ठको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छन्।
6: गर्मी मौसमको शुरूआतसँगै गाउँघर विशेष गरी तराई क्षेत्रमा सर्पदंशको त्रास बढ़ेको छ। तराईका जिल्लाहरूसहित झण्डै 26 जिल्लाहरू सर्पदंशबाट अति प्रभावित छन्। पछिल्लो दुई दिनमा मात्रै सर्पको टोकाईबाट रौतहट, बारा र कपिल वस्तुमा गरी 3 जनाको ज्यान गएको छ। यसै अवधिमा सर्पले टोकेकाहरू 10 जनाको उपचार भइरहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी औसत 200 जनाले सर्पदंशका कारण ज्यान गुमाउने गरेका छन् भने कतिपय व्यक्तिहरू अंग भंग समेत हुने गर्छन्। डरलाग्दो तथ्य के छ भने यीमध्ये धेरैजसोको सर्पको कड़ा विषका कारण नभई समयमा उपचार नपाउनाले र समाजमा अझै पनि व्याप्त अन्धविश्वासका कारण ज्यान जाने गरेको छ। थप जानकारी सहित महेश केवाली।
11: तराई र पहाड़ी खोचहरूमा हिँड्दा, राति भुइँमा सुतिरहेका बेला वा हिँड्दा सर्पले डस्न सक्छ। गाउँघरमा अझै पनि टोकेको ठाउँमा कपड़ा वा डोरीले कसेर बाँध्ने, ब्लेडले काटेर विषालु रगत फाल्न खोज्ने, मुखले चुस्ने वा घाउमा माटो र जड़ीबुटी दल्ने गरिन्छ। त्यति मात्रै होइन, सर्पदंशपछि अस्पताल कुदाउनुको साटो गाउँकै धामी झाँक्री कहाँ झारफुकका लागि पुर्याइन्छ। यसो गर्दा समयमा उपचार नपाएर धेरैको ज्यान जाने गर्छ। त्यसैले सर्पदंशपछि तुरून्तै अस्पताल लैजानुपर्छ भन्नुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
12: यताउता गर्ने कुरै छैन, तुरन्त गएर चाहिँ भर्ना भएर एन्टिडोट लिनुपर्छ, होइन, एन्टिस्नेक भेनम भन्छ हामीले, त्यो लिएन भने अब करेट कुखुरा जस्तो होइन त्यसले तुरुन्तै हानि गर्छ नि, कति विषले असर पारिसक्यो भन्ने कुरा आउँछ, त्यसले गर्दाखेरि त्यो जति ढिलो भयो उति जोखिम बढ्दै गयो।
11: तथ्याङ्क अनुसार नेपालमा पाइने कम्तीमा 90 प्रजातिका सर्पमध्ये केवल 20 प्रजाति मात्र विषालु छन्, बाँकी 70% विषहीन हुन्छन्। तर धेरैलाई कुन विषालु र कुन विषहीन भनेर चिन्न सक्ने ज्ञान हुँदैन। विषहीन सर्पले टोक्दा पनि मनोवैज्ञानिक त्रासका कारण बेहोश हुने वा हृदयघात हुने समस्या हुने गर्छ। कतिपय अवस्थामा त गलत उपचार र डरकै कारण धेरैले ज्यान गुमाएको तितो यथार्थ छ। सर्पले टोके लगतै बिरामीलाई धेरै हलचल गर्न नदिई सिधा सुताउनुपर्छ र शरीरका कसिला लुगा वा गहना खोलिदिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा बिरामीलाई ढाडस र सान्त्वना दिनुपर्छ। फेरि डाक्टर पुन।
12: बिरामीलाई अब सुताउने होइन, धेरै हलचल गर्न नसक्ने, लुगाहरू कपडाहरू छ भने खोलिदिने, कुनै पनि अब काट्ने होइन अथवा रगत चुस्ने अथवा कुनै चाहिँ अब जडीबुटी भनेर लगाउने त्यस्तो कुराहरू गर्नु भएन।
11: धेरैलाई सर्पदंशको उपचार कहाँ हुन्छ भन्ने जानकारी पनि छैन, त्यसले पनि जोखिमलाई थप बढ़ाएको छ। देशभर झण्डै 100 सर्पदंश उपचार केन्द्रहरू छन्। सरकारी अस्पताल, केही निजी अस्पताल र नेपाली सेनाले आफ्ना ब्यारेकहरूमा यो सेवा दिइरहेका छन्। सर्पदंशको औषधि एन्टी स्नेक भेनम सरकारी अस्पतालहरूमा पूर्ण रूपमा निशुल्क पाइन्छ। साथै सही सूचना दिन त्रिवी शिक्षण अस्पतालमा 24 घण्टा सञ्चालन हुने गरी सूचना केन्द्र स्थापना गरिएको छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
12: फेरि यहाँनिर के छ भन्दा कहिले काहीँ सर्प टोकेको अस्पताल कुन हो भन्दा थाहा नपाएर घुमाउँदा घुमाउँदा बिरामीको मृत्यु पनि भएको छ, र विशेष गरेर तराईतिर सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामी बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
11: सर्प जमिन बाहिर निस्कने गर्मीको यो बेला घर वरिपरिको झाडी सफा राख्ने, ओछ्यान राम्रोसँग टकटकाएर मात्र सुत्ने, भुइँमा नसुत्ने र राति हिँड्दा अनिवार्य टर्च लाइटको प्रयोग गर्ने हो भने सर्पदंशबाट जोगिन सकिन्छ।
7: देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँमा तथा तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्नेछ। तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि पनि हुन सक्ने मौसमविदको भनाइ छ। मौसमविदका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने मिति हो, आज जून 6 भएको छ। भारतमा तोकिएको औसत मिति जून 1 मनसून भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसूनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदले अनुमान गरेका छन्।
6: आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारवालाबाट राय तथा सुझाव माग गरेको हो। सरकारले जेठ 15 जारी गरेको आउँदो बजेटलाई सघाउ पुर्याउने गरी राष्ट्र बैंक ऐन 2058 भएको व्यवस्था बमोजिम आउँदो आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढ़ेको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले निकालेको सूचना अनुसार सरकारवाला विज्ञ र नागरिकले सुझाव पठाउन सक्नेछ। 5 असारसम्म सुझाव पठाउन सक्न राष्ट्र बैंकले समय सीमा तोकेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
14: ओपीडी सेवा,
11: विशेषज्ञ ओपीडी सेवा,
14: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
11: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
14: पूर्वकर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
14: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। पहिले उहाँ तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुनुहुन्थ्यो। देशमा आमूल परिवर्तनको नारा सहित 26 वर्षको उमेरमै उहाँ माओवादी जनयुद्धमा होमिनु भएको हो। उहाँ हुनुहुन्छ कालीकोटका वीरेन्द्र बहादुर भण्डारा। आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लड़ेका उहाँ आशा अनुसार उपलब्धि हासिल नभएपछि त्यो युद्ध र परिवर्तनको नारा माछा माछा भ्यागुतो बन्न पुगेको बताउनुहुन्छ। नागरिकको मुक्तिका लागि बन्दुक बोकेर जंगल जंगल हिँडेको युद्ध मोर्चामा भिडेको भण्डारा अहिले जीवनको अर्को मोर्चामा हुनुहुन्छ, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ। अहिले उहाँ जीविकोपार्जनका लागि माछा बिक्री गर्नुहुन्छ। प्रतिदिन न्यूनतम 25 किलोसम्म माछा बिक्री गर्ने उहाँले यसैबाट वार्षिक 6 लाख रूपियाँ भन्दा बढ़ी आमदानी हुने बताउनुहुन्छ। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उहाँको हातमा अहिले तिला नदीका माछा हुन्छन्। भन्नुहुन्छ जीवनको दिशा फेरिएको छ तर संघर्ष भने उस्तै छ। त्यति बेला बम गोला र बारूद बोकेर हिँड्थ्यो, अहिले बिक्रीका लागि माछा बोकेर हिँडिरहनु परेको छ। आफ्ना छिमेकी आफन्त र साथीभाइहरू ठूलठूला सपना बोकेर विदेश पलायन भएको देखेका उहाँ आफूमा विदेश जाने सोच कहिले नआएको बताउनुहुन्छ। आफ्नो माछा व्यापार सन्तोषजनक नै रहेको उहाँले बताउनु भएको छ। भन्नुहुन्छ आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु। बिहानै उठेर नागमा बजारबाट माछा ल्याएर जुम्ला बजार, कालीकोटको माङमा, जुम्लाको गोठी जिउला, पातारासीको लासी, सिंजाको नराकोट, तिलाको राराहिल र तातोपानी गाउँपालिकाको तिलाकोट बजार पुग्छु। यसैमा म सन्तुष्ट छु। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकको खबर नागरिक दैनिकमा छ।
6: अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पार्टीका संस्थापक अभिजित दिपके अमेरिकाबाट नयाँ दिल्ली पुग्नु भएको छ। अमेरिकाको पोस्टन विश्वविद्यालय पढ्ने 30 वर्षीय स्नातक दिपले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ यसअघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै एक महिना अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय भएको छ। दिपकेले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। दिल्लीमा भीड़ नगर्न समर्थकलाई उहाँको आग्रह छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ।
7: अब खेल खबर। चाबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 21 रजत र 13 काँस्य जितै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश 2 भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण, 2 रजत र 18 काँस्यका साथ गण्डकी चौथो, 4 स्वर्ण, 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं, 3 स्वर्ण, 6 रजत र 6 काँस्यका साथ मधेस प्रदेश छैटौं अनि 2 स्वर्ण, 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भयो। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। यसैबीच 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय शुरूआत गरेका छन्। सुर्खेतको वीरेन्द्र नगरमा हिजोदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई 54 रनले हरायो। यो खेल कालुङचुक मैदानमा भएको थियो। त्यस्तै वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वको टोली कोशीलाई 89 रनले हराउँदै विजय शुरूआत गरेको हो। तेस्रो खेलमा गण्डकीले बागमतीलाई 7 विकेटले हराएको छ।
6: आया कैरनमा अब केही खबर संक्षेपमा। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 वटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ। सिफारिश गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। सर्टलिस्टमा परेका सूचीहरू उज्यालो अनलाइनमा गएर हेर्न सकिनेछ।
7: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सुरुवा गरी जगेडामा राखिएको छ।
6: सर्वोच्च अदालतले नेपाल वायु सेवा निगममा मनोनित गरिएका पाँच संचालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
7: विश्वव्यापी राइड हेलिङ कम्पनी उबरले हिजो नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्महरूको संख्या चार पुगेको छ।
6: एसी र कक्षा एघार बाह्रको परीक्षाहरूमा बरामद गरिएका 496 थान विभिन्न कम्पनीका मोबाइलहरू सिरामा नष्ट गरिएपछि चौतर्फी आलोचना शुरू भएको छ। जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ। मोबाइल सहित 5 स्मार्ट वाच पनि बरामद गरिएको थियो।
7: ई कमर्स प्लेटफर्म दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवरले राजीनामा दिनुभएको छ। कम्पनीको कार्यवाहक प्रबन्ध निर्देशकका रूपमा बीएनई नियुक्त हुनुभएको छ।
6: बागमती प्रदेश यसले करिब 47 करोड़ लागतमा हेटौडा सिसौघारीमा निर्माण गरेको धूलो दूध कारखाना निर्माण सम्पन्न भएको 2.5 वर्ष बित्दा पनि परीक्षण उत्पादन सीमित भएको छ।
7: चीनको कोरला नाकाबाट भित्रिएका विद्युतीय गाड़ीको आयातमा कैफियत रहे नरहेको छानबिन गर्न अर्थ मन्त्रालयले गठन गरेको समिति मुस्ताङ पुगेको छ।
6: र भित्री मधेस डडेलधुराको जोगबुढाको उर्वर फाटा 2 दशक अघिसम्म देशका विभिन्न जिल्लाबाट बसाई सरेर आएका परिवारको आश्रय स्थल थियो। घना जंगल फाँडेर बनाइएका खेतबारी मेहनतले उठाएका घर र विस्तार हुँदै गएको बजार अहिले भने रंगुन पन्तुरका खोलाको कटानसँगै क्रमशः रित्तिँदै गएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
7: बोट अनुसारको फल
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
6: बिटुमिन र डिजेलको भाव बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प प्राय। मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
7: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या। सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
6: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिपके, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
7: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। बजेटमा धेरै बिजुली प्रयोग गर्दा कर लाग्ने व्यवस्था भएको र बजेट भाषणको दिन प्रधानमन्त्रीले ढुक्क हुनुहोस् भनेर फेसबुकमा लेखेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती र सानो छोरा छन्। गर्मीले पंखा चलाइरहेको बेला पंखाको तार झिकेर फाल्दै श्रीमान भन्दैछन्, तिमीहरू ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा अब चलाउन पाइँदैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334। रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
9: विगत 2 अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665909993, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: विश्व वातावरण दिवसको अवसरमा लमजुङका विभिन्न स्थानमा वृक्षारोपण, विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम, लमजुङका स्थानीय तहको बेरोजुमध्ये 81 लाख रूपियाँ भन्दा बढ़ी असूल गर्नुपर्ने, सबैभन्दा बढ़ी दोर्दीमा ओल्ड भिजनको सहयोगमा आरसीटीसीद्वारा एक बालिका एउटा रोग अभियान सञ्चालन र लमजुङ दर्पणको 13 स्थापना दिवसमा नव पुस्तालाई पत्रकारिता तालिम।

0: अब समाचार विस्तारमा विश्व वातावरण दिवसको अवसरमा लमजुङका विभिन्न ठाउँमा कार्यक्रम गरिएको छ। शुक्रबार विश्व नगरपालिका 11 चिती रामचोक बेसी त्रिमणि धाममा रहेको त्रैलोकेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण भएको छ। डिभिजन वन कार्यालय लमजुङले जन्मदिनमा वृक्षारोपण अभियानको समन्वय कार्यक्रम गरेको हो। डिभिजन वन कार्यालय लमजुङको प्रमुख दिवक प्रसाद पण्डितको अध्यक्षता एवं प्रमुख शिराधिकारी कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यात्मा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिया खनालले वातावरण र मानव जीवन बीच घनिष्ठ अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभयो। वातावरणीय सन्तुलन बिग्रिए मानव जीवन नै जोखिममा पर्न सक्ने भन्दै प्रज्ञा खनालले वातावरण संरक्षण आजको प्रमुख आवश्यकताको धारणा राख्नु भएको थियो। वातावरण सन्तुलन कायम राख्न र वरपरको क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपणको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रज्ञा खनालले रोपिएका बिरूवाको संरक्षण गोडमेल तथा नियमित हेरचाह गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी नेपाल गुरुमा हेडक्वार्टर लमजुङ तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी बेस नगरपालिका 11 वडा अध्यक्ष शिवप्रसाद जोशी नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी सन्तोष खनाल मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीय वन उपभोक्ता समितिका अध्यक्षहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। सोही कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालय लमजुङले त्रैलोकेश्वर महादेव मन्दिर परिसरको सरसफाई तथा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक दुईवटा डस्टबिन पनि हस्तान्तरण गरेको छ। प्रज्ञा खनाल र डिभिजन वन प्रमुख पण्डितले संयुक्त रूपमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र डस्टबिन हस्तान्तरण गरेका हुन्। प्रत्येक वर्ष जून 5 दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ। यस वर्ष समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नाराका साथ सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको हो। दिवससँगै आयोजना गरिने यस्ता कार्यक्रमले वातावरण संरक्षण हरियाली तथा स्थानीय स्तरमा सरसफाई व्यवस्थापनप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। लमजुङका स्थानीय तहहरूको बेरोजगार रकम मध्ये 81 लाख बढ़ी रूपियाँ रकम असुल गर्नुपर्ने महालेखाको 63 प्रतिवेदनले देखाएको छ। जिल्लाका 8 स्थानीय तहहरूमा आर्थिक वर्ष 81-82 का कुल बेरोजगार रकम मध्ये 81,67,147 रूपियाँ असुल गर्नुपर्ने देखिएको महालेखा प्रतिवेदनले देखाएको हो। महालेखाको प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढ़ी रकम दुर्दी गाउँपालिकाबाट असुल हुनुपर्ने देखिएको छ। दुर्दी गाउँपालिकाबाट मात्रै 38,48,013 रूपियाँ असुल हुनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ। मध्य नेपाल नगरपालिका जिल्लामा रकम असुली गर्नुपर्नेमा दोस्रोमा रहेको छ। सार्वजनिक भएको विवरण अनुसार मध्य नेपाल नगरपालिका 9,89,494 रूपियाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी जिल्लाको सदरमुकाम समेत रहेको बेसर नगरपालिकाका 8,43,599 रूपियाँ असुल गर्नुपर्ने शीर्षकमा रहेको छ भने सुन्दरबजार नगरपालिकामा 7,84,545 रूपियाँ असुल गर्नुपर्ने शीर्षक रहेको छ। सो बाहेक मर्सङ्गी गाउँपालिकाको 6,54,803 रूपियाँ, दुधपोखरी गाउँपालिकामा 4,18,090 रूपियाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। जिल्लाको रायनाथ नगरपालिकामा बेरोजगार देखिएको कुल रकम मध्ये 3,23,603 रूपियाँ असुल गर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कोलसत्तर गाउँपालिकाको असुल गर्नुपर्ने रकम 3 लाख मात्रै रहेको छ। महालेखाको प्रतिवेदन स्थानीय तहको कुनै पनि योजना तथा कार्यक्रममा निर्धारित मापदण्ड विपरीत बढ़ी भुक्तानी दिएको मापदण्ड विपरीत कर्मचारी भर्ना गरी तलब दिएको मापदण्ड भन्दा बढ़ी भत्ता वितरण दिएको जस्ता शीर्षकमा असुल गर्नुपर्ने देखिएको मापदण्ड भन्दा बढ़ी रकम भुक्तानी भएका व्यक्ति वा समितिसँग रकम वसुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरोजगार रहेको पाइएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 81-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरोजगार देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 8 जसो बेरोजगार कम भएको छ। आर्थिक वर्ष 82-81 कार्यान्वयनमा रहेको 9,79,30,46,000 रूपियाँ बजेट लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ नयाँ बेरुजु देखिएको थियो। महालेखाले देखाए बेरुजु मध्ये प्रचलित नियम विपरीत खरिद नभएको मापदण्ड भन्दा बढ़ी भुक्तानी गरेको अनियमित भएको र रकम भुक्तानीका लागि आवश्यक प्रमाण तथा बिल भरपाई पेश नगरेको जस्ता फरक फरक शीर्षकमा बेरुजु भएको देखिएको छ। लमजुङ दर्पण दैनिकको 13 स्थापना दिवसको अवसरमा सदरमुकाम विश्वमा 2 दिने पत्रकारिता तालिम भएको छ। नव पुस्ताको सशक्तिकरणका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग, कन्टेन्ट सिर्जना तथा मल्टिमिडिया विषय कालीमा विद्यार्थी तथा पत्रकारितामा रूचि राख्ने युवा युवतीको सहभागिता रहेको छ। तालिमको उद्घाटन गर्दै जिल्ला न्यायाधीश शिशिर राज ठकालले सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै सही तथ्य परक र जिम्मेवार सामग्री उत्पादनको आवश्यकता झन बढ़दै गएको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्रले सत्य निष्पक्षता र उत्तरदायित्वलाई आत्मसात गर्दै समाजलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले सूचना प्रविधिको युगमा सामाजिक सञ्जाललाई सकारात्मक रूपमा उपयोग गर्न सके समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले युवा पुस्तालाई सृजनशील तथ्यमा आधारित तथा समाज उपयोगी सामग्री निर्माण सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व सांसद मायानाथ अधिकारी, बाल इकाई लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ तथा महासंघ लमजुङका पूर्व अध्यक्ष आस कुरुङ लगायतले मन्तव्य राख्दै डिजिटल युगमा पत्रकारिता क्षेत्र थप जिम्मेवार, विश्वसनीय र प्रविधि मैत्री बन्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सामाजिक सञ्जालको प्रभावकारी तथा मर्यादित प्रयोग, तथ्यमा आधारित सामग्री निर्माण र नयाँ पुस्तालाई संचार तथा पत्रकारिता सम्बन्धी सिप विकास अवसर उपलब्ध गराउन यस्तो तालिम उपयोगी हुने बताउनुभयो। डिजिटल प्रविधिको बढ़दो प्रयोगसँगै सामाजिक सञ्जालको जिम्मेवार उपयोग, प्रभावकारी सामग्री निर्माण तथा मल्टिमिडिया पत्रकारिता सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजन गरिएको हो। तालिममा सहभागीहरूले समाचार लेखन, डिजिटल कन्टेन्ट निर्माण, भिडियो तथा फोटो प्रस्तुतिकरण, सामाजिक सञ्जाल व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएको आयोजकले जनाएको छ। तपाईँले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486। ओरबिजन इन्टरनेशनल नेपाल संघको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालले प्रकृतिको प्रेरणा, जलवायुको ऐना, हाम्रो उज्जवल भविष्य, एक बाल बालिका एउटा रोग अभियान शुरू गरेको छ। विश्व वातावरण दिवसको अवसरमा शुरू भएको अभियान अन्तर्गत वृक्षारोपण तथा बिरूवा वातावरण कार्यक्रम हुनेछ। शुक्रबार, शनिबार र आइतबार गरी विभिन्न स्थानमा 2200 बिरूवा रोप्ने कार्यक्रम रहेको आरसीडीसीले जनाएको छ। अभियानको पहिलो दिन शुक्रबार विश्व नगरपालिका 11 स्थित जनकल्याण माध्यमिक विद्यालय चिती, बेसरको मैगुम र गाउँसर क्षेत्र, सुन्दर बजारको महादेवी आधारभूत विद्यालय, बाल आदर्श माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ। त्यसै गरी दोर्दी गाउँपालिका 8 स्थित जयदेवी माध्यमिक विद्यालय तथा दोर्दी 9 स्थित बराह मिलन आधारभूत विद्यालय परिसरमा समेत बिरूवा रोपिएको छ। कार्यक्रम अन्तर्गत ओड भिजनमा दर्ता भएका 1900 बाल बालिकालाई सुन्तला, ओखर, लिची, एभोकाडो तथा अस्ट्रेलियन कटुस लगायतका विभिन्न जातका फलफूल तथा बहुउपयोगी बिरूवा वितरण गरिएको छ। ती बिरूवाहरू बाल बालिकाले आफ्नै घर तथा समुदायमा रोप्ने गरी प्रदान गरिएको हो। ओड भिजन इन्टरनेशनल नेपाल संयोजक जिल्ला संयोजक शुक्रराज गुरूङको अनुसार अभियानको पहिलो दिन मात्रै करिब 450 बिरूवा वितरण तथा रोप्ने कार्य भएको छ। बाल बालिकालाई प्रकृतिसँग जोड़नुका साथै पोषणयुक्त फलफूल उत्पादन तथा प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार सुन्तला, ओखर, लिची, एभोकाडो लगायतका बिरूवाले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै भविष्यमा बाल बालिकाको पोषण सुधारमा समय सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाल बालिकालाई बाल्यकालदेखि नै प्रकृतिप्रति माया, जिम्मेवारी र दायित्व बोध गराउँदै वातावरणीय संरक्षकका रूपमा विकास गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। अभियानले बाल बालिकामा वातावरण संरक्षणप्रति जिम्मेवारी बोध गराउनुको साथै हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। बाल बालिकाको सक्रिय सहभागिता सहित सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणको सन्देश समुदाय स्तरसम्म पुर्याउने विश्वास गरिएको छ। लमजुङको एकमात्र दैनिक पत्रिका लमजुङ दर्पणले डिजिटल संचारकर्मी रविन्द्र परियाललाई सम्मान गरेको छ। बेसा नगरपालिका 2 निवासी परियाललाई न्यू मीडिया तथा डिजिटल प्लेटफर्म मार्फत लमजुङ जिल्लाको कला, संस्कृति, पर्यटन तथा सामाजिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। लमजुङ दर्पण दैनिकको 13 स्थापना दिवसको अवसरमा शुक्रबार बेसरमा आयोजित कार्यक्रममा परियारलाई सम्मान पत्र सहित नगद 2000 रूपियाँ प्रदान गरिएको थियो। परियारलाई पत्रिकाका प्रकाशक कृष्ण केसी, लमजुङ जिल्ला अदालतका जिल्ला न्यायाधीश शिशिराज ढकाल, प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले संयुक्त रूपमा सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभएको हो। सम्मान पत्रमा परियारको सृजनात्मक सक्रियता र समाजप्रतिको उत्तरदायित्वले युवा पुस्तालाई प्रेरित गर्नुको साथै जिल्लाको पहिचान प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। साथै आगामी दिनमा समेत यसै रचनात्मक तथा सकारात्मक कार्यमा निरन्तर सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ। लमजुङ दर्पण दैनिकले स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रबाट जिल्लाको पहिचान, कला, संस्कृति, पर्यटन तथा सामाजिक गतिविधिको प्रवर्धनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको प्रकाशक कृष्ण केसीले बताउनुभयो। विश्व वातावरण दिवसको अवसरमा दुर्दी गाउँपालिका 8 स्थित जयदेवी माध्यमिक विद्यालयमा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल संघ

0: साझेदारीमा ग्राम सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालले विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो। विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा स्वच्छ वातावरण निर्माणमा युवाको भूमिका बारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। कक्षा आठकी दिया तामाङ प्रथम, कक्षा आठकै सुप्रिया तामाङ द्वितीय र कक्षा आठकी रोजी तामाङ तृतीय भएका छन्। यसै गरी कक्षा आठका समीर तामाङ र कक्षा नौकी सम्झना तामाङले सान्त्वना स्थान हासिल गरेका छन्। कार्यक्रममा बोल्दै वर्ल्ड भिजन इन्टरनेशनल नेपालको जिल्ला संयोजक शुक्रराज गुरूङले वातावरण संरक्षण आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले बाल बालिकालाई प्रकृतिसँग जोड्दै वातावरणप्रति जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। वृक्षारोपण, फोहोर व्यवस्थापन तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाई थियो। कार्यक्रमको सञ्चालन जयदेवी माविका शिक्षक नवराज अधिकारीले गर्नुभएको थियो। विश्व वातावरण दिवसको सन्देशलाई समुदाय स्तरसम्म पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजन गरिएको आरसीडीसी नेपालले जनाएको छ। मर्सङको समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: विश्व वातावरण दिवसको अवसरमा लमजुङका विभिन्न स्थानमा वृक्षारोपण, विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम। लमजुङका स्थानीय तहको बेरोजगार मध्ये 81 लाख रूपियाँ भन्दा बढ़ी असूल गर्नुपर्ने सबैभन्दा बढ़ी दोर्दीमा ओल्बिजानको सहयोगमा आरसीडीसीद्वारा एक बालिका एउटा रोग अभियान सञ्चालन र लमजुङ दर्पणको 13 स्थापना दिवसको अवसरमा पत्रकारिता तालिम सञ्चालन। बिहान 6:35 बजे कुमार संगीत समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: आया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840008961।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: कार्यक्रम रंग र
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार सम्पूर्ण साहित्य प्रेमी श्रष्टाहरूमा कार्यक्रम रंगरसको तर्फबाट आज म तपाईँहरूको माझ उपस्थित भइसकेको छु। यसै समय प्रभातकालीन समयको यो प्रस्तुति एवं सन्ध्याकालीन साँझको प्रस्तुति कार्यक्रम रंगरस। आदरणीय मित्रहरू, हरेक हप्ता शनिबार यसै समय तपाईँहरूको माझमा हरेक किसिमका साहित्यिक गतिविधिहरू लिएर उपस्थित हुने गरेको छु। आज पनि म तपाईँहरूको समक्ष अघिल्लो हप्ता चाहिँ एउटा सानो कोसिली लिएर उपस्थित भइसकेको छु। रेडियो मर्सङ्गी 95 MHzको स्टेशन बसेर म कार्यक्रम रंगरसमा तपाईँहरूको माझ हरेक समय यसै साथ उपस्थित हुने गरेको छु। आजको एउटा कथा तपाईँहरूको माझमा म पस्कन चाहन्छु, एउटा लेखकको आत्मकथा। जो लेखकहरू मरूभूमिका पात्र हुन्छन् उनीहरू लेख्छन् कोर्छन् तर पसिनाको उचित मूल्य पाइरहेका हुँदैनन्। त्यही परिवेशलाई सेरोफेरो टानेर गोपाल अस्कको यो कथा, जो मैले कौशिकी द्वैमासिक पत्रिकाबाट लिएको छु, जुन पत्रिका काठमाडौँबाट प्रकाशित हुने गर्दछ। यसका प्रधान सम्पादक भने आदरणीय गुरु चेतना धमाला, जो नेपालकै प्रसिद्ध हाइकुकार पनि हुनुहुन्छ। उहाँकै प्रधान सम्पादन रहेको यो कौशिकी पत्रिकाको कथा गोपाल अस्कको एउटा लेखकको आत्मकथाबाट शुरू गर्न चाहन्छु। कथावस्तु यसरी अगाडि बढ्छ। आज उसको मन खिन्न छ, कतै लागिरहेको छैन। नैराश्यतेको तुहाँडो भित्र हराएको जस्तो देखिन्छ। ऊ कहिले उड्छ, कहिले बस्छ, कहिले कोठा बाहिर जान्छ त कहिले फेरि कोठाभित्र फर्कन्छ। ऊ कहिले कोठामै यताउता घुम्न थाल्छ त कहिले ओछ्यानमा थसक्क बस्न पुग्दछ। ऊ एक पटक अचानक उड्छ र ऐना अगाडि गएर उभिन पुग्छ। ऐनामा आफूलाई गहिरिएर निहाल्दछ, मानव ऊ आफूलाई खोजिरहेको होस्। ऐनामा आफूलाई हेरिरहँदा अचानक उसको मनमा एउटा विचार उत्पन्न हुन्छ, ठिकै त छु, आफूमा कुनै परिवर्तन भएको त देखिन मैले, मेरो कदाकाठीमा पनि कुनै परिवर्तन भएको छैन। उही 5 फिट 2 इन्च उचाइ र 1.5 फिट जतिको चौडाइको आयतनमा फैलिएको मेरो शरीर उस्तै देखिन्छ। हो, अलिक मोटो चाहिँ अवश्य भएको छु, भुँडी पनि सोही अनुसार बाहिर निकेको छ। लुगाफाटा सबै त्यतिको सुहाउँदैनन्, महँगो सस्तोले गर्दा होइनन्, तिनीहरू नसुहाएका बिग्रिएको जिउडालले गर्दा हुन्। पहिला पहिला जे पनि खाँदा हुन्थ्यो, जुनसुकै खानेकुरा पनि निकै रुद्धथ्यो। घरमा अरू केही नहुँदा आमाले भातमा नुन तेल नै मिसाएर खान दिनुहुन्थ्यो। त्यो पनि आहा, कति मिठो लाग्थ्यो, कति अमृत नै लाग्थ्यो। अब त थालमा पस्किएका परिकारहरू मध्ये पनि छानी छानी खानु पर्दछ। हुँदैन, यो कोलेस्ट्रोल बढिहाल्छ, यो त नुनिलो धेरै छ, नखानु, यसले ब्लड प्रेसर वात्तै बढाइदिन्छ, आदि आदि भनाई खानुपर्दछ। आफ्नै इच्छा अनुसार केही खानुहुन्न अचेल, जहिले पनि डाक्टरको सल्लाह अनुसार हिँड्नुपर्दछ। कथम कदाचित कुनै दिन आफ्नो इच्छा अनुसार हिँडेर सोही अनुसार खानपिन गरेको रहेछ भने हुनसक्छ त्यसको भोलिपल्ट नै डाक्टर अगाडि उभिनु नपरोस्। त्यसपछि त आफ्नो कुनै सिप लाग्दैन, डाक्टरले अतिरिक्त लेखिदिएका औषधिहरूका साथमा उनको हवाई पनि खानुपर्दछ। बेसरी ऊ माग्दछ नेपाली साहित्य जगतमा उसलाई एउटा बहुआयामिक प्रतिभाको रूपमा चिनिने गरिन्छ। उसले आफूले पाएको पदवि बहुभाषिक साहित्यकार तथा बहुआयामिक प्रतिभाको समीक्षा गर्दा ठिकै हो भन्ने ठहरमा पुग्ने गर्दछ। ऊ जब जब आफूसित यसबारे प्रश्न गर्दछ, ऊ आफ्नो मनमा कुनै कुनाबाट जवाब पाउने गर्दछ, हो त तिमी एउटा बहुआयामिक प्रतिभा नै हो, यहाँ प्राय साहित्यकारहरूको जीवन कुनै एक भाषा र विधामै लेख्दा लेख्दै बितेको हुन्छ। तिमी त 4-5 भाषा तथा साहित्यका अनेक विधाहरू जस्तो कविता, गीत, गजल, कथा, उपन्यास, नाटक, महाकाव्य, खण्डकाव्य, हाइकु, निबन्ध, समालोचना, शोध अनुसन्धानमा आदिमा लेख्छौ र निरन्तर रूपमा क्रियाशील भएर लेख्छौ। गजबको कुरो के छ भने तिमीले यी सारा विधाका कृतिहरू पनि प्रकाशित गराइसकेका रहेछौ, त्यसैले तिमी एउटा बहुआयामिक प्रतिभा हो, बहुभाषिक प्रतिभा हो, यसमा कुनै दुई मत छैन, कुनै शंका छैन। तिमी को हौ त, तिम्रो पहिचान के हो, तिम्रो हुलिया कस्तो छ, आज त भन्नु पर्यो, सधैँ मलाई केरकार गरिरहन्छौ, ऊ प्रश्न तेर्स्याउँछ। म भनेको तिमी नै हो, तिम्रो पहिचान नै मेरो पहिचान हो, मेरो रंग गहुँ गोरो छ, मेरो उचाइ र लम्बाई तथा शरीरको तौल आदि ठ्याक्कै तिम्रो। भन्नुपर्दा म पनि एउटा बहुभाषिक साहित्यकार तथा बहुआयामिक प्रतिभा हुँ।
उसको मनबाट एउटा सरल जवाब आउँछ, तर ऊ यस जवाबबाट सन्तुष्ट हुँदैन र झन आकर्षित हुँदै प्रतिप्रश्न गर्दछ। के भन्छौ तिमी? तिमी कसरी म भन्न सक्छौ? तिमीले कसरी मेरो पहिचान ग्रहण गर्न सक्छौ? तिमी कसरी बहुआसी साहित्यकार बहुआयामिक प्रतिभा हुन सक्छौ? तिमी त फकत मेरो मन हो। मनको संसार त बेग्लै हुन्छ, त्यसको दुनियाँ अन्तर्निहित हुन्छ। बाह्य जगतको उज्यालो अँध्यारोबाट टाढा होइन र हो? यसमा कहाँ कुनै सन्देह, कहाँ कुनै विवाद छ? ऊ भित्र रहेको एक अर्को पात्रले जवाब दिन्छ, अनि उसको एउटा छोटो अनि प्रतिशब्दले धेरै प्रश्न गर्दछ। अनि के नि? उसको अर्को पात्रले भन्न सुरु गर्दछ, साँच्चै के भन्ने हो भने तिम्रो कुनै पनि चिज तिम्रा होइनन्, तिमीले आफूलाई चिनेकै छैनौ। तिम्रो शरीरका अङ्गहरूले तिम्रो प्रतिनिधित्व गर्दछन् र तिमीलाई म हुँ भन्ने बोध गराउँदछन्, तर वास्तवमा ती तिमी होइनन्, तिम्रा हुन्। यसको बावजुद तिमी तिमीहरूलाई म र मेरो भन्ने गर्दछौ। त्यसै गरी म तिम्रो अन्तर्जगतको अङ्ग हुँ, जसलाई तिमी मन भन्ने गर्दछौ। म पनि तिमी नै हुँ, यसैले गर्दा म तिमी हुँ र तिम्रो पहिचान नै मेरो पहिचान हो। गाह्रो भयो है अलिक बुझ्न मलाई, कहाँ म साहित्य क्षेत्रको मान्छे, कहाँ तिमी आध्यात्म दर्शनका कुरा गर्न थाल्यौ। ऊ अन्य उल्मा पर्दछ। तिमी नै भन्छौ आज मसँग मेरो मन पनि रोइरहेको छ। आज त मेरो मन चरा जस्तो चिरबिर चिरबिर गर्दै उडिने खोजिरहेको छ। आज आकाशमा उडु उडु जस्तो लागिरहेको छ। तिम्रो खुसीको खुसी हुने र तिम्रो दुःखमा दुःखी हुने म कसरी तिमीबाट अलग हुन सक्छु? कसरी मेरो तिमी बाहेक अर्को पहिचान हुन सक्छ? यसमा धेरै सोच्नुपर्ने कुरो नै छैन, म तिमी नै हौ र तिमी मेरो हो। ल, एकछिनका लागि मैले माने कि तिमी म हौ र म तिमी हौ, तर के ममाथि लाग्ने गरेका आरोपहरू तिमीमाथि पनि लाग्ने गरेका हुन्? ऊ सोध्छ। ऊ अलिक हाँसेर भन्छ, त्यही आरोप होइन के तिमी विद्या बेच्ने गर्दछौ, सरस्वतीलाई बलात्कार गर्दछौ, अरूको निम्ति लेखिदिन्छौ, पैसाको निम्ति आफ्नो सन्तान बेचिदिन्छौ, आफ्नो आत्मा बेचिदिन्छौ, यी र यस्ता आरोप होइन? यसको अर्को पात्रले सोध्छ। हो, यिनै आरोपबारे म तिमीसित कुरो गरिरहेको छु। उसले भन्छ, यो तिमी नितान्त वेदियत कुरो हो, यसमा मलाई केही पनि भन्नु छैन र यसको भागीदार म कुनै पनि हालतमा हुँदिन। उसले आफ्नो उपात्रबाट यस किसिमको नैतिकहीन जवाब पाएर अलिक रिसाउँदै भन्छ, आहा कति जाति, यस लिने बेलामा तिमी म बन्न पुग्छौ, म जति कि अघि सर्छौ र तर अपयस लिने बेलामा मेरो कुनै भागीदारी छैन, मतलब छैन भन्छौ। कहाँको न्याय हो यो? जब तिमी म हौ भने तिमी र म र मेरो कर्मबाट अलग कसरी हुन्छ हुन सक्छौ? तिम्रो अस्तित्व मेरो अस्तित्वबाट कसरी अलग हुन सक्छ? हुन सक्छ किन हुन सक्दैन? मन भने पात्र शरीरभित्र हुँदा हुँदै सदैव शरीरबाट अलग रहन्छ र शरीरले गरेको कर्मको भागीदार शरीर स्वयं हुन्छ, मन हुँदैन। यो कुरो तिम्रो परिवारका सदस्यहरू चाहिँ सम्पादित हुन्छन्। ल भन त, तिम्रो पाप र पुण्यमा के तिम्रा छोराछोरी र पत्नी सामेल हुन्छन्? तिमी कुनै कारणले जेल पर्दा के तिनीहरू तिमी पनि सँगसँगै जेल जान्छन्? पक्कै जान्छन्। तर तिनीहरू तिम्रो घर परिवारमा पहिलाको झैं बसेका हुन्छन्, तिम्रा श्री सम्पत्तिमाथि पहिलाको झैं अधिकार जमाएका हुन्छन्। हो, त्यसै गरी म पनि तिम्रो शरीरभित्र हुन्छु, तिम्रो श्रेय श्री सम्पत्ति आदिमाथि अधिकार जमाइ रहेको हुन्छु, तर तिम्रो दुष्कर्मको भागीदार हुँदिन। त्यसको मनले जवाब दिन्छ। ऊ आफ्नो मनलाई जोरदार जवाब दिन खोज्छ, तर बिचैमा उसकी पत्नीको आवाज सुनिन्छ। के गर्दै हुनुहुन्छ हजुर? ढिलो भएन? आज 8 बजे नै कतै जानु थियो होइन? 8 त बज्यो नि। आफ्नी पत्नीको आवाजबाट ऊ झस्किन्छ। ऐनामा आफूलाई एकपल्ट निहाल्छ। उसले आफ्ना आँखामा निकै प्रश्नहरूको बादल मडारिरहेको अनुभव गर्छ। निधारमा लगभग त्यतिकै प्रश्नहरूको रेखा कोरिएको देख्छ। साँच्चै केही ढिलो नै भइसक्यो ठानेर ऊ हतारिँदै बाहिर निस्कन्छ। बाहिर भन्नुको अर्थ घरबाट बाहिर होइन, कात्रा कोठाबाट बाहिर हो। आज उसको साथीको एउटा किताबको अनावरण हुने कार्यक्रम रहेको छ। ऊ 1 दशकदेखि राजधानीमा बस्ने गर्दछ। ऊ राजधानी आइसकेपछि आफ्नो गाउँ ठाउँका साथी तथा आफन्तहरूका निम्ति सूत्रधार पनि बनेको छ। उसका साथी साथै आफन्तहरूले उसलाई
भेचक काम हराएका हुन्छन्। कसैको लागि ऊ कुनै बिहानै कुनै अस्पतालमा डाक्टरले टाइम लिन पुगेको हुन्छ, कसैको आग्रह मान्नका लागि ऊ कुनै बेला एयरपोर्ट पुगेको हुन्छ, कुनै बेला कसैको निर्देशन पूरा गर्नका लागि आफ्नै पैसा हालेर कुनै किताब किनेर पठाइदिएको हुन्छ। त्यस्तो बेला कहिले ऊ आफूले हालेको पैसा पाएको हुन्छ र कहिले त धन्यवाद र मिठो हाँसोबाट चित्त बुझाएको हुन्छ। ऊ कसैको लागि आइए बीए बीएनका लिनका लागि त्रिभुवन विश्वविद्यालयको पुस्तकालय आएको हुन्छ। ऊ आजसम्म कसैलाई नाइ भन्न सकेका छैन, चाहिएर पनि कुनै बेला फुर्सदको कुरो मात्र गर्दा उसले एउटै वाक्य सुन्नु परेको हुन्छ, तिमी राजधानीमा बसेको हामीलाई के फाइदा भयो यार, जाबो एउटा सानो काम गर्न सक्दैनौ, एक घण्टाको त कुरो हो, यसो गयो र अलिकमा लामो बस्यो त्यति मात्र झन्झट गर्न सक्दैनौ। उसले कसैलाई पनि यो भन्न सकेको छैन कि यो एकजनाको लागि एक घण्टाको कुरा हुन सक्छ, काठमाडौँको जामले नै कयौं घण्टा खान्छ र फेरि यस्तो एक घण्टा माग्नेहरूको संख्या निकै ठुलो छ। आदरणीय मित्रहरू, हामी रेडियो मर्सङ्गदी 95 मेगाहर्ट्जमा यो स्टेशनमा बसेर कार्यक्रम रंगरसको यो कथाको खुराक तपाईँहरूको माझमा एउटा लेखकको आत्मकथा पस्किरहेका छौं। अब भने एकैछिन एउटा चाँदनी शाहद्वारा रचिएको यो गीत उकाली ओरालीहरूमा भन्दै विश्राम लिन चाहन्छु।

आदरणीय साहित्यिक मनहरू म कार्यक्रम रंगरस माध्यमबाट तपाईहरुको माझमा हरेक शनिबार यसै समय उपस्थित हुने गरेको छु। तपाईहरुको माझमा हरेक शनिबार मैले विभिन्न किसिमका साहित्यिक खुराकहरू लिएर आउने सन्दर्भमा आज कथावस्तुलाई अगाडि बढाइरहेको छु। फेरि यो कथावस्तुलाई अगाडि बढाउन चाहन्छु। कथा यसरी अगाडि बढ्छ, तर आजको कुरो बेग्लै हो। आज त उसले नै आफ्नो साथीलाई बोलाएको छ, उसले नै आफ्नो साथीको किताब प्रकाशन गर्न लगाएको छ। प्रकाशनमा लाग्ने खर्च यद्यपि उसको साथीले बेहोरेको, तर भूमिका लेखाउनेदेखि लिएर प्रकाशकको खोजी गर्ने कार्यसम्म त उसैले नै गरिदिएको हो। प्रुफ रिडिङको झन्झट त्यति भएन, किनभने त्यो किताब उसकै कलममा विरचित भएको हो। नाउँ मात्र उसको साथीको अंकित रहेछ। यो उसको जीवनीको 12 कार्य परिणति हो। उसले यस्तो नगरेको भए आज उसको वास्तविक नाउँमा 4 दर्जन प्रकाशित पुस्तकको सूची रहन्थ्यो। धेरै ढिला भयो भनेर उसले कसरी थाहा पायो भने उसको साथीले फोन हरेक 5 मिनटमा आउन थाल्यो। ऊ हतार हतार आफ्नो मोटरसाइकल निकाल्छ र नेपाल प्रज्ञा प्रतिष्ठानतिर लाग्छ। उसको जिल्लावासीले उसलाई काठमाडौँमा बसेको मान्दा रहेछन्। ऊ पनि घर जाँदा काठमाडौँ बस्छु भन्दो रहेछ, जबकि यतायता यो होइन। ऊ काठमाडौँ उपत्यकामा बस्छ, काठमाडौँबाट 20 किलोमिटर टाढा सूर्य विनायकतिर बस्छ ऊ। अब सूर्य विनायक भनेको भौतपुरमा पर्दछ, काठमाडौँमा होइन। निर्धारित समयभन्दा 1 घण्टा ढिलो गरेर पुस्तक विमोचनको लोकार्पण कार्यक्रम शुरू हुन्छ। कार्यक्रमको सञ्चालक उही हुन पुग्छ। आफैले लेखिदिएको कृतिलाई आफ्नो साथीको हो भन्दा भन्दै ऊ जिब्रोले मात्र होइन कि मनबाट पनि थाक्न पुग्छ। तर पुस्तक लोकार्पणको विधि र माग अनुसार ऊ त्यसो गर्न बाध्य हुन्छ। आफ्नै पुस्तकको रचयिताको रूपमा साथीलाई परिचित गराउँदा ऊ बाहिरबाट जति खुशी देखिन्छ भित्रबाट त्यति नै दुखी रहेको हुन्छ। तर उसँग हाँस्नु र बधाई दिनुबाहेक कुनै उपाय हुँदैन, ऊ केही गर्न पनि सक्दैन। आखिर यो परिस्थिति त उसले गर्दा नै आएको हो। चारैतिरबाट बधाई स्वरूप गुन्जिरहेको तालीको बीचमा ऊ आफू मरिरहेको महसुस गर्दछ, तर पनि उसले आफ्ना ओठमा फिका हाँसो लिएकै हुन्छ। पुस्तक लोकार्पण पछि केही मीडियाका प्रतिनिधिहरूले उसको साथीको अन्तर्वार्ता लिन्छन्। उनीहरूले प्रश्न गर्दा उसको पाइला अचानक अगाडि बढ्छ, आखिर वास्तविक लेखक त ऊ नै हो। तर तीमध्ये एकजनाले होइन सर, हजुरसित होइन, उहाँसित हामी कुरा गर्न चाहन्छौ, हजुर अलिक पछाडि जानु पर्यो भनेपछि ऊ हटात पछाडि भइदिन्छ। उसको साथी अगाडि आउँछ। उसको साथीले यो किताब लेख्नमा लागेको मिहिनेत र लगानीबारे बढाई चढाई गरेर भन्दै गर्दा ऊ भित्र भित्र मुरमुरिएको हुन्छ। आफ्नो साथीको अन्तिम भनाई राजधानीमा मात्र लेखकहरू बस्दैनन्, मौसममा पनि बस्दा रहेछन् भन्ने कुरोले जीवित प्रमाण हुँ म। मैले आफ्नो 20 वर्षे लेखकीय जीवनमा 10 वटा कृतिहरू प्रकाशमा ल्याएको छु, तर मौसालका लेखकहरूको भाग्य अलि कमजोर हुन्छ जस्तो लाग्छ। हामीले जे जति परिश्रम गरे पनि राजधानीवालाहरूले को दाँजोमा अगाडि आउन सक्दैन, के गरौं। हामीसँग पहुँच छैन, यहाँ पहुँचवालाहरूको बिगबिगी छ। सुनेर ऊ अलिक बढी व्यथित हुन पुग्छ। यो वाक्य र भनाईबाट मीडियाहरूलाई के भो थाहा छैन, तर उसको मुटु छिया छिया नहुन पुग्छ। ऊ भित्रभित्र मुरमुरिएर बस्यो। केही क्षणपछि साँझ परेर ऊ उसको साथी एउटा रेस्टुरेन्टमा गए। उसको साथीले जानी वाकर मगायो, खानेकुरा पनि मगायो। एउटा विशेष च्याम्बर नै बुक गरिएको थियो बिहानै। त्यहाँ ती दुई जना बाहेक अरू कोही थिएनन्। खाने पिउने क्रममा उसको साथीले भन्यो, तिमीलाई धेरै धेरै धन्यवाद छ मित्र, तिमीले गर्दा आज मेरो एउटा अर्को किताब पनि बजारमा आयो, यसले गर्दा मैले प्रस्तोन्नति पाउनेछु। उसले यति मात्र भन्न सक्यो, तिमीलाई हार्दिक बधाई छ मित्र, मैले त्यो पैसा बाहेक केही पाउन होइन, ल्याऊ मेरो पारिश्रमिकको बाँकी पैसा देऊ, दिन्छु मित्र, चिन्तै गर्नु पर्दैन, यी ल्याऊ भन्दै उसको साथीले एउटा खाम उसको हातमा राखिदियो। कति छ यसमा उसले सोध्यो। विश्वास छैन भनेर खोलेर हेर, पुरा 50,000 छ। 50 त पहिला नै दिइसकेका छु, 1 लाखको त कुरा भएको थियो नि, उसको साथीले भन्यो। मलाई पनि अनुबन्धी रकम भन्दा बढी चाहिँदैन, उसले भन्यो र साँच्चै खाम खोलेर एकै गरी 50,000 गर्न थाल्यो। उसको साथीले हाँस्दै भन्यो, तिमी त पक्का व्यापारी नै भइसकेका छौ मित्र। ऊ पनि हाँस्दै भन्यो, के गरौं, म आफ्नो जीवनयापनका लागि नै यही होस्टर राइटिङ गर्छु। अब घोडाले घाँससित दोस्ती गर्यो भने के खान्छ यार, त्यसैले अलिक व्यापारी भएको हुँ। उसको साथीले भन्यो, मित्र अब एकपटकका लागि मात्र एउटा नयाँ किताब लेखिदेऊ, बरु तिमी जति भन्छौ म
दिन्छु। उसले अलिक शान्त भएर भन्यो, हेरौं के हुन्छ, लेख्न सकिन्छ कि सकिँदैन, बाँकी जाँगर पनि चल्दैन, रातभरि जाग्न पनि सकिँदैन, एउटा किताब लेख्नमा कम्तीमा छ महिना वर्षभरिको समय लाग्छ। यो कुरा सुनेर उसको साथीले पैसाको ओजन अलिक बढाउँदै भन्यो, थाहा छ मलाई, ती समय र मिहिनेत दुवै लाग्छन्, त्यसैले त तिम्रो माग अनुसारको रकम दिन तयार छु म। बरु यो किताब लेखनका लागि मैले तिमीलाई 2 लाख जति दिने भए, तिमी आजैदेखि लेख्न शुरू गरिहाल। बरु म यहाँबाट फर्केर गएपछि तिम्रो एकाउन्टमा 50,000 जति हालिन्छ। यो कुरा सुनेर ऊ फिस राख्दै भन्छ, अनि विषय आदिभरि केही कुरा गर्दैनौ। के कुरा गर्ने यार, आफूले लेख्न जाने पो, आफूले त पढाउन मात्र जानियो, यदि मात्र ध्यान रहोस् विषय चाहिँ साहित्यसँग सम्बन्धित होस्। उसले भन्यो, म अहिले केही भन्न सक्दिन, भोलि के हुन्छ थाहा छैन, अहिले जाउँ, ढिला भइसक्यो, मार्से छलेर जानुपर्छ, रक्सी खाइएछ, पहिला तिमी यस किताबको ह्याङ ओभरबाट बाहिर निस्क अनि कुरा गरौंला। यति भन्न साथ उजुरुक उठ्यो, आफ्नो साथीसित हात मिलाएर हिँड्यो घरतिर। उसको साथी पनि बिस्तारै बिलसिल तिरेर आफ्नो गन्तव्यतिर लाग्यो। आदरणीय मित्रहरू, कार्यक्रम जाँदा जाँदै हाम्रो कथावस्तुलाई यहाँ टुङ्ग्याउँदै आगामी हप्ता तपाईँहरूको माझमा उपस्थित हुने वाचा गर्दै बिदा हुन चाहन्छु। कार्यक्रम रंगरसबाट जय साहित्य जय भाषा।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जागर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल विस्तार 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी फर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, विशेषर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर 7 लमजुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली विशेषर 7 सानीमा बैंकको ठीक अगाडि।
6: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
7: ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद सञ्जय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
7: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
8: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
9: नोट, हामी कहाँ आल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
10: बसलामाई सटर ग्रिल उद्योग विशिष्ट नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
11: प्रोप्राइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
12: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुशी?
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
15: रेडियो कार्यक्रम साइनो
16: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी।
15: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
16: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: वैदेशिक रोजगार सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234 र 98-560-14549। रोजगार सेवा केन्द्र बेसी सर 98-470-14549।

0: नमस्कार, तपाईहरू सबैलाई हार्दिक स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारमा। यो कार्यक्रम तपाईलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी अर्थात सही सूचना दिनका लागि तयार पारिएको हो। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। बेसी शहर नगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रमको सहयोगमा लमजुङ मीडिया हाउसले तयार पारेको यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतरी 91.4 मेगाहर्ज र रेडियो भोटेउडा 90.8 मेगाहर्जमा हरेक शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै रेडियोको अनलाइन र फेसबुकबाट पनि एकसाथ सुन्न सकिन्छ। आज हामी कार्यक्रममा जानकारीमूलक सूचना, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गतिविधि, युवा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बाबुराम भण्डारीसँगको छोटो कुराकानी र लघु नाटिका प्रसारण गर्छौं।
1: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसीसह नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334, मोबाइल नम्बर 98560145। रोजगार सेवा केन्द्र बेसी सहर सम्पर्क फोन नम्बर 98470145।
0: यो छोटो जानकारीमूलक सूचनापछि पुनः स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारमा। अब सुनौ गतिविधि।
2: श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको नेतृत्वमा लमजुङमा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम तथा आप्रवासी सेवा केन्द्रको जेठ 21 गते बिहिबार अनुगमन तथा सुपरिवेक्षण गरिएको छ। सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सचेतना, परामर्श तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका 8 वटै स्थानीय तहमा सञ्चालन भइरहेको सामी कार्यक्रम साथै सामी र बेसी सहर नगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालय परिसरमा स्थापना गरिएको आप्रवासी सेवा केन्द्र मार्फत प्रदान गरिएका सेवाको अवस्था, प्रभावकारिता तथा सेवा प्रवाहको अनुगमन गरिएको हो। अनुगमन टोलीमा सामी हेल्भेटासका टीम लिडर टंक अर्याल, सामी कार्यक्रम गण्डकी प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्मा, कार्यक्रम अधिकृत शिव रेग्मी लगायतको सहभागिता थियो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा आयोजित बैठकमा कार्यक्रम अधिकृत रेग्मीले जिल्लाभर सञ्चालन भइरहेको सामी कार्यक्रम, यसको संरचनागत अवस्था, स्थानीय तहसँगको समन्वय, वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा अभिमुखीकरण सेवा, सिप तथा अभिमुखीकरण सेवा, सिप तथा साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श सेवा तथा कार्यक्रमबाट प्राप्त उपलब्धि बारे जानकारी गराउनु भएको थियो। यस्तै आप्रवासी सेवा केन्द्रकी सूचना तथा परामर्शकर्ता पूजा भण्डारीले चालू आर्थिक वर्षमा केन्द्र मार्फत प्रदान गरिएको सेवा, वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका श्रमिक तथा उनीहरूका परिवारलाई गरिएको सहजीकरण, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरू ठगीमा परेका घटनाको व्यवस्थापन, पीड़ित परिवारले प्राप्त गरेको क्षतिपूर्ति तथा भुक्तानी, समाधान भएका तथा प्रक्रियामा रहेका मुद्दा र उजुरीका अवस्थाबारे विस्तृत जानकारी गराउनु भएको थियो। मनोसामाजिक परामर्शदाता गीता घलेले वैदेशिक रोजगारीसँग सम्बन्धित तनाव, पारिवारिक विछोड, मानसिक दबाव तथा अन्य मनोसामाजिक समस्याबाट प्रभावित सेवाग्राहीलाई प्रदान गरिँदै आएको मनोसामाजिक परामर्श सेवा, त्यसबाट प्राप्त परिमाण तथा चुनौती बारे जानकारी गराउनु भएको थियो। आप्रवासी सेवा केन्द्रको अनुगमनमा सूचना तथा परामर्शकर्ता गोमा अर्याल, रिटर्नी भोलिन्टियर सुजन बिक लगायतको समेत उपस्थिति थियो। कार्यक्रममा सहसचिव भण्डारीले वैदेशिक रोजगारीलाई बाध्यता नभई विकल्पका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उपाय खोज्नुपर्ने बताउनुभयो। विदेश जानुपर्ने अवस्था आएमा सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न सबै सरकारवाला निकायबीच थप समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्थानीय तह, संचार क्षेत्र तथा सरकारवालाबाट सुझावको अपेक्षा समेत गर्नुभयो। बैठकमा प्रमुख जिल्लाधिकारी खनाल, सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतम, प्रहरी नायब उपाधीक्षक जितेन्द्र कुमार बस्नेत, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, केन्द्रीय सदस्य कृष्ण केसी, पूर्व केन्द्रीय सदस्य एवं पूर्व अध्यक्ष नवीन राज खुइखेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, पूर्व अध्यक्ष आस गुरूङ लगायतले सुरक्षित वैदेशिक रोजगारी सेवा प्रवाहको प्रभावकारिता तथा जनचेतना अभिवृद्धि सम्बन्धी सुझाव प्रस्तुत गर्नु भएको थियो। अनुगमन तथा सुपरिवेक्षण पृष्ठपोषण कार्यक्रमले सामी कार्यक्रम र आप्रवासी सेवा केन्द्र मार्फत प्रवाह हुँदै आएका सेवाको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा सेवा थप गुणस्तरीय, पहुँच योग्य र परिमाणमुखी बनाउन टेवा पुग्ने समितिले बताएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बाबुराम भण्डारीसँग सामी कार्यक्रम र यसको प्रभावकारिता बारे गरिएको छोटो कुराकानी केही बेरमा यसै कार्यक्रम मार्फत सुन्न सकिनेछ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार, हाम्रो सरोकार। अब प्रस्तुत छ युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बाबुराम भण्डारीसँगको छोटो कुराकानी।
3: मैले यही लमजुङ जिल्लामा बसेर पनि दुई वर्षभन्दा बढी समयसम्म यो जिल्लामा रहेर काम गरे, त्यो भएर लमजुङसँग मेरो भावनात्मक सम्बन्ध पनि छ। सर्वप्रथम हामी देशभित्रै रोजगारी सिर्जना गर्ने हो, स्वरोजगारीका अवसरहरू सिर्जना गर्ने हो र बाध्यताको कारणले मात्रै वैदेशिक रोजगारमा जाने अवस्था बनोस् भनेर हाम्रा नीतिहरू, हाम्रा कार्यक्रमहरू त्यतिर अभिवृद्धि हुनुपर्छ, त्यतिर केन्द्रित गर्नुपर्छ भनेर गरिरहेका छौँ। भर्खरै हाम्रो मन्त्रालय पुनर्संरचना भएर युवा, श्रम तथा रोजगार मन्त्रालय भएको छ। यो मन्त्रालयले साबिक बमोजिम सुरक्षित आप्रवासन भनेर सामी कार्यक्रम सञ्चालन गरिरहेको छ। यसले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू त्यहाँ जाँदा सुरक्षित रहने, सुरक्षित वातावरणमा काम गर्ने र आफ्नो परिवारसँग निरन्तर रूपमा सम्पर्क गर्न सक्ने र सुरक्षित रहनको लागि, मर्यादित श्रमको लागि के गर्न सकिन्छ भनेर हामीले पाँचवटा कार्यक्रम यस मार्फत दिने गर्छौँ। जनचेतनाका कार्यक्रम छन्, कानून साक्षरताका कार्यक्रम छन्, वित्तीय साक्षरताका कुरा विषयहरू छन्। ती सबै विषयमा कार्यक्रम सञ्चालन गर्नको लागि हामीले 77 जिल्लाका 557 स्थानीय पालिकामा हामीले यो कार्यक्रम सञ्चालन गरेका छौँ। लमजुङका सबै पालिकामा कार्यक्रम सञ्चालन भएको छ। यसलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्न के गर्न सकिन्छ, कस्तो छ अवस्था भन्न हामी यहाँ बुझ्न आएका हौ। यहाँको अवस्था बुझ्दा हामी सकारात्मक रह्यौं र म तपाईँ मार्फत फेरि पुनः अनुरोध गर्न चाहन्छु, सर्वप्रथम सकिन्छ स्वरोजगार बनाऊ, त्यसपछि आन्तरिक रोजगारका अवसरहरू खोजौं र त्यो पनि सम्भावना भएन भने मात्रै वैदेशिक रोजगारीमा जाउँ र वैदेशिक रोजगारीमा जाँदा पनि सुरक्षित र मर्यादित रोजगारीमा मात्रै जान पहल गरौं भन्ने अनुरोध छ।
4: यो सुरक्षित आप्रवासन जुन सामीको यो अब कार्यक्रमलाई होइन अब निरन्तरता दिनको लागि अथवा चाहिँ योसँग सम्बन्धित कामहरूलाई चाहिँ अगाडि लैजानको लागि चाहिँ यसलाई दिगो रूपमा चाहिँ लानको लागि के छ, त्यस्तो प्लानहरू केही छ?
3: सुरक्षित आप्रवासन कार्यक्रम स्विस सरकारको सहयोगमा, प्राविधिक सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको हो। अहिले पनि प्राविधिक सहयोग स्विस सरकारको एल्बर्टासबाट भइरहेको छ। हामी यसलाई नेपाल सरकारको आफ्नो कार्यक्रम बनाउने गरी हामीले नीतिहरू तर्जुमा गरेका छौँ र कार्यक्रम पनि त्यही आधारमा तर्जुमा गरेर भविष्यमा यो कार्यक्रम नेपाल सरकारको आफ्नो कार्यक्रम हुन्छ र स्थानीय तह प्रदेश र संघ तीन तहमै यसलाई कार्यान्वयन गर्ने गरी हामी अगाडि जान्छौँ। विकास भनेको आर्थिक विकासको साथसाथै सामाजिक विकास पनि हो, सामाजिक विकासमा यसले सहयोग पुग्छ भन्ने र नै हामीले नीति र कार्यक्रम तयार गरेका छौँ।
4: अनि स्थानीय स्तरमा चाहिँ स्थानीय तहको जुन स्थानीय तह अलिकति सक्रिय रूपमा चाहिँ लागिरहेको अवस्था छ होइन, अब स्कूल चाहिँ अझै प्रभावकारी ढंगले यो स्थानीय तहहरूलाई चाहिँ यो सञ्चालन गर्न योसँग सम्बन्धित कुरालाई चाहिँ लिएर अगाडि बढ्नको लागि के गर्न चाहिँ आवश्यक छ जस्तो लाग्छ?
3: समग्र नेपाल सरकारको कार्यक्रम त्यसभित्र पनि फेरि आएर मन्त्रालयको कार्यक्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। हामी सामै कार्यक्रम पनि सञ्चालन गरेका छौँ, केही तालिकाहरूमा रिटर्निङ माइग्रेसन भनेर वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरूसँग मिलेर पनि कार्यक्रम सञ्चालन गरेका छौँ। प्रत्येक स्थानीय तहमा हामीले रोजगार संयोजक तोकेका छौँ, रोजगार संयोजक हरूले पनि यो क्षेत्रमै काम गर्नुहुन्छ। यी सबै कार्यक्रमहरूलाई मिलाएर जानको लागि भर्खरै नेपाल सरकारले शासकीय सुधारका 100 बुँदे जुन प्रतिबद्धता प्रकाशन गरेको थियो त्यसको बुँदा नम्बर 59 स्थानीय तहमा रोजगार तथा उद्यमशीलता केन्द्र स्थापना गर्ने भनेको छ। त्यो केन्द्र मार्फत पनि हामीले रोजगारी र स्वरोजगारी अवसर सिर्जनामा हामीले काम गर्छौँ र भोलिका दिनमा अझै प्रभावकारी हुने गरी जनताको जीवनस्तर उठ्ने गरी र स्वरोजगार र रोजगारी सिर्जना कामहरू गर्नको लागि लाग्छ।
4: खास गरी वैदेशिक रोजगारमा जानको लागि मानिसहरू स्वदेशमै ठगिने अथवा विदेशमा पनि ठगिने होइन, र विदेशमै भए पनि कतिपय अङ्गभङ्ग भएकाहरू अथवा चाहिँ विदेशमै मृत्यु भए पनि स्वदेशमा यहाँ चाहिँ ल्याउनको लागि समस्या जुन किसिमको छ नि त, यसलाई सहजीकरणको लागि पहिला र अहिले चाहिँ के फरक छ?
3: पहिला र अहिले भन्दा दुई तीनवटा विषय हेर्नुपर्ने हुन्छ। एउटा त कानुनी विषय हेर्नुपर्ने हुन्छ, दोस्रो चाहिँ प्रविधिमा आएको विकास पनि हेर्नुपर्ने हुन्छ। हिजो वैदेशिक रोजगारीमा गएको व्यक्ति कस्तो ठाउँमा जान्छ, के काम गर्छ जानकारी नै हुने अवस्था थिएन भने अहिले व्यक्ति व्यक्तिले आफ्नो ठाउँ घरबाट आफ्नो वासस्थानबाट वैदेशिक रोजगारमा गएको व्यक्तिसँग सम्पर्क गर्न सक्छ। पहिलो त त्यो नै सजिलो भयो। दोस्रो, हाम्रा सबै सेवाहरू अनलाइन सिस्टममा छन्। तपाईँले वैदेशिक रोजगारमा जाने व्यक्तिले अनलाइन सिस्टममा गएर आफ्ना सबै कुराहरू डाटा एन्ट्री गरेर सबै विवरणहरू हेर्न सक्नुहुन्छ। त्यो कम्पनी सुरक्षित छ कि छैन भनेर हेर्नको लागि पनि उहाँले वेबसाइट सर्च गर्न सक्नुहुन्छ भने प्रविधिले पनि हामीलाई धेरै सहयोग गरेको छ। सेवा प्रवाहमा सुशासन कायम गर्नको लागि पनि हामीले हाम्रा नीति, हाम्रा कानूनहरू, हाम्रा निर्देशिकाहरू कानून मैत्री बनाइरहेका छौँ, सेवाग्राही मैत्री बनाइरहेका छौँ। सेवाग्राही मैत्री अथवा कस्टमर फ्रेन्डली नीतिले हाम्रो सेवा प्रवाह प्रभावकारी हुन्छ र श्रमिकको नजिक सेवा पुग्छ भन्ने आधारमा हामीले कार्यक्रम सञ्चालन गरेका छौँ।
4: अब यो मिडियाको भूमिका चाहिँ अथवा मिडियाले चाहिँ कुन रोल खेलिदियो भने यो तपाईँहरूको कार्यक्रमहरू चाहिँ अब सफलतातिर अगाडि बढ्छ अथवा जो पीडित छ उहाँहरूले चाहिँ न्याय पाउँछ जस्तो चाहिँ लाग्छ?
3: मिडिया भनेको सबैभन्दा प्रभावकारी सञ्चारको माध्यम हो। व्यक्ति व्यक्तिको बीचमा संसार पुगेर सबै ठाउँ पुग्न सक्दैन भने मिडियाले एकैपटक सबै व्यक्तिलाई सचेत गराउन सक्छ, त्यसको लागि पनि मिडिया प्रभावकारी हुन्छ। मिडियाले 3-4 विषयमा काम गर्नुपर्छ। मैले सुरुमै भने पहिलो प्राथमिकता स्वरोजगारी हो, दोस्रो प्राथमिकता आन्तरिक रोजगारी हो र त्यसपछि ती दुईटै विकल्पहरू रहेनन् भने वैदेशिक रोजगारमा जाने र त्यसको लागि पनि सुरक्षित रूपमा जाने जानको लागि जनचेतना फैलाउने काम पहिलो मिडियाले गर्नु पर्यो पहिलो। दोस्रो, त्यसरी जाँदा आफू नठगिनको लागि कानुनी प्रक्रिया पूरा गर्नको लागि के गर्नुपर्छ भनेर पनि मिडियाले हाम्रा कार्यक्रमहरू मार्फत सामेल भयो लगायतका कार्यक्रमहरू मार्फत उहाँहरूले चाहिँ सूचना दिएर यथार्थ परक सूचना तथ्य

0: चिनेको व्यक्तिले सक्छ, नचिनेको व्यक्तिले कसैलाई ठग्न सक्छ। नचिनेको व्यक्तिसँग कहिले सतर्क हुन्छ नि, त्यही भएर चिनेको व्यक्तिले ठग्न खोज्यो भने, चिनेको व्यक्तिले ठग्यो भने त्यो व्यक्तिले अरूलाई पनि ठग्न सक्छ भनेर कानुन उपचारमा पनि जानुपर्छ भन्ने विषयमा समेत यहाँहरूले जागरण फैलाउनुहोस् र प्रभावकारी बनाउनुहोस्।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार। यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवाडा 90.8 मेगाहर्जमा एकसाथ प्रसारण भइरहेको छ। अब सुनौ छोटो लघु नाटिका।

0: ए शान्ति के छ तिम्रो खबर? धेरै दिन पछि भेट भयो नि।
1: ठिकै छु भन्नु पर्यो, अनि तिम्रो के छ?
0: म त ठिकै छु, तर तिम्रो अनुहार हेर्दा के चिन्ता भयो जस्तो लाग्यो नि।
1: चिन्ता त छ नि दिलु, घरको अवस्था तिमीलाई थाहा नै छ।
0: हो नि, काका काकी पनि बुढाबुढी हुनुभयो, दिदी पनि घरमै हुनुहुन्छ।
1: त्यही त, घर खर्च धान्नै गाह्रो भइसक्यो, ऋण पनि लागेको छ, त्यसैले विदेश जाने सोच बनाएको छु।
0: विदेश जाने? राम्रैसँग सोचेर निर्णय गरेको हो?
1: के गर्ने त, घरको ऋण तिर्नै पर्यो।
0: विदेश जानु नराम्रो होइन, तर कसैको लहलाईमा लागेर नबुझी नजाऊ है।
1: एउटा कुरा छ, मैले तिमीलाई पनि भनेकी थिइन।
0: मलाई पनि नभनेको कुरा के हो त्यस्तो?
1: एक वर्ष अघि पल्लो गाउँको मेलामा गएकी थिएँ नि।
0: हो सम्झे।
1: त्यहाँ एकजना दाईसँग भेट भएको थियो, उहाँले विदेश जान चाहे पठाइदिन्छु भन्नुभएको थियो।
0: के? अनि यो कुरा आजसम्म मलाई पनि भनेन?
1: कसैलाई पनि भनेकी थिइन, काम बल्ला भनेर चुप लागे।
0: अनि त्यसपछि के भयो?
1: उहाँले सबै प्रक्रिया मिलाइदिन्छु भन्नुभयो, मैले 1.5 लाख रुपियाँ पनि बुझाए।
0: 1.5 लाख रुपियाँ?
1: हो, ऋण खोजेर बुझाए कि।
0: रसिद छ?
1: उहाँले पछि दिन्छु भन्नुभएको थियो।
0: अनि पासपोर्ट?
1: पासपोर्ट पनि उहाँलाई नै बुझाएकी छु।
0: अहिले कहाँ छ त पासपोर्ट?
1: उहाँकैमा छ।
0: कुन देश जाने भनेर भनेको थियो?
1: त्यही पनि स्पष्ट भनेनन्, भिसा आउँछ आउँछ मात्रै भन्नुहुन्छ।
0: कति समय भयो नि?
1: 6 महिना।
0: 6 महिना? शान्ति, मलाई त यो कुरा शङ्कास्पद लागिरहेको छ।
1: किन?
0: हेर त, कुन देश जाने भन्ने थाहा छैन, रसिद छैन, पासपोर्ट अरूकै हातमा छ, 1.5 लाख बुझाएको छौ, अनि 6 महिनादेखि भिसा आउँछ मात्र भनिरहेका छन्।
1: त्यसो भए म ठगिएकी हो त?
0: म पक्का भन्न सक्दिनँ, तर ठगिएको हुन सक्ने सम्भावना धेरै छ।
1: अब के गर्ने?
0: आत्तिनु पर्दैन, समयमै सही ठाउँमा सम्पर्क गर्नुपर्छ।
1: सही ठाउँ कहाँ जाने त?
0: बेसी सहरको जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र छ।
1: अनि त्यहाँ के हुन्छ?
0: वैदेशिक रोजगारी सम्बन्धी सही सूचना दिन्छन्, समस्या परे सहयोग पनि गर्छन्, ठगी भएको शङ्का भए सल्लाह दिन्छन्।
1: मलाई त त्यस्तो ठाउँ छ भन्ने पनि थाहा थिएन।
0: धेरै मानिस जानकारीको अभावमा ठगिन्छन्, त्यसैले विदेश जानु अघि केही कुरा अनिवार्य बुझ्नुपर्छ।
1: जस्तै
0: वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त, मेन पावर कम्पनी हो कि होइन जाँच गर्ने, पैसा बुझाउँदा रसिद लिने, श्रम स्वीकृति बनाउने, रोजगार सम्झौता पढ्ने, कुन देश कुन कम्पनी कति तलब भने स्पष्ट बुझ्ने, पासपोर्ट आफूले सुरक्षित राख्ने।
1: मैले त्यही मध्ये केही पनि गरिन,
0: त्यसैले अब ढिलो नगरी जानकारी लिनुपर्छ।
1: अनि फोनबाट पनि सम्पर्क गर्न मिल्छ?
0: मिल्छ नि, आप्रवासी स्रोत केन्द्रको फोन नम्बर 066-520-234 सम्पर्क गर।
1: ल फोन गरिदियौ न त तिमीले।
0: पख एकछिनमा गरौला।
1: हेर न दिलु, तिमीले नभनेको भए म अझै पर्खेर बसिरहेको हुन्थे, म त बर्बादै हुन्थे।
0: ठिक छ, चिन्ता नगर, बरु दुवै मिलेर समस्याको समाधानतिर लगाउला नि।
2: सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकार।

0: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया तपाईले सुनिरहनु भएको रेडियो, रेडियोका फेसबुक र हाम्रो इमेल लमजुङ मीडिया हाउस @gmail.com कमेन्ट लेख्न सक्नुहुन्छ। आजको लागि कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारको समय सकिएको छ। अर्को साता शनिबार बिहान 7:30 बजे फेरि भेटौंला। कार्यक्रमका लागि सहयोग गर्नुहुने रेडियो मर्सेङ्गीका बसन्त भट्टा, दिलु तामाङ, रेडियो चौतारीका एलिसा श्रेष्ठ साथै आश गुरूङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि विदा हुन्छु। सुरक्षित वैदेशिक रोजगारीका लागि सचेत रहनुहोस्। आधिकारिक निकायबाट आधिकारिक सूचना लिनुहोस्। नमस्कार, शुभ दिन।
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
1: रोजगार सेवा केन्द्र, बीसी सहर, 98470-14-549।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059260।
3: सुर्बिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
4: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
3: धन्यवाद काका।
4: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
3: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
4: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
3: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
4: हजुर हजुर,
3: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
5: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौ, स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: दिदी, अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका 7 एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका 7, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
9: आया मरे नि आमा, आया नि आया।
10: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
10: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
10: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
11: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
12: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
11: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
12: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, लमजुङ।
11: सम्पर्क फोन 9849068924, 9850680।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: नमस्कार, म मीना गुरूङ। प्राविधिक मित्र सुजनसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्साङ 95 MHzले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्साङ 95 MHz र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 MHzमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआई को आर्थिक सहयोग र नेफिन वाईएई को सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौ। नेपाल आदिवासी जनजाति महासंघको गत चैत 5 र 6 गते सम्पन्न भएको 11 महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचित पदाधिकारीले प्राकृतिक स्रोत, जल, जंगल र जमीनमा आदिवासी जनजातिको अधिकार सुनिश्चितका लागि पहलका साथै संविधान संशोधन, बहस पत्र तयार, छलफल र सुझाव संकलनका साथै सम्बन्धित निकायहरूलाई आडान पत्र समेत हाल बुझाइरहेको छ। कार्यक्रम साइनोको आजको श्रृंखलामा हामी नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्षद्वय जुनिता राय र राम कुमार सिंह दनवारसँग महासंघ कार्यक्रम तथा गतिविधिहरूमा केन्द्रित रहेर गरेको कुराकानी तपाईलाई सुनाउनेछौ। कार्यक्रमको शुरूआतमा सुनौ आदिवासी जनजाति महासंघ उपाध्यक्ष जुनिता राईसँग गरिएको यो कुराकानी। म्याडम, कार्यक्रम सानोमा तपाईँलाई स्वागत छ।
1: धन्यवाद यहाँलाई।
0: नेपाल आदिवासी जनजाति महासंघमा चाहिँ हजुर उपाध्यक्ष रूपमा हुनुहुन्छ होइन, तपाईँको भूमिका चाहिँ के छ नि त्यहाँ?
1: हो, प्रश्नको लागि धन्यवाद। म जुनिता राई, म याखा कमिटीबाट प्रतिनिधित्व गर्छु। नेपाल आदिवासी जनजाति महासंघ 11 महाधिवेशनबाट उपाध्यक्षको पदमा निर्वाचित भएर आइरहँदाखेरि मैले योभन्दा अगाडि नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको महासचिवको रूपमा पनि आफ्नो पद चाहिँ कोरोना कारणले 5 वर्षसम्म चाहिँ त्यो भूमिका निर्वाह गरिरहँदाखेरि नेपालमा आदिवासी अधिकार, आदिवासी महिलाहरूको अधिकार, आदिवासीहरूको संस्कार, संस्कृति, सांस्कृतिक भूमि, प्रथाजनित कानून, हाम्रो जति पनि अहिले भूमिको विषयमा अथवा पहिचानको विषयमा उठान भएका कति धेरै मुद्दाहरू छन्, ती मुद्दाहरूमा, ती क्षेत्रहरूमा चाहिँ सशक्त रूपमा चाहिँ वकालत गर्ने, बहस गर्ने, पैरवी गर्ने चाहिँ भूमिका चाहिँ मैले आफ्नो भूमिका बन्ठानेको छु।
0: नेफिनको उपाध्यक्ष पनि हुनुहुन्छ, सँगसँगै अब महिला भएको हिसाबले पनि यो महिलाको चाहिँ परम्परागत भूमिका चाहिँ कस्तो छ नि?
1: सबैभन्दा पहिले चाहिँ आदिवासी महिलाहरू चाहिँ हिजो मातृसत्तात्मक प्रणालीबाट विकसित भएको हाम्रो संस्कार छ, पछिल्लो समयमा चाहिँ पितृसत्तात्मक केही अंगालिएको छ, तथापि हामीले चाहिँ मातृसत्तात्मक प्रणालीलाई नै निरन्तरता दिनुपर्छ। त्यो भइरहँदाखेरि हामीले जल, जमिन, जंगल, जडीबुटी, परम्परा, प्रथा, हाम्रो सांस्कृतिक संस्कार जति पनि कुराहरू छन् ती त्यहाँ चाहिँ हाम्रो आदिवासीहरूमा चाहिँ सर्वप्रथम रूपमा चाहिँ महिलाहरू नै त्यहाँ अग्रसर रूपमा अगाडि हुन्छन्। तपाईँले घरमा अन्तिम संस्कारको कुरा गर्दा होस्, जन्मिँदा होस्, जन्मिनु पूर्व आदिवासीहरूले चाहिँ जस्तै पूर्वमा किराँत समुदायमा चाहिँ भुँडी पूजा भन्छ, जसलाई चाहिँ गर्भवती महिलालाई र गर्भको बच्चालाई सुरक्षित होस् भनेर उनीहरूको चाहिँ पौष्टिक आहारहरूको विषयदेखि लिएर उहाँहरूलाई चाहिँ हामीले दैविक शक्ति, हामीले जति संसारमा देखेको राम्रो नराम्रो इनर्जीहरू छ तिनीहरूबाट बचाउनलाई भनेर चाहिँ राम्रो होस्, भोलि उपकार लागोस् भनेर चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ चाहिँ सुँगुर, कुखुरा, अण्डाहरू सबै उपलब्ध गरेर चाहिँ पूजा आजा गरिन्छ, ताकि कतिपय अवस्थामा चाहिँ ती महिलाहरूलाई त्यो चाहिँ एउटा पोषण तत्व पनि उपलब्ध हुन्छ त्यहाँबाट उहाँहरूलाई चाहिँ आत्मसम्मान पनि प्राप्त हुन्छ होइन अनि बिउ बिजन राख्नेदेखि लगेर पानी कति चलाउने कुन बिउ बिजन चाहिँ कुन महिनामा राख्ने कुन बाली कुन बेला पाक्छ कुन पूजा कतिखेर गर्ने भन्ने लगायतका सबै कुराहरू महिलाहरूलाई थाहा हुने भएको हुनाले ती महिलाहरूले चाहिँ जल पनि होइन जंगलमा पनि जाँदाखेरि कुन जडीबुटी कतिखेर टिप्ने कुन दाउरा घाँस पानी ल्याउँदाखेरि फारो गर्ने जतन गर्ने भन्ने महिलाहरूमा कन्सेप्ट भएको हुनाले ती जल जमिन जंगल जडीबुटी महिलाहरूको थैलीमै रहने हुनाले त्यो व्यवस्थापन गर्नुमा चाहिँ आदिवासी महिलाहरूको चाहिँ एकदमै महत्वपूर्ण भूमिका छ।
0: अहिलेको अवस्थामा चाहिँ महिलाले ती स्रोतहरूमा चाहिँ निर्णय गर्ने अधिकार चाहिँ कतिको पाएको छ नि?
1: यो विषयमा चाहिँ अलि हाम्रो पोजिटिभ धारणा छैन। जब तपाईँले कुखुरा बाख्राको पाठा सुँगुरको पाठा बिक्री गरिरहँदाखेरि चाहिँ तपाईँको त्यो एक्सेस टु के अरे सम्पत्तिमा चाहिँ नियन्त्रण अथवा पहुँच छ होइन, तर अलिकति ठूलो मात्रामा चाहिँ जस्तै तपाईँले अन्नपानी धेरै मात्रामा बिक्री गर्नु पर्यो तपाईँले चाहिँ ठूल्ठूलो राँगा भैँसी बेच्नु पर्यो भने त्यो सम्पत्तिमाथि चाहिँ फेरि पुरूषहरूको नै एकाधिकार अथवा उहाँहरूको नै निर्णय चल्ने हुन्छ। त्यसले गर्दा सानसानो कुरामा महिलालाई त्यो अधिकार दिए पनि त्यो एक्सेस दिए पनि फेरि पनि अलिक ठूलो निर्णायक जग्गा जमिन किन्नु पर्यो बेच्नु पर्यो भने ठूल्ठूलो रकमको भैँसी गोरु बेच्न पर्यो भने अथवा किन्न पर्यो भने त्यो पैसामाथि चाहिँ फेरि पनि पहुँच र नियन्त्रण चाहिँ पुरुषको नै हुने गरेको छ अहिले पनि। र केही अब अपवाद होला होइन, कुनै जाति समुदायमा चाहिँ होला, त्यो जस्तै हिमाली समुदायमा चाहिँ प्राय जसो महिलाहरूको नै चाहिँ एकाधिकार हुन्छ पुरुषहरूको भन्दा भने, तर अहिले हामीले भर्खर भर्खर यो हिन्दू संस्कार संस्कृति धर्मसँग चाहिँ हामी नजिक हुँदै जाँदाखेरि चाहिँ अहिले चाहिँ यो आदिवासी महिलाहरू पनि पुरुषहरूलाई धेरै मान्ने मान्नुपर्छ होइन, त्यो सम्मान गर्नुपर्छ, तर एक अर्कामा बराबर हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले अर्काको देखेसेखी गरिरहँदाखेरि चाहिँ हाम्रो चाहिँ पहुँच र नियन्त्रणमा चाहिँ हामीले चाहिँ नियन्त्रण चाहिँ गुमाउँदै गइरहेको आभास चाहिँ हुन्छ।
0: यो जैविक विविधता संरक्षणमा चाहिँ आदिवासी महिलाहरूको भूमिका सँगसँगै यो परम्परागत जुन ज्ञान छ नि हामीसँग आदिवासीसँग त्यसको संरक्षणको लागि चाहिँ महिलाको भूमिकालाई चाहिँ कसरी लिन सकिन्छ र त्यस्तो केही उदाहरणहरू यहाँसँग छन् तपाईँसँग छ भने त्यो पनि भनिदिनुहोस् न।
1: अवश्य, जैविक विविधतामा महिलाहरूको महत्वपूर्ण भूमिका हुन्छ। अघि हामीले भन्यौं जडीबुटीहरूदेखि लगेर उनीहरू त्यो जडीबुटी तपाईँले कुन याममा टिप्ने होइन, कुन सिजनमा टिप्ने र तपाईँले टिपिरहँदाखेरि जस्तै पाखनबेत टिप्दाखेरि पाखनबेत एउटा जडीबुटी वनस्पति हो नि त, त्यो टिप्दाखेरि उसको जरा टिपेर चाहिँ हामीले जडीबुटीको लागि राख्छौँ भने त्यो कति भागदेखि माथि चाहिँ फेरि रोप्नुपर्छ क्या त्यहीँ, त्यस्तो कुराहरू भयो। जस्तै चेपाङ्गो भन्नुहुन्छ भने उहाँहरू त गिठा भ्याकुल तरुल खाएर वनतरुल खाएर बाँच्ने जाति होइन, त्यो बाँच्ने भन्नाले त्यो उहाँहरूको परम्परामा छ होइन, हिजो गरिबीको कारणले विविध कारणले भए पनि, तर त्यो एउटा उखालेपछि अर्को चाहिँ अर्को सालको लागि चाहिन्छ भनेर रोपिराख्ने त्यो प्रचलन छ कि, त्यो चाहिँ महिलाहरूले नै आमाहरूले बच्चाहरूलाई सिकाउँदै सिकाउँदै गएको, किनभने त खानापिना जो जतन गर्ने त आमाकै भूमिका हुन्छ नि त महिलाको। त्यसले गर्दा त्यो कुरामा छ भने हामीले चाहिँ हाम्रो परम्परागत ज्ञान सिपको कुरा गरिरहँदाखेरि जस्तै किराँतीहरूले तान बुन्ने होइन, यो गुरुङ मगरहरूले भेडाको ऊन काट्ने त्यहाँदेखि राडी पाखी बुन्ने छ नि, त्यो परम्परागत सिप हो। त्यो सिप चाहिँ हस्तान्तरण पुरुषान्तरण कसलाई हुन्छ भन्दा त छोरीलाई हुन्छ बुहारीलाई हुन्छ। कहिले पनि पुरुषहरू त झाड सिप बेचेर एकार पेकार गरेर 2 रुपियाँ आय आर्जन गर्नुहुन्न, त्यो राडी पाखी बुन्नुहुन्न, अपवादमा बुन्नुहुन्छ होइन, तर त्यो हामीले भन्नुपर्दाखेरि चाहिँ पुरुषहरूले भन्दा चाहिँ महिलाहरूले नै गर्नुहुन्छ। त्यसले गर्दा परम्परागत ज्ञान सिप संरक्षण सम्वर्धनमा र जैविक विविधताको चाहिँ संरक्षणमा चाहिँ महिलाहरूको महत्वपूर्ण भूमिका हुन्छ।
0: अहिले हामीले यो जुन जलवायु परिवर्तनको कुरा एकदमै उच्च रूपमा अथवा एकदम धेरै सुन्दै आएको छ नि त होइन, र यसको प्रत्यक्ष असर चाहिँ जति पुरुषलाई गर्छ त्योभन्दा बढी चाहिँ महिलालाई पर्छ भन्ने कथनहरू पनि हामीले हेरेका छौं, देखेका छौं, सुनेका छौं, यो के साँच्चै हो र कस्तो खालको असर चाहिँ महिलालाई पर्छ नि यदि यो साँचो हो भने चाहिँ?
1: जलवायु परिवर्तनको कारणले महिलाहरूलाई खास गरेर पनि आदिवासी महिलाहरूलाई एकदमै ठूलो असर हुन्छ। यो असरहरू चाहिँ जस्तै तपाईँले भन्नुपर्दाखेरि जलवायु परिवर्तनले सबभन्दा पहिले चाहिँ वन जंगल जडीबुटी हैन हाम्रो रैथाने बिउ बिजनहरु र ढलो कुलो पानीमा नै हुन्छ नि त अस त्यो जब सुक्दै जान्छ त्यसपछि महिलाहरुले नजिकको धारा कुलोबाट पानी ल्याउनलाई चाहिँ घरमा व्यवहार गर्नलाई पानी ल्याउन सक्नुन्न खेतीपाती गर्नलाई चाहिँ पुरुषहरुले कुलो खन्न गए पनि दैनिक रूपमा चलाउने पानी त महिलाले ल्याउनु पर्ने हुन्छ घाँस दाउरा ल्याउनु पर्ने हुन्छ बिउ बिजन राख्नका लागि उहाँहरुले त्यो सोतरहरु सोर्ने उठाउने हुन्छ तिनीहरू जब टाढा टाढासम्म लिन जानुपर्ने हुन्छ अनि उहाँले आफ्नो स्वास्थ्यको लागि ध्यान दिन सक्नुहुन्न आफ्नो बालबालिकाको लागि समयमा खाना दिन सक्नुहुन्न समयमा स्कूल पुर्याउन सक्नुहुन्न चौतर्फी रूपमा चाहिँ त्यसको नकारात्मक असर चाहिँ बच्चाहरू समयमा स्कूल जान सक्दैन भने उनीहरूको पढाइमा असर हुन्छ आफूले दुई घण्टा लाएर ल्याउने पानी चाहिँ चार घण्टा भयो भने आफ्नो त्यो पानी ल्याउने समय उहाँलाई अझै डबल लाग्यो भने उहाँको प्रजनन स्वास्थ्यमा उहाँको मानसिक हरेक कुरामा चाहिँ उहाँको चाहिँ असर गर्छ भनौँ न तपाईँको गर्भवती महिला छ भने ऊ महिनावारी भइरहेको छ भने उसले एक घण्टा काम गर्नुपर्ने ठाउँमा तीन घण्टा गर्नु पर्यो भने त्यो स्वतः नकारात्मक असर पर्यो नि त त्यसले गर्दाखेरि तपाईँले घरमा सागसब्जीहरू फुलाउन नसकेपछि उहाँलाई चाहिँ आहार विहारमा पनि त फरक पर्यो नि त त्यसले गर्दाखेरि उहाँको आफ्नो स्वास्थ्य कमजोरी हुन्छ भने गर्भावस्थामा पनि उहाँको बच्चाको ग्रोथ राम्रो हुँदैन भने जन्मिसकेको बच्चालाई अथवा बिरामी भएका घरमा भएका ज्येष्ठ नागरिक सासु ससुरा आमा बुहारूलाई हेर्नुपर्ने हेरचाह गर्नुपर्ने समय पनि दिन सक्नुहुन्न भने आफ्नो स्वास्थ्यमा पनि उहाँले पूर्ण ध्यान दिन सक्नुहुन्न र सबभन्दा बढी चाहिँ आदिवासी महिलाहरूलाई चाहिँ यसको नकारात्मक असर पर्न जान्छ भन्न चाहन्छु म चाहिँ
0: यो प्राकृतिक स्रोतमा चाहिँ पहुँच र उपभोगमा चाहिँ जुन यो महिलाहरूले जुन एउटा भूमिका खेलिरहेको छ नि त त्यो भूमिकामा चाहिँ यो प्राकृतिक स्रोत साधनलाई चाहिँ उपभोग गर्नको लागि चाहिँ मुख्य मुख्य चुनौतीहरू चाहिँ अहिले पछिल्लो समयमा चाहिँ तपाईँले के देख्नुहुन्छ
1: प्राकृतिक स्रोत साधन उपभोग गर्नलाई चाहिँ सबैभन्दा ठूलो चुनौती भनेको चाहिँ वन ऐन उपभोक्ता समिति हामीले यो निजी वन होइन यो विभिन्न सामुदायिक वनहरूभित्र पनि धेरैवटा वनहरू छ होइन अब यो ती वनहरूमा चाहिँ सहज रूपमा एक्सेस नहुँदाखेरि होइन प्राकृतिक स्रोत साधनहरूमा चाहिँ हामीले उपभोग गर्नु नसक्दा अथवा त्यो एक्सेस नहुँदाखेरि पहुँच नहुँदाखेरि चाहिँ हामीले अघि मैले माथि भनिसकेको जस्तै सहज रूपमा जडीबुटी नपाइरहँदाखेरि हामीले जडीबुटीहरू जुन हस्पिटलको भन्दा पनि धेरै त हाम्रो त आम्ची पद्धति पनि छ होइन हाम्रो धेरै अझै पनि हाम्रो चाहिँ चलन चल्तीमा के छ भने पहिलो चाहिँ हाम्रो जडीबुटी प्रयोग गर्छौँ दोस्रोमा हामीले विश्वास गरेको धामी चाकरी त्यसपछि मात्रै हामीले चाहिँ स्वास्थ्य चौकीको औषधिहरू होइन अनि हस्पिटलको औषधिहरू चलाउने गरेको छौँ त्यो नै नपाइरहँदाखेरि हामी चाहिँ अब हाम्रो त घरमा नजिक नजिकमा स्वास्थ्य चौकीहरू छैन अहिले पनि कति ठाउँमा यातायातको व्यवस्था छैन त्यसले गर्दा हिँडेर जानुपर्ने हुन्छ ताकि त्यो समयमा पाउनुपर्ने उपचार ढिलो भइरहेको छ भने अघि भनेको जस्तै घाँस दाउरा जडीबुटी लिन जानुलाई चाहिँ एउटा वन उपभोक्ता समितिको सेड्युलमा खोलेको दाउरा लिन जानलाई उसले त्यो स्वास्थ्यले भ्याउनु पर्यो अर्को चाहिँ जन पनि चाहियो युवाहरू सबै विदेशमा गइरहेको बेलामा अहिले महिलाहरूले एकल महिलाहरू घरमा बसिरहेछ उहाँहरू चाहिँ श्रीमान भए तापनि एक्लै बच्चा हुर्काउनु परेको छ एक्लै सासु ससुरा हुर्काएर बस्नु परेको छ घर व्यवहार गर्नु परेको छ भने चाहिँ उहाँहरूको समय उहाँहरूको स्वास्थ्य उहाँहरूको सम्पत्ति चाहिँ त्यो पहुँच नपुगिरहँदाखेरि हामी दोहोरो मारमा चाहिँ परिरहेका छौँ
0: समुदाय र राज्य दुवै तहमा चाहिँ महिलाहरूको आवाज सशक्त बनाउनलाई चाहिँ के गर्न आवश्यक छ सँगसँगै विशेष गरेर युवा पुस्ता त्यसमा पनि विशेष गरेर युवतीहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ कसरी जोड्न सकिन्छ नि
1: सर्वप्रथम चाहिँ अहिले जनजाति महासंघले गरिरहेको कार्यक्रमहरू जुन छ साइनो अभियान रेडियो मर्स्याङ्गी रेडियो अन्नपूर्ण जस्तो मिडियाबाट संचार माध्यमहरूबाट आदिवासीहरूको अधिकारको कुराहरू आदिवासीहरूको अभ्यासका कुराहरू आदिवासीहरूले पाउनुपर्ने अधिकार राज्यले दिएको राज्यसँग डाइरेक्ट एक्सेस टु कन्ट्रोलमा पुर्याउने नीतिहरू बनाउनलाई अहिलेको हाम्रो नयाँ युवाहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ हामीले आकर्षण त्यहाँ बढाउनुपर्छ उहाँहरूलाई चाहिँ हामीले यो आदिवासीहरू सम्बन्धी ज्ञानहरू दिनुपर्छ हाम्रो परम्पराहरू कति राम्रो असल अभ्यासहरू छ हाम्रो प्रथाजनित कानून छ हाम्रो चाहिँ प्रथाजनित संस्थाहरू छन् ती संस्थाहरूले गरेको अभ्यासहरू हामी आदिवासी चाहिँ मैत्री छन् है यो चाहिँ भोलि परम्परामा लामो समयसम्म जाँदा पनि यो धरतीलाई लामो समय टिकाउनु पर्छ, हाम्रो अस्तित्वलाई हाम्रो पहिचानलाई चाहिँ सधैँ जीवित राख्नुपर्छ भने यो अभ्यासलाई चाहिँ जारी राख्नुपर्छ भन्ने ज्ञानहरू उहाँलाई दिन सक्नुपर्छ भने राज्यलाई चाहिँ आदिवासीहरूको आदिवासीहरू मैत्री कानूनहरू बनाउनुपर्छ। त्यस्ता कानूनहरू बनिरहँदाखेरि जो अहिले स्थानीय सरकारमा अथवा संघीय अथवा प्रदेशमा भएका जति नै जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूलाई न कि राजनीति राजनीति सँगै आदिवासी नीति आदिवासी अधिकार आदिवासी मैत्री कानूनहरू बनाउनलाई उहाँहरूलाई पनि हामीले टाइम टाइममा यसरी आदिवासी जनजाति सम्बन्धित कानूनहरू सेमिनार गोष्ठीहरू तालिमहरू चाहिँ दिएर हाम्रो आफ्नो कुराहरू सुनाएर त्यो यसमा प्रतिबद्ध बनाएर उहाँहरूलाई चाहिँ त्यहाँ पुर्यायो भने र आदिवासी अधिकारसँग सम्बन्धित आदिवासी हामीले भन्दाखेरि अब अलि नमिठो हुन्छ होला तर भावनाले पनि आदिवासी न कि शरीरले मात्रै के त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले प्रमोट गरेर चाहिँ राज्यको विभिन्न ठाउँमा चाहिँ नीति निर्माण गर्ने तहमा चाहिँ पुर्याउनुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो।
0: जस्तो अहिले अब सरकार त तीन तहमा छ नि त, स्थानीय सरकार, प्रदेश सरकार, अब केन्द्र सरकार छ होइन, र यो नीति निर्माण गर्ने स्थानमा चाहिँ महिला त्यसमा पनि विशेष गरेर आदिवासी महिलाको सहभागी बढाउनको लागि चाहिँ जस्तै आदिवासी जनजाति महासंघ जस्ता यो आदिवासीको हकमा बोल्ने संघ संस्थाहरूले चाहिँ कस्तो खालके पहल गर्नुपर्छ होला जस्तो चाहिँ यहाँलाई लाग्छ नि?
1: हामीले अहिले आदिवासीहरूको जुन नयाँ जेनेरेसन छ उहाँहरूलाई अघि मैले भनेको जस्तै आदिवासी भनेर आदिवासीकै मन भएको भावना भएको महिलाहरूलाई राजनीतिमा पनि आकर्षण गराएर उहाँहरूलाई चाहिँ राजनीतिमा पनि सहभागी गराएर सहभागी पनि अर्थपूर्ण सहभागी गराएर चाहिँ हरेक राज्यको नीति निर्माण तहमा पुग्नलाई चाहिँ आकर्षण जस्तै अब हामीले चाहिँ कोटाहरू छुट्याएर आरक्षण कोटाहरू बनाएर उहाँहरूलाई चाहिँ प्रशिक्षण दिएर भए पनि विभिन्न तह तब्कामा चाहिँ महिलाहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रायोरिटीमा दिएर उहाँहरूलाई चाहिँ तत्त्व ठाउँमा पुर्याउने गरियो भने चाहिँ तपाईँको प्रश्नलाई चाहिँ हामीले सकेसम्म न्याय दिन्छौँ होला भन्ने लाग्छ।
0: हजुरहरू चाहिँ भर्खरै मात्रै अब नेपाल आदिवासी जनजाति महासंघमा चाहिँ अब निर्वाचित भएर आउनु भएको छ नि त, नयाँ कार्य समिति यहाँहरूको चाहिँ सो नयाँ कार्य समितिको चाहिँ आगामी आउने दिनमा चाहिँ यो प्राकृतिक स्रोत साधन व्यवस्थापनमा होइन अधिकारमा आधारित प्राकृतिक स्रोत साधन व्यवस्थापनमा चाहिँ त्यहीसँग सम्बन्धित भएर चाहिँ कस्तो कस्तो खालको कार्यक्रमहरू गर्ने चाहिँ यहाँको योजना छ नि?
1: यो अहिले जुन कार्यक्रम सञ्चालन भइरहेको साइनो जुन अभियान छ त्यस्तै प्रकारको कार्यक्रमहरूलाई निरन्तरता दियो भने चाहिँ भविष्यमा यस्तो कार्यक्रमहरू अझ थप अरूहरूसँग पनि मिलेर गर्न सकियो भने होइन। अनि हामीले चाहिँ हाम्रो प्रयास त के छ भने प्राकृतिक स्रोत साधनमा चाहिँ बढी से बढी हाम्रो आदिवासीहरूलाई समानता गराउने र नयाँ अहिलेको पुस्ताहरूलाई पनि यो कुरामा चाहिँ हामीले विशेष ध्यान दिएर उहाँहरूलाई चाहिँ कार्यक्रममा सहभागी गराउने यसका लागि नै महासंघले चाहिँ कार्यक्रमहरू तय गर्ने परियोजना प्रपोजलहरू लेख्ने र कार्यक्रमहरू ल्याउने प्रयास चाहिँ हामी एकदमै रहनेछ।
0: हामी चाहिँ कार्यक्रमको करिब यो अन्तर्वार्ताको चाहिँ अन्त्यमा छौँ होइन, र यो अधिकारमा आधारित दृष्टिकोणलाई चाहिँ व्यवहारमा लागू गर्न सरकार र यो सरकारवाला पक्षले चाहिँ के गर्नुपर्छ जस्तो चाहिँ तपाईँलाई लाग्छ?
1: सरकारवाला चाहिँ हामी हो, सरकारले चाहिँ हामीलाई कहिले पनि आदिवासीहरूको हितमा अथवा आदिवासीहरूलाई चाहिँ ध्यानमा राखेर कार्यक्रम गर्नुपर्छ भनेर एउटा सानो सानो थोरै थोरै एउटा बास्केट फण्ड जस्तो चाहिँ प्रोग्रामहरू चाहिँ हामीलाई छुट्याइदिनुपर्छ होइन। त्यसमा चाहिँ जस्तै कि जब प्रत्यक्ष रूपमा हाम्रो असर गर्ने प्राकृतिक स्रोत साधनमा हाम्रो एक्सेस हुने पहुँच हुने नियन्त्रण हुने खालको कानूनहरू गर्नुपर्छ। यसको मतलब चाहिँ सबै कुरो चाहिँ हाम्रो आफ्नो आफ्नो प्रथाजनित संस्थाहरू छ नि उसलाई मान्यता दिएर होइन उसलाई पनि सहभागी गराएर त्यो ऐन नै त्यसरी परिवर्तन गरेर ऐन नै बनाइदियो भने चाहिँ हाम्रो टार्गेटहरू त्यो कार्यक्रमहरू चाहिँ सफल हुन्छ भन्ने लाग्छ।
0: हस् त, तपाईँले व्यस्त समयको बावजुद पनि कार्यक्रम साइनको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद मिनाजी, तपाईँलाई पनि यो समयको लागि।
0: सुन्नुभयो केन्द्रीय उपाध्यक्ष जुनिता राईसँग गरिएको यो कुराकानी। तपाई अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजेदेखि सामुदायिक रेडियो मर्साङदी 95 मेगाहर्ज र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा एकैसाथ सुन्न सक्नुहुनेछ। अब भने हामी तपाईलाई कार्यक्रममा फेरि कुराकानी सुनाउनेछौ। सुनौ नेपाल आदिवासी जनजाति महासंघकै केन्द्रीय उपाध्यक्ष रामकुमार सिंह दनवारसँगको यो कुराकानी।
2: धन्यवाद, नमस्कार।
0: नेपालको संविधानले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गरेको भने पनि व्यवहारमा चाहिँ त्यस्तो देखिँदैन, यहाँलाई चाहिँ कस्तो लाग्छ नि?
2: पक्कै पनि नेपालको संविधानमा जुन आदिवासी जनजातिको अधिकार छ त्यो पक्कै पनि जुन रूपमा चाहिँ हामीले पाउनुपर्ने अधिकारहरू छन् त्यसमा पाएको छैन भनेर हामी भर्खर अहिले नवनिर्वाचित पदाधिकारीहरू नेपालको संविधानमा जुन आदिवासी जनजातिको अधिकारको बारेमा जुन उल्लेख भएको छ ती अधिकारहरू कसरी लागू गर्ने, कसरी हाम्रो आदिवासी जनजातिले अधिकार पाउने हो त्यस सम्बन्धमा चाहिँ हामी अगाडि बढ़ाउने नै छौं यो नयाँ कार्य समितिहरूले।
0: नीति निर्माण तहमा आदिवासी समुदायको उपस्थिति अझै पनि कम छ, यसलाई महासंघले चाहिँ कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ?
2: पक्कै पनि नीति निर्माण तहमा चाहिँ हाम्रो आदिवासी जनजातिको सहभागिता एकदम कम देखिन्छ। जस्तो हाम्रै दनवार जातिकै 82,784 जनसंख्यामा एकजना पनि अहिलेसम्म यो प्रतिनिधि सभामा चाहिँ प्रतिनिधित्व गर्न सकेका छन्, न समानुपातिकमा न प्रत्यक्षमा। यसबाट पनि देखिन्छ कि आदिवासी जनजातिले जुन रूपमा चाहिँ सहभागिता हुनुपर्ने त्यो सहभागिता नहुँदा पनि हामी नीति निर्माण बनाउने तहमा पनि हामी पुग्न सकिरहेका छैनौ र यसको लागि यो महासंघको नयाँ कार्य समितिले हामी योजना बनाएर अगाडि बढ्नेछौ।
0: भाषा, भूमि, शिक्षा र प्रतिनिधित्वका सवालमा अझ पनि महासंघ अथवा आदिवासी जनजातिहरूले चाहिँ एकदम धेरै चुनौती चाहिँ भोगिरहेको छन् होइन, र यी समस्याहरूको समाधान चाहिँ कसरी सम्भव छ जस्तो तपाईँलाई लाग्छ नि?
2: यसमा यस्तो छ, अब भाषाको संरक्षण गर्नुपर्छ। अहिले आधुनिक प्रवृत्तिको अवस्थामा, यो अहिले आधुनिक युगमा भाषा लोप हुँदै गएको अवस्थामा नेपाल आदिवासी जनजाति महासंघले भाषा सम्बन्धी सबै जातिहरूले आफ्ना भाषा संस्कृति कसरी संरक्षण गर्ने त्यस सम्बन्धमा पनि हामीले चाहिँ जिल्लागत रूपमा, प्रदेशगत रूपमा आदिवासी जनजाति महासंघले पनि भाषा आयोगसँग पनि कोअर्डिनेशन गरेर आदिवासीको भाषालाई चाहिँ संरक्षण गर्नेतर्फ चाहिँ हामी पहल गरिरहेका छौं र 2059 भदौको 30 गते दनवार जातिको भाषा चाहिँ रेडियो नेपालबाट पनि प्रसारण भइरहेको अवस्था छ र जुन अहिले प्रदेशगत रूपमा पनि कामकाजी भाषाको रूपमा पनि अहिले सरकारले चाहिँ जुन विदा दिने र लागू गर्ने जुन योजनाहरू ल्याएर लागू गरिरहेको छ ती पक्कै पनि आगामी दिनमा भाषाको संरक्षण हुन्छ, संस्कृतिको संरक्षण हुन्छ भन्ने विश्वास लिएको छु।
0: जस्तै यो भाषालाई प्रदेश स्तरीय रूपमा पनि मान्यता दिएको कुरा गर्नु भएन, जस्तै महासंघकै अथक प्रयास, मार्गदर्शन र आन्दोलनले नै बागमती र गण्डकी प्रदेशले चाहिँ जातीय भाषाहरूलाई पनि सरकारी कामकाजी भाषाको मान्यता दिएको छ। कार्यान्वयन पक्ष चाहिँ यहाँले कस्तो देख्नुहुन्छ र अन्य प्रदेशमा समावेशता र बहु जातीय पहिचान स्थापित गर्नको लागि महासंघले के कस्तो प्रयास गर्न जरूरी छ जस्तो तपाईँलाई लाग्छ?
2: पक्कै पनि यो महासंघको अहिलेको मात्रै होइन, पहिलाकै अब भनौँ हाम्रो महासंघका पूर्व पदाधिकारीज्यूहरूले हाम्रो भाषा कामकाजी भाषा हुनुपर्छ प्रदेश स्तरमा भनेर पहल गरेकै कारणले अहिले यो जुन लागू भइरहेको अवस्था छ र यो चाहिँ हामी सबैले मिलेर यो कामकाजी भाषालाई चाहिँ लागू गर्नुपर्छ। यसमा सरकारले मात्रै लागू गरेर हुँदैन, यसलाई हामीले पनि प्रायोरिटी दिएर यसलाई चाहिँ लागू गर्नेतर्फ चाहिँ हामी पहल गर्नुपर्छ सबै मिलेर, सबै हामी आदिवासी जनजाति दाजुभाइ दिदीबहिनी सबै मिलेर यसलाई चाहिँ हामीले प्रायोरिटी राखेर यसलाई लागू गराउनेतर्फ चाहिँ जोड़ दिनुपर्छ।
0: आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार अनि प्राकृतिक स्रोतमाथिको अधिकार संरक्षण र प्रवर्धन गर्नको लागि चाहिँ महासंघले के कस्ता परियोजनाहरू सञ्चालन गर्दै आएको छ र यसको जुन अगाडि पनि यो परियोजनाहरू चलिरहेको छ र पछि आउने परियोजनामा पनि कस्तो कस्तो कार्यक्रमहरू छ समावेशको चाहिँ यहाँको चाहिँ कार्ययोजना छ नि?
2: यस सम्बन्धमा अहिले अब हाम्रो नयाँ कार्य समितिले अब सीसीपीपीवाला जुन कार्यक्रमहरू अहिले ल्याएर चाहिँ एवेरनेस प्रोग्रामहरू दिइरहेछ, यसमा फेरि टेक्निकल एजुकेशन को बारे में जस्तो प्लम्बिंग इलेक्ट्रिशियन यो कार्यक्रम अब फ्रीशिप मानेर ल्याइ रहा छ त्यस्तै अन्य कार्यक्रम अब इसमें हम महासंघ ने योजना बनाएर कसरी आदिवासी जनजाति को लागि अब रोजगारमूलक आयमूलक सिपमूलक ये कार्यक्रम को बारे में कसरी अवेरनेस बनाने कसरी शिक्षाले प्रवर्धन गर्ने भन्ने सम्बन्धमा चाहिँ हाम्रो अहिलेको नयाँ कार्यसमितिको अध्यक्षज्यू आफै लागि परिनु भएको छ र यसमा सबै कार्यसमितिका पदाधिकारीहरूको साथ सहयोगले गर्दा आगामी दिनमा आदिवासी जनजाति महासंघको योजना आदिवासी जनजातिको हक हितमा चाहिँ राम्रै योजनाहरू ल्याएर लागू गर्नुहुनेछ भनेर हामीले सबैले साथ सहयोग दिइरहेका छौं। आशा छ यो कार्यक्रम चाहिँ राम्रै हुन्छ हाम्रो यो तीन वर्ष कार्यकालमा भन्ने हामीले विश्वास लिएका छौं।
0: जस्तो यो आदिवासी जनजाति महासंघ चाहिँ अब यो जातीय संस्थाहरूको छात्र संगठनको रूपमा चाहिँ अब नेपालै भरि काम गरिरहेको छ नि त होइन, हिमाल पहाड तराईको अब विभिन्न ठाउँमा बस्ने आदिवासी जनजातिहरूको आफ्नै प्रकारको समस्याहरू छन् र त्यही समस्याहरू चाहिँ भोग्दै आएको छ। तर पछिल्लो परिवेशमा चाहिँ के पनि छ भने आदिवासी समुदायहरू चाहिँ एकदम धेरै मात्रामा चाहिँ अब वैदेशिक रोजगारतर्फ जाने, गाउँघर चाहिँ खाली हुने, फेरि हामी चाहिँ यता अर्को मुद्दा के उठाएर छ भने हामीले जल जमिन जंगलमा चाहिँ हाम्रो अधिकार हुनुपर्छ भन्ने जस्तो मुद्दा पनि हामी उठाइरहेको छ र यसरी गाउँ खाली हुँदै जाने, फेरि अधिकारको बारेमा चाहिँ हामी लडाई पनि गराएको छ, यो दुईटै कुरा बाजेको जस्तो चाहिँ यहाँलाई लाग्छ कि लाग्दैन र त्यो युवाहरूलाई चाहिँ हामीले कसरी परिचालन गर्न सक्छौँ?
2: डेफिनेटली यो हामी सबैले भोगेकै कुरा हो, हामीले हेरेकै कुरा हो, यसमा सबैले सोच्नु पर्ने अहिलेको अवस्था छ। अब अहिलेको अवस्थामा युथलेस समाज भनौ न र टिथलेसबाट भरिएको समाज हो। टिथलेस भन्नाले वृद्धावस्थाहरूका मान्छेहरू मात्रै गाउँघरमा बस्ने, युथलेस भनेको युवाहरू सबै विदेशी नै भन्ने अहिलेको जुन हामी देखिरहेका छौं। त्यसमा चाहिँ अब आदिवासी जनजातिको हकमा अब हामीले यही त छ, जस्तो प्लम्बिङको कुरा आयो, जस्तो टेक्निकल एजुकेशनमा इलेक्ट्रिसियनको कुरा आयो, सिलाइ बुनाइको, अब जस्तो हिजो मात्रै हामीले बर्दियाका बहिनीहरूले लेहेङ्गा पोसाकहरू जुन सिलाउने गर्नुभयो र उहाँहरूले पाँच सातजनाले पसल पनि सञ्चालन गरिसक्नु भएको छ। यस्तै किसिमका चाहिँ आदिवासी जनजातिहरूमा चाहिँ सिपमूलक तालिमहरू चाहिँ अलिकति विस्तार गर्दै गयो भने युवाहरू पलायन हुनबाट बच्छ कि भनेर हाम्रो जोड छ। अब मेरै कुरा भन्नु पर्दाखेरि म एउटा सुरक्षा सेवाबाट अवकाश पाइसकेर पनि रेगुलरली मैले मास्टर डिग्री त मैले 58 गरेका थिएँ, त्यसपछि पनि मैले एलएलबी शुरू गरे र नियमित रूपमै पास गर्दै जाँदाखेरि अहिले अधिवक्ताको लाइसेन्स पनि लिन सफल भए र यो हाम्रो आदिवासी जनजातिमा पनि एउटा शिक्षामूलक रूपमा पनि जान सक्छ। अहिलेको युवाहरूलाई त्यतिकै बस्नुभन्दा पनि शिक्षाले हाम्रो जीवनलाई चाहिँ अगाडि बढाउन सक्छ, यसमा सपोर्ट गर्छ भन्ने खालको सोच चाहिँ बनाउनु पर्छ। अघि हाम्रो सरले पनि भन्नुभयो एलएलबीको भर्खरै खुल्या छ फर्म, त्यसमा चाहिँ यहाँहरूले पनि कानून जान्नै पर्छ, इग्नोरेन्स ल इज नो एक्सक्युज भन्ने जस्तै सबैलाई चाहिँ यो जानकारी भयो भने कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने सवालमा सबै आदिवासी जनजातिले हाम्रो अधिकार के हो, संविधानमा के उल्लेख भएको छ, हामीले पाउनुपर्ने अधिकार के हुन् भन्ने मात्रै होइन कि अन्य कानूनको बारेमा पनि जानकारी राख्दाखेरि राम्रै हुन्छ भन्ने खालको मेरो चाहिँ सोच त्यस्तो छ।
0: जस्तो महासंघले अहिले जलवायु परिवर्तन साझेदारी कार्यक्रम पनि चलाइरहेको छ, सानो परियोजना पनि चलाइरहेको छ होइन, र त्यो परियोजना मार्फत पनि धेरै जनचेतनामूलक कार्यक्रमहरू अब सिपमूलक तालिमहरू दिँदै आएको छ, गाउँकै पुराना सम्पदहरू पुनर्निर्माणदेखि लिएर हरेक कुरामा चाहिँ सहयोग गर्दै आएको छ नि त। र यो यस्तै महासंघले चाहिँ स्थानीय तह, प्रदेश सरकारसँग समन्वय सहकार्य गरेर चाहिँ आगामी दिनमा चाहिँ कस्तो खालको कार्यक्रमहरू गर्न सक्छ अथवा यहाँले चाहिँ त्यो नीति निर्माण तहमा चाहिँ महासंघको पहुँच वृद्धि गर्नको लागि चाहिँ महासंघ चाहिँ कसरी तयार गर्दैछ?
2: पक्कै पनि यो समस्या जुन हाम्रो संस्कृति संरक्षणको सवालमा अस्ति मोरङमा पनि यो कुराहरू आएको थियो, मोरङका साथीहरूले हाम्रो जुन प्राकृतिक पूजा गर्ने जुन थानहरू छ त्यो चाहिँ हटाउने क्रममा छ, त्यसको लागि चाहिँ हामीले कसरी संरक्षण गर्ने भन्ने कुरा पनि आयो। यसमा अब हाम्रा विभिन्न संगठनहरूको निर्माण गरेका छौं हामीले, त्यसमा अब आदिवासी जनजातिले पर्ने मानवाधिकार सम्बन्धीको होस्, प्रकृति संरक्षणकै कुराहरू होस्, जस्तै थान कुलदेवताहरूको जुन प्रकृति पूजाहरू भइरहेछ त्यसको बारेमा चाहिँ संरक्षण कसरी गर्ने भनेर हामीले चाहिँ अब जिल्ला जिल्ला प्रदेशमा यसको लागि पनि एवेरनेस प्रोग्रामहरू चाहिँ सञ्चालन गर्नुपर्छ जस्तो मलाई लाग्छ गर्छौं र यो बिस्तारै बिस्तारै अब हामी यो नयाँ कार्य समितिले यी सबै समस्याको समाधान चाहिँ हामी गर्दै जान्छौं यो भनाई मात्रै होइन कि काम गर्नलाई आएका हौं हामी काम गर्नुपर्छ र यसको लागि स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारसँग चाहिँ कोर्डिनेशन गरेर हामी काम गर्छौं
0: हामीले अब युवा पलायनको कुरा पनि गर्यौं थोरै होइन त्यसै गरेर अब गाउँघरमा चाहिँ बढी मात्रामा ज्येष्ठ नागरिकहरूको कुरा पनि अघि हाम्रो कुराकानीमा पनि आयो र महिलाकै अधिकार त्यसमा पनि आदिवासी जनजाति महिलाहरूको अवस्था होइन कस्तो छ त्यसपछि हामी यहाँहरूको जुन महासंघकै नेतृत्व दायिक भूमिमा चाहिँ महिलाहरूको भूमिका अनि त्यो भूमिकालाई चाहिँ सही रूपमा स्थापित गर्नको लागि चाहिँ आदिवासी महिलालाई मात्रै प्राथमिकता राखेर त्यस्तो के गर्न सकिन्छ भने यहाँको बारेमा कहिले छलफल हुने अथवा त्यस्तो केही भएको छैन नि
2: अब हामी यो चैतको छ पाँच छ सातमा निर्वाचन भयो महासंघको र यो हामी नयाँ कार्य समिति भएकोले यस सम्बन्धमा चाहिँ छुट्टै आदिवासी महिलाको बारेमा चाहिँ छुट्टै किसिमको चाहिँ यसमा चाहिँ हामी अगाडि कसरी बढ्ने भन्ने खालको चाहिँ अब त्यस्तो त भएको छैन अब पछिल्ला दिनहरूमा चाहिँ हाम्रो संघीय परिषदको बैठक हुँदाखेरि यो कुराहरू अवश्य नै आउनेछ र भर्खरै आठौं अधिवेशन होला जस्तो लाग्छ महिलाहरूको पनि नेपाल आदिवासी महिला संघको चाहिँ अधिवेशन भएको छ त्यसबाट महिला महासंघले पनि त्यसबारेमा चाहिँ आदिवासी महिलाहरूको बारेमा चाहिँ सोच्ने नै छ र जुन संघीय परिषदको आगामी बैठकहरू जुन भयो भने हामी यसमा चाहिँ कसरी अगाडि बढ्ने आदिवासी महिलाको हक हिताधिकारको लागि कस्तो किसिमको आयमूलक आर्जन गर्ने खालको कार्यक्रमहरू ल्याउँदाखेरि कसरी हामी चाहिँ अगाडि बढ्न सक्छौं कसरी सफल हुन्छ कसरी आश्रित गराउन सकिन्छ भन्ने खालको हामी चाहिँ पछिल्ला बैठकहरूमा चाहिँ हामी छलफल गर्नेछौं
0: यो पछिल्लो चरणमा चाहिँ अहिले अब नेपालको राजनीतिक अवस्थादेखि लिएर अहिलेको परिवेश अलिकति फरक पनि छ नि त होइन नयाँ पुस्ता अब जेएनजीकै त्यति धेरै मुभमेन्ट पनि यहाँले पनि हेर्नुभयो है र परिस्थिति पनि फेरिएको अवस्थामा र सरकारसँग चाहिँ आदिवासी जनजातिको मुद्दालाई अझ बलियो बनाउन अथवा मजबुत बनाउनको लागि चाहिँ यहाँको चाहिँ के माग छ र कसरी चाहिँ समन्वय सहकार्य गरेर जाने चाहिँ यहाँको योजना छ र भावी दिनमा चाहिँ के भइदियो भने चाहिँ जनजातिको मुद्दालाई चाहिँ अझ बलियो बनाउनलाई चाहिँ सरकारले चाहिँ पहल गरिदियोस् जस्तो चाहिँ तपाईँको अपेक्षा चाहिँ के छ
2: अब नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट भन्नुपर्दाखेरि जुन नेपालको संविधानमा उल्लेख भएका आदिवासीका अधिकारहरू जुन संस्कृति संस्कारहरू हाम्रो चाहिँ लोप नहोस् त्यसको लागि चाहिँ हामीले जुन आईएलओ 169 कुरा पनि आएको छ ती कुराहरू चाहिँ सबै हामीले पाउने अधिकारहरू आदिवासी जनजातिले पाउने अधिकारहरू चाहिँ त्यो चाहिँ सुरक्षित रहोस् त्यसमा अझ आगामी दिनमा चाहिँ अन्य नेपाली जनताले पाउने सेवा सुविधामा पनि आदिवासी जनजातिको अधिकार चाहिँ कटौती नहोस् उनीहरू बस्ने थापथलो जुन छ त्यसबाट विस्थापित हुन नपाओस् हामीले हिजो पनि कार्यक्रममा हेर्यौं धेरै ठाउँमा पनि विस्थापित गरेको अवस्था छ अहिले पनि विस्थापितकै चरणमा छन् कतिपय ठाउँमा तिनीहरूलाई चाहिँ संरक्षण सम्वर्धन कसरी गर्ने भन्नेतर्फ चाहिँ नेपाल आदिवासी जनजाति महासंघ अगाडि बढ्नेछ त्यसको लागि चाहिँ संघीय सरकारसँग प्रदेश सरकारसँग स्थानीय सरकारसँग हामी कोर्डिनेसन
0: गर्दै सर व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रमको लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
2: हस् धन्यवाद यो रेडियो अन्नपूर्ण अनि मर्स्याङदी रेडियो परिवारप्रति हार्दिक धन्यवाद र यो जुन मौका दिनुभयो यो मेरो लागि पनि अविस्मरणीय नै रहनेछ धन्यवाद नमस्ते
0: यिनै कुराकानी सँगसँगै साइनोको आजको श्रृंखला यति नै आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला रेडियो मर्संगी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईंलाई धन्यवाद कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनलाई विशेष धन्यवाद दिँदै म मीना गुरूङ पनि बिदा हुन्छु तपाईँको साथ सुखद रहोस् नमस्कार

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California.
1: Extreme energy drink.
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला।
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: मध्य र पूर्वी क्षेत्रमा वर्षा तराईमा तातो लहर मनसून भित्रन अझै एक हप्ता लाग्ने विभिन्न देशका राजदूतको लागि झण्डै 3,000 जनाको आवेदन आठवटा विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक अण्डाको भाव फेरि बढ्यो गोटाकै झण्डै 25 रूपैयाँ उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़ जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै नेपाल खबरमा अब पूरा खबर देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराति र आज बिहान पानी परेको छ पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ केही ठाउँमा तातो लहर समेत चलेको छ आज र भोलि पनि मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र बस्न हल्का तथा सुती कपड़ा लगाउन बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न प्रशस्त पानी र झोल पदार्थ खान सल्लाह छ आज कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँ तथा तराई भागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा पछि पनि हुन सक्ने मौसमविदको भनाई छ कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने गर्छ आज जून 6 तारीक हो भारतमा तोकिएको औसत मिति जून 1 मनसून भित्रनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ यसपालि मनसूनमा औसत भन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने प्रक्षेपण रहेको छ विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदको लागि झण्डै 3,000 जनाको आवेदन परेको छ इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो यस अवधिमा अनलाइन ईमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदको लागि आवेदन आह्वान गरेको हो तत्कालीन सुशीला कार्क नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूत फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गरेको थियो राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो सबै आवेदनको रूजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेद्वारको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ मन्त्री परिषदले सिफारिश गरेका उम्मेद्वारको संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ शिक्षा तथा खेलकुद मन्त्रालयले आठवटा विश्वविद्यालयको लागि उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ त्रिभुवन विश्वविद्यालय पोखरा विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको शर्टलिस्ट सार्वजनिक भएको हो उपकुलपति सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूको सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ त्रिभुवन विश्वविद्यालयको उपकुलपति को लागि 50 पूर्वाञ्चल विश्वविद्यालयको 38 पोखरा विश्वविद्यालयको 38 सुदूरपश्चिम विश्वविद्यालय 19 मध्यपश्चिम विश्वविद्यालय 20 लुम्बिनी बौद्ध विश्वविद्यालय 11 कृषि तथा वन विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको थियो त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा शर्टलिस्ट सार्वजनिक गरिएको हो शर्टलिस्ट सूची तपाईँले उज्यालो अनलाइनमा हेर्न सक्नुहुन्छ नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिशको आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी अर्थात 6 क्रेटको 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमको कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़ेको हो। गएको वैशाख तेस्रो हप्ता एक्सेल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मीडियम अण्डाको 400, सानो अण्डाको प्रतिपेटी 2300 थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनको लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अगाडि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले गएको जेठ 7 सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आड़मा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कोही नागरिक बिरामी स्वास्थ्य संस्था संचार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरण सहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
2: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाईको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला पत्र मार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाब दिनुभएको छ। जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ। जेलेन्स्कीले पुटिनलाई खुला पत्र मार्फत युद्ध अन्त्यका लागि अमेरिकालाई पर्खनु गलत हुने उल्लेख गर्नुभएको छ। तर रूसी राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघिको छलफलमा भएका प्रस्तावलाई आधार मान्नुपर्ने बताउनुभयो। यसैमा किएवले केही सम्झौता गर्नुपर्नेमा उहाँको जोड़ छ। रूसी सेनाले झण्डै 2440 वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भागमा पकड़ कायम गरेको र विभिन्न मोर्चामा अघि बढ़िरहेको पुटिनले दावी गर्नुभएको छ। पुटिनले युरोपेली संघ ईयूको मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 बजे शुरू हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसून भित्रन अझै 1 हप्ता लाग्ने। विभिन्न देशको राजदूतका लागि झण्डै 3000 जनाको आवेदन। 8 वटा विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक। अण्डाको भाव फेरि बढ़्यो, कोटाकै झण्डै 25 रूपियाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब। ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसीसी महिला प्रिमियर कपको समूह विजेताको लागि आज नेपाल र हङकङ खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
7: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू। तीन वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकामा पनि बर्ड फ्लू देखिएको छ। उपत्यकाको ललितपुर, किर्तिपुर, चन्द्रगिरी, गोकर्णेश्वर, गोदावरी र सूर्यविनायक जस्ता क्षेत्रमा व्यावसायिक लेयर्स फार्म र स्थानीय लोकल कुखुरामा समेत संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ। बुधबार भक्तपुर, चाँगुनारायण नगरपालिका 1 र 9 वडाका केही घरमा पालिएका कुखुरा 81 मर्न थालेपछि परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस्तै ललितपुरका 3 वटा फार्ममा 9,730 कुखुरा, 3,150 अण्डा र 3,700 किलो दाना नष्ट गरिएको विभागले जनाएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले उपत्यका बाहिरका जिल्लामा संक्रमण केही नियन्त्रणमा आए पनि अहिले काठमाडौँको स्थानीय र व्यावसायिक फार्महरूमा संक्रमण देखिएको बताउनुभयो। उहाँका अनुसार अहिले किर्तिपुर, चन्द्रगिरी, गोकर्णेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुरका केही क्षेत्रमा बर्ड फ्लू भेटिएको र जोखिम पनि बढ़ेको छ। टोली खटाएर संक्रमण रोकथामको प्रयास भइरहेको पशु सेवा विभागले जनाएको छ। आज काठमाडौँ र ललितपुरका झण्डै 100 ठाउँमा 4 घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। सिउचाटार र टेकु सब स्टेशन अन्तर्गत कुलेश्वर, किर्तिपुर, रत्न पार्क र पुलचोक केन्द्रबाट वितरण हुँदै आएका 98 ठाउँमा अहिले बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरणको 132 केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना माता तीर्थको सूचना अनुसार कुलेश्वर वितरण केन्द्रका 53, किर्तिपुर वितरण केन्द्रका 11, रत्न पार्क वितरण केन्द्रका 20 र पुलचोक वितरण केन्द्रका 14 ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुने उल्लेख छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजनाबाट 132 केभी सूचाचार सब स्टेशनको मर्मसम्हार तथा स्तरोन्नति समेतको काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागि सूचनामा उल्लेख छ। सटडाउन अवधिमा काठमाडौँ उपत्यकाभित्रका अन्य सब स्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ। र काठमाडौँ महानगरपालिकाले 32 वटै वडाका जनप्रतिनिधिलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण तालिम दिएको छ। महानगरपालिकाका वडा नम्बर 1 देखि 16 सम्मका जनप्रतिनिधिलाई पहिलो चरणमा र वडा नम्बर 17 देखि 32 सम्मका जनप्रतिनिधिलाई दोस्रो चरणमा तालिम दिएको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले मानव बेचबिखन विरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र मानव बेचबिखन न्यूनीकरण तथा प्रभावितको संरक्षणमा ब्यूरोको भूमिका विषयमा प्रस्तुति दिनुभएको थियो। यसैबीच काठमाडौँ महानगरले मागे र सड़कमा बस्नेहरूलाई पुनः निषेध गर्ने भएको छ। महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँहरूमा मागे र बस्नेहरूलाई पुनः निषेध गर्ने भएको हो। नगरभित्रका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सड़क आश्रित व्यक्तिहरूको हेरचाह, औषधि उपचार तथा लालन पालनको लागि मानव सेवा आश्रम संघको सहकार्यमा मानवोचित व्यवस्थापन गरिने पनि काठमाडौँ महानगरले जनाएको छ। जसले माग्ने कामलाई पेशा बनाएका छन् त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई भने पुनः निषेध गरिनेछ। महानगरपालिकाले मानवतामा आधारित शहर बनाउने लक्ष्यसहित साझेदारसँग समन्वय गरेर एकीकृत र एकद्वार प्रणालीमा काम गरिरहेको जनाएको छ। सामान्य मानवीय जीवन बाँच्न अरूको सहारा खोजिरहेका मानिसहरूको उद्धार र व्यवस्थापनको काम पनि हुँदै आएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसून भित्रन अझै 1 हप्ता लाग्ने। काठमाडौँ उपत्यकामा पनि बर्ड फ्लू देखियो, रोकथामको काम हुँदै। र काठमाडौँ र ललितपुरका झण्डै 100 ठाउँमा आज 4 घण्टासम्म विद्युत अवरूद्ध हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 06650019 06650370 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461626344 98461626344।
8: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरिकाश्य मङ्गलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
12: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै, म त कहाँ जाउँ भइरहेछु।
13: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
14: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
13: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लम्जुङ।
14: सम्पर्क मोबाइल 9846099018 9846099018।
15: विगत 12 वर्षदेखि लम्जुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लम्जुङ पुरानो लम्जुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, टगर दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ईसीजी इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्निरा झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडल हस्पिटल बेसिसर सात लमजुङ सम्पर्क 06652000004 98400506063
16: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसिसर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560281186 फोन 06652020293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
15: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
17: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
15: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
17: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसिसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058

0: औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा, पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
8: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
9: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
8: अनि मह चाहिँ शुद्ध र

0: अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ महत 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा SDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: SDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664 40 21 23 40 21 24, मोबाइल 98 41 45 14 48।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
0: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: নমস্কার, রেডিও মর্সেংদি 95 মেগাহার্জ র ইন্টারনেট অনলাইন রেডিও মর্সেংদি .org মা বিহান 10 বজেকো মর্সেংদি সমাচার মা মলক্ষ্মীকো স্বাগত ছ। প্রসারণ কো শুরুমা মুখ্য মুখ্য সমাচার কা শীর্ষকহরু।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: विभिन्न देशका राजदूतका लागि झण्डै 3,000 जनाको आवेदन। राष्ट्रिय बैंक मौद्रिक नीतिको तयारीमा असार 5 गतेसम्म सुझाव दिन सकिने। काठमाडौँ र ललितपुरका झण्डै 100 ठाउँमा आज 4 घण्टासम्म विद्युत अवरूद्ध हुने। र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै।
3: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
4: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैसी सह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
7: सुरुका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
8: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
7: धन्यवाद काका।
8: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
7: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
8: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
7: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
8: हजुर हजुर,
7: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
9: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: नेशनल सिटी हॉस्पिटल,
11: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
12: विशेषज्ञ चिकित्सक र सेवाहरू,
13: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
12: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
13: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
12: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
12: फिजिसियन डाक्टर गौरीराम महतो,
13: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
12: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
13: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेति,
12: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
12: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा।
10: नेशनल सिटी हॉस्पिटल, हॉस्पिटल रोड भरतपुर, संपर्क 0956493611।
11: तपाईको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हॉस्पिटल।
14: मर्सिङ एफएम 95 मेगाहर्ज।
0: विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदका लागि झण्डै 3000 जनाको आवेदन परेको छ। इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्याधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन ईमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन आह्वान गरेको हो। तत्काल सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूतहरू फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएकाहरू पदमुक्त गरेको थियो। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गते भित्र ईमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। ईमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गते भित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्ज प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगो र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। आज काठमाण्डु र ललितपुरका झण्डै 100 ठाउँमा 4 घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। सुचाटर र टेकु सब स्टेशन अन्तर्गत कुलेश्वर, किर्तिपुर, रत्नपार्क र पुल्सो केन्द्रबाट वितरण हुँदै आएका 98 ठाउँमा अहिले बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरणको 132 केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना माता तीर्थको सूचना अनुसार कुलेश्वर वितरण केन्द्रका 53, किर्तिपुर वितरण केन्द्रका 11, रत्न पार्क वितरण केन्द्रका 20 र पुल्सो वितरण केन्द्रका 14 ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुने उल्लेख छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजनाबाट 132 केभी सुचाटर सब स्टेशनको मरमत सम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागि सूचनामा उल्लेख छ। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान 12:45 बजे शुरू हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 82 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली समूह टी20 एसिया कपका लागि छनौट हुनेछन्। विश्व वातावरण दिवसको अवसरमा लमजुङका विभिन्न ठाउँमा कार्यक्रम गरिएको छ। शुक्रबार बेसीसह नगरपालिका 11 स्थित रामचोक बेसीको त्रिवेणी धाममा रहेको त्रैलोकेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण भएको छ। डिभिजन वन कार्यालय लमजुङले जन्मदिनमा वृक्षरोपण अभियानको समन्वयमा कार्यक्रम गरेको हो। डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डितको अध्यक्षता एवं प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा खनालले वातावरण र मानव जीवन बीच घनिष्ठ अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभयो। वातावरणीय सन्तुलन बिग्रिए मानव जीवन नै जोखिममा पर्न सक्ने भन्दै प्रज्ञा खनालले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको धारणा राख्नुभयो। वातावरण सन्तुलन कायम राख्न र वरपरको क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपणको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रज्ञा खनालले रोपिएका बिरूवाको संरक्षण, गोडमेल तथा नियमित हेरचाह गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो। सशस्त्र प्रहरी नेपाल गुल्मा हेडक्वार्टर लमजुङका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, देशी शहर एघारका वडा अध्यक्ष शिव प्रसाद जोशी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी सन्तोष खनाल, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय वन उपभोक्ता समितिका अध्यक्षहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। सोही कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालय लमजुङले त्रैलोकेश्वर महादेव मन्दिर परिसरको सरसफाई तथा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक दुईवटा डस्टबिन पनि हस्तान्तरण गरेको छ। प्रज्ञ खनाल र डिभिजन वन कार्यालय प्रमुख पण्डितले संयुक्त रूपमा मन्दिर व्यवस्थापन समितिका अध्यक्षलाई डस्टबिन हस्तान्तरण गरेका हुन्। प्रत्येक वर्ष जून पाँचका दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ। यस वर्ष समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नारा सहित सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ। दिवससँगै आयोजना गरिने यस्ता कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्धन र स्थानीय स्तरमा सरसफाई व्यवस्थापन प्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। लमजुङका स्थानीय तहहरूको बेरुजु रकममध्ये 81 लाख बढ़ी रूपियाँ रकम असूल गर्नुपर्ने महालेखाको 63 प्रतिवेदनले देखाइएको छ। जिल्लाका 8 स्थानीय तहहरूमा आर्थिक वर्ष 2081-82 कुल बेरुजु रकममध्ये 81,67,147 रूपियाँ असूल गर्नुपर्ने देखिएको महालेखाको प्रतिवेदनले देखाएको हो। महालेखाको प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढ़ी रकम दोर्दी गाउँपालिकाबाट असूल हुनुपर्ने देखिएको छ। दोर्दी गाउँपालिकाबाट मात्रै 38,48,013 रूपियाँ असूल हुनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ। मधुनेपाल नगरपालिकामा असूली गर्नुपर्ने दोस्रोमा रहेको छ। सार्वजनिक भएको विवरण अनुसार मध्य नेपाल नगरपालिका 9,89,494 रूपियाँ असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी जिल्लाको सदरमुकाम समेत रहेको बेसी सह नगरपालिका 8,43,579 रूपियाँ असूल गर्नुपर्ने शीर्षकमा रहेको छ भने सुन्दरबजार नगरपालिकामा 7,84,545 रूपियाँ असूल गर्नुपर्ने शीर्षकमा रहेको छ। सो बाहेक मर्सेन्डी गाउँपालिकाको 6,54,803 रूपियाँ, दोर्दी गाउँपालिकाको 4,18,090 रूपियाँ असूल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ। जिल्लाको रायनास नगरपालिकामा बेरुजु देखिएको कुल रकम मध्ये 3,23,603 रूपियाँ असूल गर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कोलसुथर गाउँपालिकाले असूल गर्नुपर्ने रकम 3 लाख मात्रै देखिएको छ। महालेखाको प्रतिवेदनले स्थानीय तहहरूले कुनै पनि योजना तथा कार्यक्रमहरूमा निर्धारित मापदण्ड विपरीत बढ़ी भुक्तानी दिएको, मापदण्ड विपरीत कर्मचारी भर्ना गरी तलब दिएको, मापदण्ड भन्दा बढ़ी भत्ता वितरण दिएको जस्ता शीर्षकहरूमा असूल गर्नुपर्ने देखिएको छ। मापदण्ड भन्दा बढ़ी रकम भुक्तानी भएका व्यक्ति वा समितिसँग रकम असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरुजु रहेको पाइएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजु रकम कम भएको छ। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा रहेको 9,99,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। महालेखाले देखाएको बेरुजु मध्ये प्रचलित नियम विपरीत खरिद नभएको, मापदण्ड भन्दा बढ़ी भुक्तानी गरेको, अनियमित भएको र रकम भुक्तानीका लागि आवश्यक प्रमाण तथा बिल भरपाई पेश नगरेको जस्ता फरक फरक शीर्षकमा बेरुजु देखिएको हो। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सेन्डी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
15: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
16: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
15: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
17: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
18: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
19: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
20: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
19: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
20: ल भइहाल्छ नि नानी।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
21: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
18: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 98460-77-745।
19: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
14: मर्सङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङ दर्पण दैनिकको 13 स्थापना दिवसका अवसरमा सदरमुकाम बेसी शहरमा 2 दिने पत्रकारिता तालिम शुरू भएको छ। नव पुस्तकको सशक्तिकरणका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग, कन्टेन्ट सिर्जना तथा मल्टीमीडिया विषयक तालिममा विद्यार्थी तथा पत्रकारितामा रूचि राख्ने युवा युवतीको सहभागिता रहेको छ। तालिमको उद्घाटन गर्दै जिल्ला न्यायाधीश शिशिर राज ढकालले सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै सही तथ्यपरक र जिम्मेवार सामग्री उत्पादनको आवश्यकता झन बढ़दो गएको बताउनुभयो। वहाँले पत्रकारिता क्षेत्रले सत्य, निष्पक्षता र उत्तरदायित्वलाई आत्मसात गर्दै समाजलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले सूचना प्रविधिको युगमा सामाजिक सञ्जाललाई सकारात्मक रूपमा उपयोग गर्न सके समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। वहाँले युवा पुस्तालाई सृजनशील, तथ्यमा आधारित तथा समाज उपयोगी निर्माण सामग्री निर्माणमा सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व सांसद मायानाथ अधिकारी, बार इकाईका लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ तथा महासंघ लमजुङ शाखाका पूर्व अध्यक्ष आश गुरूङ लगायतले मन्तव्य व्यक्त गर्दै डिजिटल युगमा पत्रकारिता क्षेत्र थप जिम्मेवार, विश्वसनीयता र प्रभावकारी बन्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सामाजिक सञ्जालको प्रभावकारी तथा मर्यादित प्रयोग, तथ्यमा आधारित सामग्री निर्माण र नयाँ पुस्तालाई संचार तथा पत्रकारितासँग सम्बन्धित सीप विकास अवसर उपलब्ध गराउन यस्ता तालिम उपयोगी हुने बताउनुभयो। डिजिटल प्रविधिको बढ़दो प्रयोगसँगै सामाजिक सञ्जालको जिम्मेवार उपयोग, प्रभावकारी सामग्री निर्माण तथा मल्टीमीडिया पत्रकारिता सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा सहभागीहरूले समाचार लेखन, डिजिटल कन्टेन्ट निर्माण, भिडियो तथा फोटो प्रस्तुतिकरण, सामाजिक सञ्जाल व्यवस्थापन लगायत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। लमजुङ दर्पण दैनिकले स्थापना दिवसका अवसरमा हरेक वर्ष विभिन्न रचनात्मक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छन्। यस वर्ष डिजिटल पत्रकारिता र नयाँ पुस्तकको संचार दक्षता विकासलाई केन्द्रमा राखेर तालिम आयोजना गरिएको प्रकाश कृष्ण केसीले बताउनुभयो। शनिबारसम्म सञ्चालन हुने तालिमबाट सहभागीहरूलाई आधुनिक संचार माध्यमको प्रयोग तथा पत्रकारिताका नवीन अभ्यासबारे व्यावहारिक ज्ञान प्राप्त हुने अपेक्षा गरिएको छ। लमजुङ दर्पण दैनिकका प्रकाश कृष्ण केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन किसान संगीतले गर्नुभएको थियो। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीले नेपालले प्रकृतिको प्रेरणा जलवायुको ऐना हाम्रो उज्जवल भविष्य एक बालबालिका एउटा रूख अभियान शुरू गरेको छ। विश्व वातावरण दिवसको अवसरमा शुरू भएको अभियान अन्तर्गत वृक्षरोपण तथा बिरूवा वितरण कार्यक्रम हुनेछ। शुक्रबार शनिबार र आइतबार गरी विभिन्न स्थानमा 2200 बिरूवा रोप्ने कार्यक्रम रहेको आरसीडीसीले जनाएको छ। अभियानको पहिलो दिन शुक्रबार विशेषण नगरपालिका 11 स्थित जनकल्याण माध्यमिक विद्यालय सिटी विशेषहरूको मैगुङ र गाउँ शहर क्षेत्र सुन्दर बजारको महादेव अधरभूत विद्यालय बाल आदर्श माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ। त्यसै गरी दोर्दी गाउँपालिका 8 स्थित जयदेवी माध्यमिक विद्यालय तथा दोर्दी 9 स्थित वराह मिलन आधारभूत विद्यालय परिसरमा समेत बिरूवा रोपिएको छ। कार्यक्रम अन्तर्गत वर्ल्ड भिजनमा दर्ता भएका 1900 बाल बालिकालाई सुन्तला, ओखर, लिची, एभोकाडो तथा अस्ट्रेलियन कटुस लगायत विभिन्न जातका फलफूल तथा बहुउपयोगी बिरूवा वितरण गरिएको छ। ती बिरूवाहरू बाल बालिकाले आफ्नै घर तथा समुदायमा रोप्ने गरी प्रदान गरिएको हो। वर्ल्ड भिजन इन्टरनेशनल नेपालका संयोजक जिल्ला संयोजक शुक्रराज गुरूङका अनुसार अभियानको पहिलो दिन मात्रै करिब 450 बिरूवा वितरण तथा रोप्ने कार्य भएको छ। बाल बालिकालाई प्रकृतिसँग जोड्नुको साथै पोषणयुक्त फलफूल उत्पादनतर्फ प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार सुन्तला, ओखर, लिची, एभोकाडो लगायतका बिरूवाले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै भविष्यमा बाल बालिकाको पोषण सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाल बालिकालाई बाल्यकालदेखि नै प्रकृतिप्रति माया, जिम्मेवारी र दायित्व बोध गराउँदै वातावरणीय संरक्षकको रूपमा विकास गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। अभियानले बाल बालिकामा वातावरण संरक्षणप्रति जिम्मेवारी बोध गराउनुका साथै हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। बाल बालिकाको सक्रिय सहभागितासहित सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणको सन्देश समुदाय स्तरमा पुर्याउने विश्वास गरिएको छ। लमजुङको एकमात्र दैनिक पत्रिका लमजुङ दर्पणले डिजिटल संचारकर्मी रविन्द्र परियाललाई सम्मान गरेको छ। पेशेश्वर नगरपालिका 2 निवासी परियालले न्यू मीडिया तथा डिजिटल प्लेटफर्म मार्फत लमजुङ जिल्लाको कला, संस्कृति, पर्यटन तथा सामाजिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। लमजुङ दर्पण दैनिकको 13 स्थापना दिवसका अवसरमा शुक्रबार पेशेश्वरमा आयोजित कार्यक्रममा परियाललाई सम्मान पत्र सहित नगद 2000 रूपियाँ प्रदान गरिएको थियो। परियाललाई पत्रिकाका प्रकाश कृष्ण केसी, लमजुङ जिल्ला अदालतका जिल्ला न्यायाधीश शिशिर राज ढकाल, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले संयुक्त रूपमा सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभएको हो। सम्मान पत्रमा परियारको सृजनात्मकता, सक्रियता तथा समाजप्रतिको उत्तरदायित्वले युवा पुस्तालाई प्रेरित गर्नुका साथै जिल्लाको पहिचान प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। साथै आगामी दिनमा समेत यस्तै रचनात्मक तथा सकारात्मक कार्यमा निरन्तर सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ। लमजुङ दर्पण दैनिकले स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रबाट जिल्लाको पहिचान, कला, संस्कृति, पर्यटन तथा सामाजिक गतिविधिको प्रवर्धनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको प्रकाशक कृष्ण केसीले बताउनुभयो। विश्व वातावरण दिवसको अवसरमा दोर्दी गाउँपालिका 8 स्थित जयदेवी माध्यमिक विद्यालयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र नेपालले विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको हो। विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा स्वच्छ वातावरण निर्माणमा युवाको भूमिका बारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। कक्षा आठकी दिया तामाङ प्रथम, कक्षा आठकी सुप्रिया तामाङ द्वितीय र कक्षा आठकी रोजी तामाङ तृतीय भएको छ। यसै गरी कक्षा सातका समीर तामाङ र कक्षा नौकी सम्झना तामाङले सान्त्वना स्थान हासिल गरेका छन्। कार्यक्रममा बोल्दै वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरूङले वातावरण संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। वहाँले बाल बालिकालाई प्रकृतिसँग जोड्दै वातावरण प्रति जिम्मेवार र सचेत नागरिकको रूपमा विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। वृक्षरोपण, फोहोर व्यवस्थापन तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाई थियो। कार्यक्रमको संचालन जयदेवी माविका शिक्षक नवराज अधिकारीले गर्नुभएको थियो। विश्व वातावरण दिवसको सन्देशलाई समुदाय स्तरसम्म पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आरसीडीसी नेपालले जनाएको छ। वर्षाङ्की समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: विभिन्न देशका राजदूतका लागि झण्डै 3,000 जनाको आवेदन। राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा असार 5 गतेसम्म सुझाव दिन सकिने। काठमाडौँ र ललितपुरका झण्डै 100 ठाउँमा आज 8-4 घण्टासम्म विद्युत अवरूद्ध हुने र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज हङकङ र नेपाल खेल्दै। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: आया मरे नि आमा, आया नि आया।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी। बेलैमा
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: प्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, लमजुङ।
3: सम्पर्क फोन 98498692, 98450-86780।
10: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
12: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: the
1: extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
6: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सारथिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सेन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
7: तीन गुना लाना टुला
6: हुलास मुसम अर्कुतिल दमाइसे।

0: कान्छी, गर्भनोनी काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: the extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घात खाली घात कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: मर्स्याङदी समय
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: sip on ya. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
3: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: Mania.
1: Extreme energy drink.
2: Mulat jal balum pingunala na gula.
3: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर सन बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
2: तीन गुना लाना टुला
3: हुलास मुसम अर्कु तिल दमाइसे
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइराछु
5: मन चारैतिर नडुलाउनु है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
6: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाडाका आइटमहरू स्टिल तथा गिफ्टका आइटमहरू ग्यास चुलोका सेट कप सेट
5: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसिसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
6: सम्पर्क मोबाइल 9846019018 9846019018
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ
10: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
9: थप जानकारी लागि सम्पर्क 0665909999947279229 सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानिमा बैंकको

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा थापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5275। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: Morsang BFM Buongiorno Benvenuti.
1: Who can I?

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 9841454448।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
1: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेज

0: ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
1: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
2: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
1: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
3: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
4: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्बोलुम प्रविधि शोभा अल्मोनियम कोटेल साडा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला हुलास मुसम अर्कु तिल्द माइसे।

0: sip on ya.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बैङ्चोक लम्छुङ सम्पर्क 98461-26344 98461-26344
9: आधार मजबूत

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bifonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Ayah, mereni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
8: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
9: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाएँ नि त्यही सिलाएँ नि
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी
8: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
9: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट बैशिका नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई बैंकको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 98461-92406 र 98164-73372
8: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
9: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्

0: California Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460 00454
0: शुद्धता

0: विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
2: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
1: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा।
2: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
1: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
2: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
1: प्रत्येक दिन ईसीजी सेवा,
2: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
1: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
2: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
1: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
2: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
1: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
2: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
1: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
2: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
1: परिवार नियोजन सेवा,
2: मनोसामाजिक परामर्श सेवा।
1: नोट, घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली, बेसीसर स्वाद सानीमा बैंकको ठिक अगाडि।
3: अया मरे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400028।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सिङदी कल्टनमा कार्यक्रम प्रस्तुत म लक्ष्मी उपस्थित भइसकेको छु र टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शनिबारे बसाईमा छौं शनिबारे बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले 0665200020 डायल गर्नुपर्ने हुन्छ हामी प्रत्येक दिन 1 बजेदेखि 2 बजेसम्म 1 घण्टाको समय लिएर उपस्थित हुने गर्छौं र 7 दिनको 7 बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं यहाँले आफूलाई पर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुनुहुन्छ त्यहाँबाट पनि यहाँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ साथै तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ र फोन गर्न चाहनुहुन्छ भने 0665200020 तपाईँले डायल गर्नुपर्ने हुन्छ साथै अत्याधिक मात्रामा गर्मी बढ़ेको छ यो गर्मी मौसममा यहाँले पर्याप्त मात्रामा पानी पिउनुहोला सक्नुहुन्छ भने ग्लुकोज पानी पिउनुहोला पटक पटक पर्याप्त मात्रामा मिलाएर चाहिँ पिउनुहोला र सकेसम्म घर बाहिर ननिस्कनुहोला निस्कनु परे पनि तपाईँले आवश्यक सावधानी चाहिँ अपनाउनुहोला साथै यो गर्मीमा विभिन्न किसिमका बिरामीहरू चाहिँ पर्न सक्छन् जस्तै सामान्य पनि हामीले खाना नरुच्ने नपच्ने जस्तो समस्या पनि देखा पर्छ त्यसको लागि पनि एकदमै सजग हुनुहोला र आजको पहिलो कलर हामीसँग जोडिसक्नु भएको छ हेलो नमस्ते
1: गुड आफ्टरनुन छजालो नमस्कार
0: नमस्ते गुड आफ्टरनुन कृष्णजी आज पहिलो हुनुभएको छ यहाँलाई बधाई पनि छ है
1: थ्याङ्क यू
0: वेलकम अनि के गर्दै हुनुहुन्छ कृष्णजी आज भाते निन्द्र सुतेर पनि उठिसक्नु भएको है आज एकदमै गर्मी छ यो गर्मीमा यहाँलाई केही पानी चिसो पानी पिउनु भएको छ कि छैन यहाँले पिउनु पर्छ अनि को हुनुहुन्छ घरमा हजुर हजुर हजुर एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन
1: बसाईको बारेमा त थाहा त छ के अब गीत गाउने ढङ्ग त छैन फेरि नियमको पालना त गर्नै पर्ने होला है
0: हजुर हो
1: हुन्छ नि त जानी नजानी गाइदिन्छ नि त है
0: हस् हुन्छ

0: हजुर एकदमै मिठो गीत गाउनु भएको छ त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ। कसलाई सम्झिन चाहनुहुन्छ कृष्णजी?
1: हजुर सम्झिनु पर्दा अब सबभन्दा पहिला तपाईँलाई
0: धन्यवाद,
1: अब प्राविधिकमा साथ दिने दिलीजीलाई अनि मरसेन्डी होल टिमलाई अनि अब कृष्ण लामा भनेर चिन्ने नचिन्ने रेडियो सुनिरहने भन्ने सबैलाई एकमुष्ट सम्झिँदै बिताउनु चाहे हस् त बाबाई।
0: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो खुदी बगैँचाबाट कृष्ण लामाजी हुनुहुन्थ्यो आजको पहिलो कलर र एकदमै राम्रो गीतसँगै सम्पूर्ण साथीले सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नको लागि 0665200020 तपाईँले फोन गर्न सक्नुहुनेछ। हामी आज शनिबारे बसाईमा छौं, शनिबारे बसाईमा तपाईँले खुल्ला गीत गाउनुपर्ने हुन्छ र कार्यक्रम रेडियो मर्स्याङ्दीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै यति बेला फेरि पनि हामीसँग कोही साथी जोडिनु भएको छ। हेलो नमस्ते।
2: नमस्ते लक्ष्मीजी।
0: नमस्ते सम्झनाजी।
2: हजुर आरामै हुनुहुन्छ?
0: हजुर एकदमै आरामै छु। सम्झनाजी हिजो किन कता हराउनु भएको थियो यहाँ चाहिँ?
2: म हिजो नानीलाई जोख्न गएको थिएँ लक्ष्मीजी, हिजो फोन गर्छु भन्दै थिएँ नानीलाई जोख्न लाग्थ्यो।
0: ओहो अनि नानी जोखाउन लानुभएको थियो हिजो, कतिको स्वस्थ हुनुहुँदो रहेछ नानी?
2: नानी 6 किलो हुँदो रहेछ लक्ष्मी।
0: ओहो 6 किलो हुन लाग्यो है?
2: हजुर 6 किलो भइसक्यो लक्ष्मी।
0: ओहो कति खुसी लाग्यो। अनि यहाँले आज फोन गर्नुभएको छ, एकदमै मौसम पनि गर्मी छ, प्रशस्त मात्रामा पानी पिउनु भएको छ कि छैन तपाईँले? एकदमै हजुर मैले पनि पिइरहेको छु, एकदमै खुसी लाग्यो। र आजको बसाई त यहाँलाई थाहा नै छ होइन त?
2: हजुर तिमी जीवन तिमी न मृत्यु न छोडै मलाई। हुन्छ लक्ष्मीजी यति नै भन्न चाहे।
0: ओहो कति मिठो गीत गाउनुभयो। अनि यो गीतबाट यहाँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
2: सर्वप्रथम हजुरलाई।
0: हजुर धन्यवाद।
2: भित्र दिलुजीलाई र मेरो घर परिवार सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारा प्रसाद श्रेष्ठ, ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, अनि छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सकिता श्रेष्ठ, नातिनी युवा श्रेष्ठ र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी जयको लागि र बेस्तरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अनि नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ र माथि टिकाराम परिवार, सुकमाया परिवार, राम परिवार, सीता परिवार र मर्स्याङ्दी अघि त कृष्णजी आउनुभएको थिए
0: अगाडि
2: आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु लक्ष्मीजी। मेरो तर्फबाट चाहिँ अब नानीको भाषा गरिन्छ होला
0: हजुर,
2: त्यतिखेर म तपाईँलाई सम्झिन्छु यही नम्बरमा आउनु होला कि
0: हुन्छ।
2: मेरो हजुरको पर्सनल नम्बर दिन मिल्छ मिल्दैन लक्ष्मीजी?
0: हजुर हुन्छ म त्यो बेला भन्छु हजुर, म हजुरले फोन गर्छु।
2: ए हुन्छ हुन्छ लक्ष्मीजी। बाई लक्ष्मीजी।
0: हजुर हुन्छ बाई बाई सम्झनाजी।
2: हस् बाई।
0: हजुर भर्खरै मात्रै सम्झनाजी जोडिनु भएको थियो, नियमित कलर हुनुहुन्छ, हिजो मात्रै छुट्नु भएको थियो तर आज जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो र एकदमै मिठो गीतसँगै सम्पूर्ण साथीहरूलाई आजको बसाईबाट सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र जोडिन चाहनुहुन्छ कार्यक्रममा भने 0665200020 तपाईँले फोन गर्न सक्नुहुनेछ र कार्यक्रम रेडियो मर्स्याङ्दीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। मनको साथी जीवन कार्कीजीले लेख्नुभएको छ। हजुर पोखरेली नमस्कार, सन्ची हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। के छ हजुरको हालखबर? कार्यक्रम एकदमै राम्रो लाग्छ। रेडियो परिवारले आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला। नेपाली गीत संगीत नै जय होस्, शुभ दिन, फेरि भेटौंला भन्नुभएको छ। नमस्कार जीवनजी, एकदमै खुशी लाग्यो, यहाँको पनि दिन आज एकदमै शुभ रहोस् भन्न चाहन्छु। आसिम तिवारीजीले लेख्नु भएको छ गुड आफ्टरनून भनेर। गुड आफ्टरनून आसिमजी, फोन पनि गर्न सक्नुहुनेछ यहाँहरूले। आज हामी शनिबारे बसाईमा छौं, शनिबारे बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ र यति बेला सोराती चरणमै छौ। तपाईँको समय एउटा सांगीतिक कोशीले राख्न चाहन्छु। यदि कार्यक्रममा जोड़िन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 जोड़िएर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
3: नमस्ते
0: नमस्ते कामनाजी, सन्चै हुनुहुन्छ? हजुर एकदमै धेरै सन्चै छु भन्न चाहन्छु। अनि एकदमै गर्मी छ बेसी सहरतिर, भारतीयतिरको चाहिँ के छ मौसम?
3: त्यस्तै हो, घाम लागिरहेछ, गर्मी छ एकदम।
0: अनि यो गर्मीलाई टाल्नको लागि कामनाजीले के सोच्नु भएको छ? हजुर गर्मीबाट छुटकारा पाउनको लागि चाहिँ यहाँले केही सोच्नु भएको छैन? पानी पिउने, ग्लुकोज पानी पिउने? हजुर पर्याप्त मात्रामा चाहिँ पिउनु होला भन्न चाहन्छु। के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै हुनुहुन्छ है?
3: हजुर।
0: अनि जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। आज कुन गीत गाउन चाहनुहुन्छ कामनाजीले?
3: अब गीत त गाउन आउँदैन, त्यही पनि नियम पालन त गर्छु नि छुट्टो भए पनि है।
0: हुन्छ,

हजुरले मीठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665200020 मा डायल गरेर। आज हामी शनिबारे बसाईमा छौं। शनिबारे बसाईमा तपाईले खुल्ला गीत गाउनु पर्ने हुन्छ, त्यसको लागि 0665200020 मा फोन गर्नुपर्ने हुन्छ र प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा टपिक राखेर त्यसमा डिस्कस गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा यहाँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईले मात्रै लोकगीत गाउन सक्नुहुनेछ। बुधबारको दिनमा चारवटा विधाबाट तपाईले गीत रोज्न पाउनुहुनेछ भने बिहिबार लेख रचनाहरू गीत कविता सरी गीत चाहिँ पाउनुहुँदैन, कथा कविता गजल मुक्तक शायरी चाहिँ यहाँले वाचन गर्न सक्नुहुनेछ। शुक्रबारको बसाईमा हामीले तपाईले म्युजिकको ट्र्याक लिएर आउँछौ, तपाईले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ। साथै शनिबारको दिनमा चाहिँ यहाँले खुल्ला गीत गाउनुपर्ने हुन्छ। यो चाहिँ हाम्रो सात दिनको बसाई, यही बसाई अनुसार हामी कार्यक्रम सञ्चालन गर्छौं। यहाँले आफूले मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ। बोके तारी आईडीबाट कमेन्ट आएको छ। नमस्ते हजुर, सुन्दैछु इटहरी 10 साथी सम्झिनु पर्दा सागर पुमा राई, राज घले मगर, दिनेश चौधरी, गगन तेरथुमे, विवश कुलुङ पृथक, रोशन फुलाङ, सुमी लिम्बू, सुम्निमा चौधरी, एलिसा लिम्बू, हरपल रोशनी, कला लिम्बू, फूलमाया राई, मन कुमारी, कान्छी कुलुङ, जुना लामा लगायत सम्पूर्ण साथीहरूले अब बस्ने गीत सुनाउँदै विदा हुन्छु, बाई भन्नुभएको छ। इतारामजीलाई एकदमै धेरै धन्यवाद छ। फोन पनि गर्न सक्नुहुनेछ है इतारामजी, इटहरीको मौसम कस्तो छ भनेर सुनाउन सक्नुहुनेछ है। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रम कस्तो लाग्छ, कुनै यहाँले सुधार गर्नुपर्ने पक्षहरू भेटिएको छ भने पनि त्यसको बारेमा हामीलाई तपाईले भन्न सक्नुहुनेछ कमेन्टको थ्रुबाट। र प्रत्यक्ष रूपमा फोन गर्न चाहनुहुन्छ भने पनि 0665200020 यहाँले फोन गर्न सक्नुहुनेछ र हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। यति बेला कार्यक्रमको आधा आधीमा आइसकेको छौं। तपाईँको सामु एउटा सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
1: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
0: बेसीशहर नगरपालिका लमसुङ।
2: सुर्बीकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
3: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
2: धन्यवाद काका।
3: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
2: किन नहुनु नि काका? एक क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
3: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
2: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
3: हजुर हजुर,
2: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
4: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
5: थप जानकारीको लागि सम्पर्क
6: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452511, 98457078769।
5: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
7: डिभिजन वन कार्यालय लमजुङको अनुरोध। वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै
1: बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड़ ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: हजुर, यो मिठो सांगीतिक कोषले सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। इतरामजीले कमेन्ट गर्नुभएको छ, इटहरीमा मजाले घाम लागेको छ हजुर भन्नुभएको छ, एकदमै सतर्क हुनुहोला, एकदमै प्रशस्त मात्रामा पानी पिउनुहोला है इतरामजी। र हामी शनिबारी बसाईमा छौं, शनिबारी बसाईमा यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ र त्यसको लागि तपाईँले 0665200020 डायल गर्नुपर्ने हुन्छ। सात दिनको साथै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। यहाँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै एकदमै गर्मी बढ़ेको छ, अत्याधिक गर्मीको कारणले यहाँहरू बिरामी हुन सक्ने सम्भावना पनि हुन्छ, त्यसको लागि एकदमै सतर्क हुनुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला। र यति बेला फेरि पनि कोही साथी जोडिनु भएको छ कलमा। हेलो, नमस्ते।
1: हजुर नानी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन। गर्मी छ, घाम चर्का छन्, कतै कतै वर्षा भए पनि अझै केही दिन तातो लहर बढ्ने समाचार आएको छ। पानी प्रशस्त पिउनुहोला, मैले पनि पिएकै छु, तर स्वास्थ्यको लागि अधिक चिसो नपिउनुहोला। म टेकु छेत्री हजुरको साथमा।
0: हजुर नमस्कार टेकुजी, एकदमै धेरै राम्रो सुझाव दिनुभएको छ सुरुमै। यहाँ चाहिँ के गर्दै हुनुहुन्छ आज?
1: अब गर्मी प्रचण्ड छ, मैले भर्खरै अवगत गराए हजुरलाई, छारीमा बस्दै हाम्रो प्यारो प्रोग्राम सुन्दैको अवस्था जानकारी गराउँछु।
0: एकदमै खुशी लाग्यो, र कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि आजको बसाई पनि यहाँलाई पक्कै जानकारी छ।
1: हजुर, आफूले चाहेको जुनसुकै खुला गीतको बसाई भन्न चाहन्छु।
0: हजुर एकदमै, कुन गीत गाउन चाहनुहुन्छ?
1: एउटा गुड बनाइ, गुड बनाउँदैछ चारीले, छोटो प्रसिद्ध है त
0: सुन्छ।
1: मेरो तिमलाई साथ दिलाउने मै छुन् त, गुण बनाउन चारीले तिमालहरू खोप्दैछ, बोबेटन पर्दैन मयाले दिन दिन बर्खाले छोप्दैछ। मेरो मायाका छौ कुन त तिमलाई साथ दिलाउने मै छुन् त, गुण बनाउन चारीले तिमालहरू खोप्दैछ, भेटन पर्दैन मयाले दिन दिन बर्खाले छोप्दैछ, दिन दिन बर्खाले छोप्दैछ। फुले हुन्छ घरैको धन्दैन, नजानु है कसैले बोलाए भन्दैन, गुण बनाउन चारीले तिमालहरू खोप्दैछ, भेटन पर्दैन मयाले दिन दिन बर्खाले छोप्दैछ, भुले हुन्छ घरैको धन्दैमा नजानु है कसैले बोलाए भन्दैन, गुण बनाउन चारीले तिमालहरू खोप्दैछ, भेटन पर्दैन मयाले दिन दिन बर्खाले छोप्दैछ, दिन दिन बर्खाले छोप्दैछ। हुम्ला बेटा यो मनले आटेसी, हिउँदे सिजन फेलबारी हाटेसी, गुण बनाउन चारीले तिमालहरू खोप्दैछ, भेटन पर्दैन मयाले दिन दिन बर्खाले छोप्दैछ। हुम्ला बेटा यो मनले आटेसी, हिउँदे सिजन फेलबारी हाटेसी, गुण बनाउन चारीले तिमालहरू खोप्दैछ, भेटन पर्दैन मयाले दिन दिन बर्खाले छोप्दैछ, गुण बनाउन चारीले तिमालहरू खोप्दैछ, भेटन पर्दैन मयाले दिन दिन बर्खाले छोप्दैछ, दिन दिन बर्खाले छोप्दैछ। हजुर
0: हजुर टेकुजी एकदमै राम्रो गीत गाउनु भएको छ त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ र टेकुजीले आजको बसाईबाट कसलाई सम्झिन चाहनुहुन्छ टेकुजी
1: फर्स्टमा हजुरलाई प्रगति कक्षबाट साथ सपोर्ट गर्नुहुने दिलुलाई
0: हजुर
1: सुधा नानी कता जानु भएको छ अनेर गर्न आउनुहुन्न त
0: उहाँले चाहिँ रेडियो छोड्नु भएको छ है
1: ए ल ल ल ठिक छ उहाँलाई पनि र रेडियो होलिनीलाई फ्यामिलीलाई र जति पनि साथीहरूले यस कार्यक्रम मन पराएर सुन्नुहुने सबै सबैलाई मिठो माग्छ सम्झन छुटिन्छु नमस्कार भाइ ह्याभ अ गुड डे
0: हजुर हुन्छ नमस्ते बाई बाई यहाँको पनि एकदमै शुभ दिन रहोस् हजुर भर्खरै मात्र हामीसँग टेकुजी जोडिनु भएको थियो र उहाँले एकदमै राम्रो गीत गाउनु भएको छ आजको बसाईमा सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ शान्त भुजेल आईडीबाट कमेन्ट आएको छ नमस्कार लक्ष्मी बुनु के साह्रो घाम लागेको हो सुन्दैछु है म पनि हजुरको मिठो बोली आज गीत गाउने दिन हो तर मलाई रुखोखुकी लागिरहेको छ स्वर पुर्याउन गाह्रो हुन्छ यही मेसेजबाट सम्झिन चाहे हजुरको टीम सबैलाई मेरो साथी भाई बहिनी सुनिता गुरूङ मुना गुरूङ सलिना गुरूङ कृष्ण लामा सनी सारा राणा रोजिना राणा जीवन मगर जीवन कार्की सूरज किङ विनिता सुनार सरस्वती सुनार चिजा भुजेल सिर्जना भुजेल उषा भुजेल सबिना भुजेल अप्सना भुजेल अन्जु खड्का सम्झना खड्का गोविन्द भण्डारी आयतश्री र मलाई चिन्ने नचिन्ने सबै सबैलाई सुनाउन र म पनि सुन्न चाहन्छु है बुनु फेरि पनि दुई हात जोडेर नमस्कार बाई बुनु भन्नुभएको छ शान्त भुजेल आइडीबाट सुषमाजीले सम्झिनु भएको छ एकदमै धेरै खुशी लाग्यो सुषमाजी पक्कै पनि यहाँ चाहिँ छिटो निको हुनुहोला त्यसपछि कार्यक्रममा फेरि पनि जोडिएर यहाँको एकदमै मिठो आवाजमा चाहिँ सम्पूर्णलाई गीत गुनगुनाएर चाहिँ सुनाउनुहोला भन्न चाहन्छु र यहाँको शीघ्र स्वास्थ्य लाभको एकदमै धेरै कामना पनि गर्न चाहन्छु यसरी कमेन्ट गर्नुभएको छ एकदमै खुशी लाग्छ सौरभ केसीजीले लेख्नु भएको छ हेलो सिस्टर गुड आफ्टरनून म बागसोर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने छोरा र बुढीलाई सम्झिन चाहन्छु भन्नुभएको छ यहाँलाई धन्यवाद रामजी घिमिरेजीले लेख्नु भएको छ नमस्कार सबैमा सम्झना सुन्दै चितवनबाट भन्नुभएको छ नमस्कार यहाँलाई पनि एकदमै धेरै शुभकामना सम्झना छ फोन पनि गर्न सक्नुहुनेछ रामजी घिमिरेजी मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ मिस यू अल भनेर यहाँलाई पनि एकदमै सम्झिरहेको छौं हामीले कार्यक्रम सुन्नु भएको छ भने यहाँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर प्रत्येक दिन फरक फरक बसाईको साथमा कार्यक्रममा उपस्थित हुने गर्छौं आफूलाई मनपर्ने बसाईको दिनमा तपाईँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर आज शनिबार बसाईमा छौं शनिबार बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीत र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छु स्वीकार दिनुहोला
2: तिमीलाई नयाँ वर्षको शुभकामना
3: तिमीलाई पनि
2: मैले तिमीलाई पछ्यौरी ल्याइदिएको छु आमाले बुहारीको लागि भन्न राखेको म त अहिले ल्याइदिए
3: यो तिम्रो लागि घरबन्दी बाबाको छोरी ल्याएको फेरि बाबाको कारण नलाउनु नि

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते।
0: हेलो,
1: हजुर, नमस्ते। नमस्ते
0: श्यामजी।
1: हजुर,
0: सन्चै हुनुहुन्छ?
1: हजुर,
0: एकदमै सन्चै छु। श्यामजी त एक दिनको बसाइमा मजाले पानी पिएर चाहिँ फोन राख्नु भएको थियो है?
1: त्यही त, म झन् हाम्रो बाबुबाजेहरू हामीले पहिला दुध घिउ महीहरू चाहिँ त्यसरी ठाडो घाँटी लाएर पिउनु हुन्थ्यो, अनि त्यो भन्छु भनेर भनेको त अहिले पनि नेटवर्कले काम गरेन, अनि फेरि ब्यालेन्स पनि सिधै रहेछ।
0: हजुर हजुर,
1: त्यति मात्रै भयो त नि हिजो त।
0: अनि आज जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। आज चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ?
1: गोठालो छु म त।
0: गोठालो हुनुहुन्छ? आज चाहिँ पानी पिउनु भएको छ कि छैन त यहाँले?
1: अनि किन नपिउनु हो?
0: एकदमै खुसी लाग्यो अनि कार्यक्रममा जोडिनु भएको छ। आजको बसाइको बारेमा यहाँलाई जानकारी छ कि छैन श्यामजी?
1: ओहो, कति मिठी मिठी गीत गाउनु पर्ने हो। आफ्नो त न भाका छ, रङ्ग छ, न के छ, अनि त्यही हो। यसो कृष्ण लामा जाने हिँडी, यसो बोल्नु मन लागेर, बोल्न मन लागेर नि कल गरेको।
0: हजुर, त्यही पनि यहाँले छोटो मिठो चाहिँ गाउन सक्नुहुनेछ है श्यामजी?
1: गीत गाउनु पर्ने हो र?
0: हजुर, गाउनु पर्यो नि श्यामजी। सबैको अब कसैको राम्रो कसैको नराम्रो भन्नु हुँदैन है, सबैको आफ्नै आवाज हुन्छ, आफ्नै आवाज अनुसारको गीत सुनिन्छ। गाउने मान्छेले नराम्रो लाग्न सक्छ, तर सुन्ने मान्छेले चाहिँ राम्रो लाग्छ हो नि। गुनगुनाउनुहोस् त।
1: कलिलो तमलाई सोच रामलाई, आहा कलिलो तमलाई सोच रामलाई, मेरो घर यहाँ हुन्छ हुन्छ साथी आउनलाई, के हुन्छ सोच रामलाई, आहा कलिलो तमलाई सोच रामलाई, यो कलिले बुनेको ढोको मेरो माया छ भनीलाई जो अति ढोको, कलिलो तमलाई सोच रमालाई, आहा कलिलो तमलाई सोच रमालाई, भन्दै भन्दै बिदा।
0: ओहो, कति मिठो गीत गाउनु भयो त। नगाउनु भएको भए त यति मिठो गीत अरूले त सुन्न पाउने थिएन त श्यामजी।
1: यो गीत बजाइदिनु
0: है। हस् हुन्छ, यो गीत हामी बजाउनेछौ। यहाँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: पहिलो प्रथम त यति मिठो भाषण हुनुहुन्छ, यति मिठो शैली छ तपाईँको, क्षमा त अति वृद्धि हुँदै जाओस्। यति मिठो बोली छ हजुरको, हजुरलाई धेरै धेरै मिठो सम्झना पनि जित्छौँ है। अब त्यो सधैँभरि त्यही कार्यरत गरिरहनु होला। अनि त्यसै गरी हाम्रो मुस्कुराइरहनुहुन्छ हाम्रो दिलु बहिनीलाई, अनि त्यसै गरी हाम्रो बसन्तजीलाई, खुसीलाई छोडेर गए पनि सम्झना आउँछ, सुधा बहिनीलाई पनि पत्ता हुन्छ। अनि त्यसै गरी हाम्रो इनाजीलाई, भाइलाई, अनि त्यसै गरी साथीहरू भन्नुभयो त रिना बहिनीलाई पनि सम्झिने, त्यो भाषा गाउनुहुन्छ, गाउनु छ है, अझै पनि आउनु छ है, बेला बेलामा अस्ति आउनु भयो रहेछ, खुसी खुसी लाग्यो। अनि मुना बहिनी, सलिना बहिनी हराउनु भयो, कता गर्न जानुभयो, हजुरहरूको आवाज सुन्नु मन लाग्छ मलाई, र सरस्वती, आइतेश्वरी दिदी, कृष्ण लामा, सुषमा दिदी, शङ्कर भाइ, श्याम पाण्डे भाइ, तामानाले रोटी बनाउँदै हुनुहुन्छ कि स्याहार्नु भएको छ आज, चिसो चिसो नै खानु है तामानाजी। अनि त्यसै गरी लक्ष्मी मिश्र, त्यसै गरी हाम्रो यान्सरु भाइ यहाँ हराउनु भयो, कमिङ पठाउनु भएछ, मिठो गाउनुहुन्छ गीत गाउनुपर्छ भाइ तपाईँले। अनि त्यसै गरी हाम्रो कृष्ण गुरुङ, अनि मोलो कान्छ, अघि आउने पछि आउने सम्पूर्णलाई बिर्सिएको छैन सम्झिरहेको छु भन्दै
0: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्र हामीसँग श्यामजी जोडिनु भएको थियो र उहाँले पनि एकदमै मिठो गीत गाउनु भएको छ आजको बसाईमा र सम्पूर्ण साथीहरूको नाम लिँदै आजको बसाईबाट उहाँ विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। लगभग कार्यक्रमको अन्त्यतिर आइसकेको छ। कर्णप्रिय केसीजीले लेख्नु भएको छ मिठो सम्झना छ हजुर लगायत सम्पूर्ण म यता भारतको हिमाचलबाट कर्ण केसी संगीत घर भई लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ कार्यक्रम एकदमै राम्रो लाग्छ भनेर लेख्नु भएको छ। नमस्कार कर्णप्रिय केसीजी, एकदमै खुशी लाग्यो यहाँको कमेन्टले गर्दाखेरि। र कान्छ गोनुजीले लेख्नु भएको छ बिना गल्ती पनि कहिले काहीँ हार हुँदो रहेछ, धेरै सोझोपन देखिनु आफैलाई भार हुँदो रहेछ, बेइमानी यो दुनियाँमा जति नै इमान्दार बने पनि अनेक अनेक आरोप स्वीकार्ने मान्छे लाचार हुँदो रहेछ, आहा सुनाउन नसकिने सपनाहरू छन्, भुल्न नसकिनेहरू नसकिने घटनाहरू छन्, मुस्कानभित्र लुकेका आँसुहरू छन्, जीवनभर बोक्नुपर्ने भारहरू छन्, न त खुशी भेटिन्छ न पीड़ा मेटिन्छ, बस जिन्दगी देखेर नै मुटु रेटिन्छ। डियर डल्ली माया भनेर चाहिँ उहाँको डल्ली मायालाई डेडिकेट गरेर एकदमै राम्रो लाइन लेख्नु भएको छ। अनि हजुर दर्शन नमस्कार, हजुर सम्पूर्ण रेडियो प्रेमीहरू, मीडिया मिठो माया सम्झना बिर्सेको छैन, हरेक दिन सुनेको हुन्छु, कमेन्ट मात्रै गर्न नपाएको भन्दै अलि बिजी छु भन्दै छुटिए, अन्तमा उही डल्लीलाई आफ्नो ख्याल गर्नु ल, जय रेडियो मर्स्याङ दी भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ कान्छगोलोजी, एकदमै टाढा हुनुहुन्छ त्यही भएर कार्यक्रममा चाहिँ सधैँ कमेन्ट गर्न चाहिँ पोसिबल नहोला, तैपनि सुनेर चाहिँ साथ दिनुभएको रहेछ, एकदमै खुशी लाग्यो। र विशेष त उहाँले उहाँको डल्ली मायालाई एकदमै धेरै मिस गर्नुभएको छ, एकदमै राम्रो लेख तयार पार्नुभएको छ।

सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि विदा हुन्छु। अत्याधिक मात्रामा गर्मी बढ़ेको छ, प्रशस्त मात्रामा पानी पिउनुहोला, घामबाट बच्ने कोशिश गर्नुहोला र बिरामी परेमा नजिकैको स्वास्थ्य चौकीमा गएर चाहिँ जचाउनुहोला भन्न चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गर गहना
2: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गर गहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गर गहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
2: रेडीमेड एवं अर्डर सरका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
2: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: आया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
4: ए दिदी कति आया आया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465002071 र 98065772

0: slip on ya. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905230370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्दा 3 तहको सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन्। अन्तर्व्यवस्थापिका मंचले टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिक सम्मेलनमा वहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताएका छन्। सशस्त्र प्रहरीले कोराला नाकामा भित्रिएका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ। छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा समिति गठन गरेको हो। कोराला नाकाबाट पैठरी गरिएका विद्युतीय गाड़ीको अनुसन्धानका लागि साक्य नेतृत्वको 3 सदस्यीय टोली हिजो बेनी जोमसोङ सड़क मार्ग हुँदै मुस्ताङको जोमसोङ पुगेको थियो। कोरला नाका पुग्ने भन्सार कार्यालय मुस्ताङका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। काठमाडौँमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको ताराकेश्वर नगरपालिका 6 लोलाङ पयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान 42 वर्षीय थापाबीच घरयासी विवादका क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा गैराती त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। उनलाई प्रहरी वृत्त बालाजुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्किँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका असामाका भन्दा 80 किलोमिटर पश्चिममा अल्पत्रा परेका थिए। अत्याधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भए पनि उनीहरूसँग भएको पानी पनि सकिएकाले तीर्खकै कारण ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। विश्वभरि सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। दिल्लीको जन्तर मन्तरमा हुने प्रदर्शन शान्तिपूर्ण हुने तथा भीड़भाड़ नगर्न समर्थकलाई आग्रह गरिएको छ। प्रदर्शनले मध्यनजर गर्दै दिल्ली विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। अमेरिकी सेनाले इरानका केही राडार साइटहरूमा आक्रमण गरेको जनाएको छ। यो घटनालाई पश्चिम एसियामा जारी तनाव र कमजोर हुँदै गएको युद्ध विरामको बीचमा भएको ठूलो तनावको रूपमा हेरिएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फ प्रक्षेपण गरिएका 4 एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो। ती ड्रोनहरूले होर्मुज जलडमरू क्षेत्रमा रहेको समुद्र यातायातका लागि तत्काल खतरा उत्पन्न गरेको दावी गरिएको छ। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिली तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ya va cañamo.
1: Sí, prevere ya va que haya mucho.
0: Ya va mucho, tú ni era por lo lara.
1: विशिष्ट हररी खोली वा रेडियो मर्सिंग दो क्याले यो भासरी कत्ते छामा कोई खाई मु खोनियन ती गल्छो
0: ए थबी सनर तीसे गरी बालो तीर रेडियो मर्सिंग दिंगे न ओ गल्छो
2: क्यों युए आफे रेडियो मर्सिंग दी एफएम 95 मेगाहर्ज
3: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
4: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
5: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
6: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
7: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
6: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
7: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
6: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
7: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
8: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
9: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
10: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
11: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
10: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
12: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0664204497
10: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिष्ट नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0664520209

0: Liponia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लेबन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लेबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841-23284 र 9921-80-746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा यानी आए।
8: के भयो दिदी, तपाईलाई सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099352।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Stefania. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ एफएम 95 मेगाहर्ज।
6: याद गरे बाबा खाउ देखाई
7: अच्छा तिसो मात्रै हो त

0: ए साइली, घर बनाएर त लगभग 7-8 सौ त
1: के सकिन्थ्यो दिदी? अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै।
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Mania
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261

0: कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: कैलालीमा अन्तर्व्यवस्थापिका संसद चल्दै कानून निर्माणमा 3 तहका सरकार बीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड. नाइजरको सहारामा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको झिएको अवस्थामा फेला र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन गर्दैछ. कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो. भोलि 29 जिल्लामा महाधिवेशन हुनेछ. 12 जिल्ला अधिवेशन भने आउँदो मंगलबार हुनेछ. प्रथम राष्ट्रिय महाधिवेशन अगावै 70 मध्ये 66 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ. बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ. यही जेठ 26 गतेदेखि 7 प्रदेशको महाधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो. राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ. यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ. सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनुभयो. पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ. उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको. राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ. नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो. प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरेको स्पष्ट पार्नुभयो. नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरेको छ. जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए. ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ. आन्दोलनमा उत्तेजक भूमिका निभाए देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ. नेपालले बाल बालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ. सभामुख डोलप्रसाद अरियालले कानून निर्माण गर्दा 3 तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ. अन्तर्व्यवस्थापिका मंचले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभा बीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो. 3 तहका सरकार बीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ. सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो. यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको सम्बन्ध नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो. संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बढ़ाउनु पर्ने बताउनुभयो. सम्मेलनमा संघीय संसदका 2 सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ. सम्मेलन भोलिसम्म चल्नेछ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्. सुन्दै गर्नुहोला.
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। दार्चुलाको अति हिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड़िया खोलासम्म सड़क पिएको हो। सड़कको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय बासिन्दामा अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठोकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सड़क काफलधारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य छ। पारीबगर मकरीगार्ड सड़क दुई वर्षभित्र कालोपत्र गर्न ठेक्का लगाइसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपि हिमाल लगायत अरू बाँकी पालिकालाई सड़क सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ।

अब विदेशको खबर। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्कँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका आसामका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रु कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जना भन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढी

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: प्रोपाइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि कालो कागज के मेची वा
7: झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई।
7: अनि बैंगरी
6: बैंगरी
7: चर चाहिँ तली ललपर्दी
6: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेर्दी अब दिएर ब्लक तयार विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
8: सतर्क तन ठगी तब्द क्या जोगिना
9: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुसी,
11: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
13: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Mania?
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0666-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइरहेछु
6: मन चारैतिर नडुलाउनु छ है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
7: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाँडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
6: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसीसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
7: सम्पर्क मोबाइल 9846019018 9846019018
8: हेलो मर्चेंग एफएम 95 मेगाहर्ज

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्म को भगवान गौतम बुद्ध को चार धाम दर्शन को सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-08 सेरा फिल्म हल चोक, लमजुङ।
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका सल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसर नगरपालिका 8 सेरा, लमजुङ। प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-28186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
3: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।

0: Insomnia Extreme Energy Drink.
1: 하이네 쿠시 게 칸초 아스컬 더 전에이 푸르틸로 라 스워스토 덱추 타
2: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
2: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घात, खाली घात, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना,
8: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
7: रेडिमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 066-520-152,
8: मोबाइल 97460-00-454।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446।
7: हामी कहाँ बलियो

0: उपाय छैन
1: किन नहुनु नि काका? एक क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
0: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
1: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
0: हजुर हजुर,
1: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौ, स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Stefania. Extreme energy drink.
1: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
1: थप जानकारीको लागि सम्पर्क
2: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0656 95 911, 98452 11 511, 98457 0869।
1: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 0665909999, 98477 69 229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वाद सानी।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतम गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: मंगलम भगवान विष्णु मंगलम पुण्डरीकाक्ष मंगलाय तनोहरी ल अब दुलाले दुलाईलाई औठी लाइदिने
7: अह म यो बिहे गर्दिन
8: होइन के हो बिहे किन नगर्ने
7: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु
9: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
7: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
2: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
2: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
2: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
4: सम्पर्क मोबाइल नम्बर 9857133375
2: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
10: अनि तयो कागज केमा थिए वा
11: झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
12: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसर आएर ब्लक लैर खलखाए
10: अनि बैंगरी
12: बैंगरी चर चाहिँ तले लल्पर्दी
10: समलपति न आफै न मोबाइल नम्बर फेरिदिया बढेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
12: सतर्क तना ठगी तब्द क्या जोगी न
13: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
14: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
15: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
1: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
15: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि ल सुन्नुहोस् नानी
1: हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौँ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौँ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौँ
16: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौँ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
17: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मासिस्ट द्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिंग संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
18: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
17: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400028।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: extreme energy drink.
1: बेसीसह नगरपालिकाको जरूरी सूचना।
2: बेसीसह नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
3: बुझाउनु पर्ने कागजातहरू कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
2: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसीसह नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमसुङ।
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856046244।
8: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
9: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
8: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
9: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
8: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
9: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
10: नेपाली माटोले रोजेको किसानले खोजेको शंकरधान युएस 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
11: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिष्ट नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209।
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8-9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट भाडा खाना चिया पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R 13 फिल्म हल चोक लमजुङ।
4: जय श्री राम जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9865058074।
9: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ, कति राम्रा टिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
10: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर 7 लमजुङ,
0: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74-065।
0: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
9: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
8: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
9: ए हो र?
8: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
9: बाप्रे, यति धेरै जोखिम?
8: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
10: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल,
2: घर सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344। सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: तपाईँ रेडियो मर्सेङ्गी एफएम 95 मेगाहर्ज

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: Deponia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइरहेछु
6: मन चारैतिर नडुलाउनु है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
7: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाँडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
6: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसीसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
7: सम्पर्क मोबाइल 9846019018 9846019018
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535 4475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: रिबन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
12: हेलो मर्सिंग एफएम 95 मेगाहर्ज

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Siphonia. Extreme energy drink.
1: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: मर्सङ देपे 95 मेगाहर्ज.
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ. नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
5: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू. आज 37 र भोलि 29 जिल्लामा हुने. योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामी छानेको भनाई.
4: पश्चिम तराईमा आज पनि चर्को गर्मी. कोशी प्रदेश बाहेकका तराई मधेसमा भोलि र पर्सी गर्मीको सम्भावना. नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने.
5: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनैतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याइने प्रयास.
6: नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ.
4: भारतमा कक्रो जनता पार्टीको पहिलो प्रदर्शन. सुरक्षा व्यवस्था कडा.
5: र एसीसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित. विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेश भिसा प्राप्त.
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ.
7: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ.
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
10: फोन 056-494-333, 493-555.
11: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
12: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो.
11: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
12: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्.
11: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 551-990 सम्पर्क गर्नुहोला.
4: नेपाल दर्पणमा अब खबरको सिलसिला. सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन आयोजना गरिरहेको छ. पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुसार आज कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बुर्ला कोटीले जानकारी दिनुभयो. भोलि 29 जिल्लामा अधिवेशन हुनेछ. 12 जिल्लाको अधिवेशन यही जेठ 26 गते मंगलबार हुनेछ. प्रथम राष्ट्रिय महाधिवेशन अगाडि 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ. बाँकी 10 जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पछाडि हुनेछ. यही जेठ 26 गतेदेखि 7 प्रदेशको अधिवेशन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो. पहिलो अधिवेशन बागमती प्रदेशबाट शुरू हुनेछ. राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुँदैछ.
5: यसैबीच राष्ट्रपा सभापति रवि लामी छानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ. सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामी छानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ. पार्टी केन्द्र महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ. आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनु भएको छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर मुलुकको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको स्पष्ट पार्नुभयो।
4: प्रमुख डोलप्रसाद अरियालले कानून निर्माण गर्दा तीनवटा तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। तीनै तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलि सम्पन्न हुनेछ।
5: राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। जाँचबुझका क्रममा आयोगले 37 वटा भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वटा वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बाल बालिकालाई अगाडि राखी मानव ढाल बनाउन बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशक दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ।
4: आज पनि तराईमा चर्को गर्मी भएको छ। केही दिनदेखि लगातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो 24 घण्टामा पानी परेको छैन। पछिल्लो 24 घण्टामा सामान्यदेखि मध्यसम्म वर्षा भएको पूर्वी तराईमा भने तुलनात्मक रूपमा केही शीतल महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो। यसै महाशाखाले भोलि र पर्सी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तातो दिन हुन सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढ़िरहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथल क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात हिट वेभ भन्ने गरिन्छ। महाशाखाले गएको बिहिबार बेलुका तापलहर सम्बन्धी चेतावनी जारी गरेको छ। यो गर्मीयाम शुरू भए यता तापलहरको चौथो चेतावनी हो। नेपालमा 26.7 डिग्री सेल्सियस तापक्रमलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ। तर पछिल्ला 3 वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ। यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनोका असरले नेपालमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ। यसैबीच पछिल्लो 3 घण्टामा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। यसैबीच नेपालमा मनसून भित्रन अझै 1 हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न 1 हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जून 6 तारीक हो।
5: यसैबीच मध्य पहाड़ी लोकमार्ग सड़क खण्डको खोटाङको दिक्तेल रूपागोट मजुवागढ़ी नगरपालिका 8 बुवालुङमा रहेको पंखु खोला तथा आसपासको सड़क बाढ़ीले बगाएपछि अवरूद्ध भएको छ। हिजो बेलुका भएको अत्याधिक वर्षापछि आएको बाढ़ीले सड़क बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले सड़क बगाएपछि भोजपुरबाट काठमाण्डु र भोजपुरतर्फ जाँदै गरेका गाड़ी तथा यात्रुहरू समस्यामा परेका छन्। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 9 का वड़ाध्यक्ष दिनेश कठायतले बाढ़ीले पंखु खोला भन्दा माथिबाट आएको लेदो सहितको झण्डै 25 देखि 30 मीटर सड़क अवरूद्ध बनाएको र सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने, योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति रवि लामिछानेको भनाई, नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान, पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेक तराई मधेशमा भोलि र पर्सि गर्मीको उच्च सम्भावना, नेपालमा मनसून भित्र अझै एक हप्ता लाग्ने लगायत खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। सामाजिक सुरक्षा कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्देश्यमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रूपियाँ बराबरको योगदान रकम जमा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्ष सहित सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरिएको जनाइएको छ। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो। कोषमा जम्मा हुने रकम बैंक तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ। निर्देशक रेग्मीका अनुसार कोषमा अहिलेसम्म 23,476 रोजगारदाता र 59,429 योगदानकर्ता सूचीकृत भएका छन्।
4: नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा भएको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। चितौनलाई मुख्य आधार क्षेत्रमा अनि तय गरेको नयाँ दर रेट अनुसार सबैभन्दा ठूलो आकारको अण्डाको मूल्य प्रति क्रेट 560 रूपियाँ, ठूलो आकारको 545 रूपियाँ, मध्यम आकारको अण्डाको मूल्य 515 तथा सानो आकारको अण्डाको मूल्य प्रतिपेटी 3,000 रूपियाँ कायम गरेको छ। खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ पुगेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव र किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ मूल्य निर्धारण गरिएको हो। पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी सहयोग र नीतिगत समर्थन आवश्यक रहेको उहाँले बताउनुभयो।
5: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँचवटा सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका 114 जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो। समितिले लालीगुराँस सहकारीका 13, सुमेरुका 31, नेशनलका 11, दर्शन सहकारीका 54 र सिभिल सहकारीका 5 ऋणीको नाम सार्वजनिक गरेको छ। समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ।
4: पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी घर तथा अन्य भौतिक संरचना बनाएकाहरूले आफै हटाउन थालेका छन्। महानगरपालिकाले संरचना हटाउन दिएको 15 दिने सूचनाको समयसीमा भोलि सकिँदै गर्दा उनीहरूले आफ्ना संरचनाहरू हटाउन शुरू गरेका हुन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नु परे र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समय जिम्मेवारी भएको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचना हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन उनीहरूले सकारात्मक पहल कदमी लिएका हुन्।
5: श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइतीघरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झूठो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो।
4: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
18: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
17: हाम्रा सेवाहरू
18: ओपीडी सेवा,
17: विशेषज्ञ ओपीडी सेवा,
18: निशुल्क औषधि वितरण,
17: सशुल्क फार्मेसी सेवा,
18: फिजियोथेरापी सेवा,
17: अकुपंचर सेवा,
18: योग परामर्श सेवा,
17: क्रियाकल्प सेवा,
18: पूर्वकर्म पञ्चकर्म सेवा,
17: छार सूत्र सेवा,
18: जलौका सेवा,
17: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
18: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
17: विस्तृत जानकारीका लागि
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
19: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी सीजेपीले दिल्लीमा प्रदर्शन गरेको छ। ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सड़कमा निस्किएको हो। संघीय राजधानी दिल्लीको जन्तर मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कड़ा पारेको छ। अमेरिकाबाट आजै बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजित दिपके पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ। विमानस्थलबाट बाहिर निस्केपछि संचार माध्यमसँग कुरा गर्दै दिपकेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नुभयो। नेशनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट अर्थात नीट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि पाँचजना विद्यार्थीले आत्महत्या गरेकाले शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाई छ। शिक्षाविद तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङचुक पनि प्रदर्शनमा पुग्नु भएको छ। बीबीसी हिन्दीका अनुसार सीजेपी विरूद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए। प्रहरीले उनीहरूलाई भने विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन्। युवाहरूले कक्रोच नाम भारतका प्रधान न्यायाधीशबाट लिएका हुन् जसले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो। गएको महिना शुरू भएदेखि यस अभियानले इन्स्टाग्राममा झण्डै 2,20,00,000 फलोअर्स पाएको छ। यो सरकारप्रतिको असहमतिको सबैभन्दा ठूलो मध्यको अभिव्यक्ति बन्न पुगेको छ। यो अभियानलाई भारतका चर्चित र वरिष्ठ कानूनविद प्रशान्त भूषणले जेन जी आन्दोलनको संज्ञा दिनुभएको छ। यसैबीच दिल्ली प्रहरीले कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा दुई समूहबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न 6 जनालाई पक्राउ गरेको र अहिलेसम्म अरू कुनै अप्रिय घटना नभएको बताएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्।
5: र इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। यही जून 16 तारीखमा लस एन्जलसमा हुने न्यूजील्याण्डसँगको पहिलो खेलको 10 दिन अघि मात्र भिसा स्वीकृति दिएको बीबीसीले जनाएको छ। इरानी फुटबल संघले भने भिसा स्वीकृतिको बारेमा सार्वजनिक टिप्पणी गरेको छैन। फिफा विश्वकप 2026 जून 12 देखि अमेरिका, क्यानेडा र मेक्सिकोमा शुरू हुँदैछ। यो प्रतियोगितामा आयोजक देशले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्ने पहिलो घटना हुनेछ। गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको टक्सनबाट मेक्सिकोमा सारेको थियो। गएको शुक्रबारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जानकारी गराएको थियो। यसै हप्ता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इस्लामिक रिभोल्युसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिइने बताउनु भएको थियो। इरानी टोलीका केही खेलाड़ीले भने त्यो सैन्य संगठनसँग अनिवार्य सैन्य सेवा पूरा गरिसकेका खबरमा उल्लेख छ।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण पछिल्लो समय भइरहेका श्रृंखलाबद्ध चलचित्र महोत्सवमा केन्द्रित छ।

0: काठमाडौँको व्यस्त दैनिकी र कोलाहलका बीच पछिल्ला केही हप्ता सिनेमा प्रेमीहरूका लागि उत्सवमय बनिरहेका छन्। अघिल्लो हप्ता मात्रै संघीय राजधानी काठमाडौँमा इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल अर्थात किम्पको रौनक सकियो, जहाँ पहाड़ी जीवन, संस्कृति र पर्यावरणका अनेकौं आयामहरू पर्दामा जीवन्त भए। त्यो रौनक सेलाउन नपाउँदै मंगलबारदेखि बिहिबारसम्म बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भयो। अन्य प्रख्यात नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल, ललितपुरको यल्लामाया केन्द्रमा हुने एसियन फिल्म फेस्टिभल वा राष्ट्रिय नाचघरमा हुने नेपाल अफ्रिका फिल्म फेस्टिभल, नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूको बाढ़ी नै आएको छ। यी महोत्सवहरू भूगोल र राजनीतिको सीमा नागेर दुई देशबीच कला र संस्कृति साथ गर्ने बलिया कूटनीतिक खम्बाहरू बनिरहेका छन्। एउटा चलचित्रले केवल कथा मात्रै भन्दैन, त्यसले देशको माटो, मानिसको भोगाई, त्यहाँको भाषा र रहनसहनको प्रतिनिधित्व गर्छ। जब कुनै चिनिया, युरोपेली वा अफ्रिकी चलचित्र नेपाली दर्शकमाझ प्रस्तुत हुन्छ, तब दर्शकले ती देशका मानिसको हाँसो, आँसु र संघर्षलाई आफ्नै ठानेर अनुभूत गर्छन्। भूगोलका हिसाबले नेपालबाट अफ्रिका वा युरोप जति नै टाढा भए पनि सिनेमाको पर्दाले ती दूरीहरू मेटाइदिन्छ। सांस्कृतिक रूपमा एउटा समाजले अर्को समाजलाई नजिकबाट चिन्ने मौका यी महोत्सवहरूले दिन्छन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डंगोल:
1: फेस्टिभलले पनि के गर्छ भने एटलिस्ट एउटा कन्ट्रीको एउटा फिल्म चाहिँ रिप्रेजेन्ट होस् भन्ने हिसाबले त्यसरी क्युरेट गरेको हुन्छ, होइन? आफ्नो देशमा एउटा हिसाबले केही कुरा भइरहेको छ होला, तर अर्को देशमा कसरी हुँदो रहेछ यही कुरालाई अर्को देशको व्यक्तिहरूले कसरी सोच्दो रहेछ भन्ने कुराहरू चाहिँ एउटा छर्लङ्ग रूपमा ठूलो पर्दामा देखिँदाखेरि चाहिँ यो छुट्टै मजा हुने रहेछ के।
0: महोत्सवहरूमा प्रदर्शन मात्र होइन, विदेशी निर्देशक र प्राविधिकहरूले प्यानल छलफलहरू चलाउँछन्। यसले नेपाली चलचित्र कर्मीहरूलाई अन्तर्राष्ट्रिय प्रविधि, लेखन शैली र सिनेमाको वैश्विक ट्रेण्ड बुझ्न सघाउँछ। नेपालमा हुने महोत्सवहरूमा विदेशी सिनेमा मात्र आउँदैनन्, हाम्रा मौलिक र रैथाने कथाहरू बोकेका नेपाली सिनेमा पनि विदेशी निर्णायक र अतिथि सामु पुग्छन्। यसले नेपाली कलालाई विश्व बजारमा लैजाने ढोका खोल्छ।
2: मजा आयो नि, तर यो भन्दा मजा त हुस्की ल्याइदिएको भए त मलाई झन् राम्रो हुन्थ्यो।
3: तैँले जब छोडिस्, अब तेरो चाहिँ के प्लान छ भन त?
4: हामी पनि होमस्टे खोलौँ है।
5: बाहिरको मर्द मान्छेलाई घरमा कसरी राख्नु?
4: अन्त अर्कोमा पनि राख्छ,
5: उनीहरूकोमा त आफ्नै घरको मर्द मान्छे हुन्छ।
0: परम्परागत रूपमा दुई देश बीचको सम्बन्ध राजदूतावास, सन्धि सम्झौता वा राजनीतिक भ्रमणहरूमा मात्र सीमित हुने गर्थ्यो। तर राजनीति र कूटनीति कहिलेकाहीँ निकै नीरस र औपचारिक हुन सक्छ। चलचित्र महोत्सवहरूले यसमा मानवीय स्पर्श थपिदिन्छन्। सिनेमा एउटा यस्तो भाषा हो जसलाई बुझ्न कुनै पनि देशको नागरिक हुनु पर्दैन, केवल मानव हुनु काफी छ। यसले देशहरू बीचको सिमानालाई भत्काएर आपसी सद्भाव र सहयोगको नयाँ मार्ग प्रशस्त गर्छ।
6: नेपाल अझै विशेष गरेर चाहिँ नेपालको चाहिँ उत्तरी हिमाली र पहाड़ी क्षेत्रमा चाहिँ हामीले झट्टै हेर्दाखेरि यहाँका डाँडा काँडा हिमालहरू होइन कति रमाइलो देखिन्छ, राम्रो देखिन्छ, तर यहाँ हामीले चाहिँ आफ्नो जीवन जिउँदाखेरि चाहिँ त्यत्तिकै एक्सट्रिम पोइन्टमा चाहिँ सङ्घर्ष र दुःख चुनौतीहरू भोग्नुपर्छ।
0: पछिल्लो समय देशमा भइरहेका यी श्रृंखलाबद्ध चलचित्र महोत्सवहरूले के प्रमाणित गर्छन् भने नेपाल विस्तारै विश्व सिनेमा र संस्कृतिको एउटा जीवन्त संगमस्थल बन्दैछ। अहिलेका महोत्सवहरूले नेपाल र विश्व समुदाय बीचको सम्बन्धको तस्वीरलाई थप चम्किलो र प्रगाढ बनाउँदैछन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डंगोल:
1: नेपालमा फिल्महरू देखाउँदाखेरि विभिन्न देशको त हामीले देखाउँछौँ नि त, होइन? त्यो साथसाथै चाहिँ मलाई नेपालको पनि स्टोरीजहरू चाहिँ बाहिरसम्म पुग्नु चाहिँ एकदमै जरुरी छ। यहाँ नेपालमा मात्र अरू फिल्मलाई प्लेटफर्म दिएर बाहिरको कुरा सिक्ने भन्ने, नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ एउटा भनौँ न क्षमता विकास चाहिँ हामीले गर्न खोजिरहेका छौँ सानो सानो वर्कसपहरू मार्फत।

0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने। योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई।
0: पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेकका तराई मधेसमा भोलि र पर्सि गर्मीको सम्भावना। नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने।
1: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनैतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयास।
0: भारतमा कक्रोच, जनता पार्टीको पहिलो प्रदर्शन, सुरक्षा व्यवस्था कडा।
1: र एसीसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेशमा भिसा प्राप्त।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र
2: बहुभाषा र संस्कृतिको एउटै संगम, तपाईको आफ्नै रेडियो,
3: तपाईको आफ्नै रेडियो, रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
8: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
9: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856-46662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।

0: नमस्कार, रेडियो मोर्चिंगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मोर्चिंगी .org मा साँझ 6:35 बजेको मोर्चिंगी समाचारमा खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहको बेरुजु मध्ये करिब 4 करोड़ रकम आवश्यक प्रमाण पुगेन। सबैभन्दा बढ़ी प्रमाण पेश नभएको मध्य नेपालमा लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूरा खोप कार्यक्रम सम्पन्न। अभियानमा 1,49,000 पशुहरूले पाए खोप। नमूना सामुदायिक अस्पतालमा प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखलाई स्वागत। प्रजियाबाट अस्पतालको निरीक्षण र लमजुङका 4 जना विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति। लमजुङका स्थानीय तहहरूमा देखाएको बेरुजु रकम मध्ये करिब 4 करोड़ रकमका लागि आवश्यक प्रमाण नपुगेको महालेखाको प्रतिवेदनले देखाएको छ। जिल्लाका 8 स्थानीय तहहरूमा आर्थिक वर्ष 2081/82 कुल बेरुजु रकम मध्ये 3,84,96,532 रूपियाँको लागि आवश्यक प्रमाणको कागजात पेश नभएको महालेखा प्रतिवेदनले देखाएको हो। आर्थिक वर्ष 81/82 सम्परीक्षण प्रतिवेदन महालेखाले केही दिन अघि मात्रै सार्वजनिक गरेको हो। महालेखाको प्रतिवेदन अनुसार जिल्लामा भुक्तानी रकम मध्ये सबैभन्दा बढ़ी रकम मध्य नेपाल नगरपालिकामा आवश्यक प्रमाणका कागजात पेश नभएको पाइएको छ। मध्य नेपाल नगरपालिकामा मात्रै 85,79,849 रूपियाँ भुक्तानी रकममा आवश्यक प्रमाणको कागजात पेश नभएको प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी जिल्लाको मर्सिङ्गी गाउँपालिकामा पनि आवश्यक प्रमाण नपुगेर बेरुजु देखिने दोस्रो धेरै रकम भएको स्थानीय तहमा परेको छ। मर्सिङ्गीमा पनि 82,52,632 रूपियाँ बेरुजु रकम आवश्यक प्रमाण पेश नभएको उल्लेख छ। जिल्लाको दुर्गम मानी विद्युत पोखरी गाउँपालिकामा पनि भुक्तानी भएको रकम मध्ये 72,47,749 रूपियाँको लागि आवश्यक प्रमाणको कागजातमा भेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। सो बाहेक रायनस नगरपालिकामा 65,83,068 रूपियाँको भुक्तानी आवश्यक प्रमाण पेश नभएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार जिल्लाको सुन्दरबजार नगरपालिकामा 59,01,378 रूपियाँ भुक्तानीमा आवश्यक प्रमाणको कागजात पेश भएको छैन। सदरमुकाम समग्रको विश्व नगरपालिकामा भने 12,89,047 रूपियाँ रकम आवश्यक प्रमाण नपुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सो बाहेक जिल्लाको दौर्दी गाउँपालिकामा भने 3,96,749 रूपियाँ भुक्तानी रकममा आवश्यक प्रमाण पेश नभएको प्रतिवेदनमा उल्लेख छ। आवश्यक प्रमाण पेश नभएको शीर्षकमा सबैभन्दा कम बेरुजु कुलसत्र गाउँपालिका रहेको छ। कुलसत्र गाउँपालिकामा 2,56,000 रूपियाँ बेरुजु रकममा आवश्यक प्रमाण पेश नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदन अनुसार स्थानीय तहहरूले कुनै पनि योजना तथा कार्यक्रमहरूमा रकम भुक्तानी गरेको तर रकम भुक्तानीको प्रक्रिया आवश्यक प्रमाणका कागजात पेश नभएको भन्दै सो बराबरको रकम बेरुजु देखाएको हो। सो बाहेक जिल्लाको 8 स्थानीय तहहरूमा निर्धारित मापदण्ड विपरीत बढ़ी भुक्तानी दिएको, मापदण्ड विपरीत कर्मचारी भर्ना गरी तलब दिएको, मापदण्ड भन्दा बढ़ी भत्ता वितरण दिएका जस्ता शीर्षकहरूमा 81 लाख बढ़ी रकम असुल गर्नुपर्ने देखाएको छ। मापदण्ड भन्दा बढ़ी रकम भुक्तानी भएका व्यक्ति वा समितिसँग रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा 47 पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा घरि घर पालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्ला स्थित भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्रका अनुसार पहिलो चरणमा बेसरको वडा नम्बर 10 सहित 4 वटा गाउँपालिका र दोस्रो चरणमा बेसर सहित 4 वटा नगरपालिकामा खोप अभियान सञ्चालन भएको हो। जिल्लामा सम्पन्न पूर्ण खोप कार्यक्रम अन्तर्गत करिब 2 लाख डोज खोप लगाइएको कार्यवाहीले जनाएको छ। स्थानीय तहमा सञ्चालन भएको खोप कार्यक्रममा 1,49,020 पशुलाई 1,75,040 डोज खोप लगाइएको थियो भने अभियानमा सबैभन्दा बढ़ी मध्य नेपालमा मात्र 36,342 डोज खोप लगाएको हो। सोबाहेक देशी शहरमा 29,229, धोतीमा 26,378 डोज, मर्सङ्गीमा 24,811, दुधपोखरीमा 23,154 डोज, राइनसमा 20,603, सुन्दरबजारमा 18,825 र कोलासत्रमा 13,879 डोज खोप लगाएको कार्यालयले जनाएको छ। खोप अभियान अन्तर्गत खरपालुवा पशुहरूमध्ये 96,554 बाख्रा, 17,748 भेडा, 9,752 गाई गोरु र 20,611 21 नागो भैंसी, 3,985 कुकुर र 360 बंगुरमा विभिन्न प्रकारको खोप लगाएको हो। अभियानमा खुरिद पीपीआर, रेबिज, लम्पेस्की, क्लासिकल स्वाइन फिभर, भ्याकुते तथा चर्चरी रोग विरूद्ध खोप लगाइने कार्यालयले जनाएको छ। अभियान संचालनका लागि सबै स्थानीय तहहरूका सबै वडा सबै नगरी खोप प्रदर्शनहरू गरी परिचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमसुङका प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। सबै स्थानीय तहको प्रत्येक वडामा एक एकजना खोपकर्ता खटाएको डाक्टर न्यौपानेको भनाइ छ। दुवै चरणमा एक एक महिनासम्म अभियान चलेको कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत जिल्लाका व्यवसायिक फार्महरूमा गाई भैंसी, भेडा बाख्रा, बंगुर, कुकुर, बिरालो एवं कुखुराहरूमा आवश्यक सबै खाले खोप लगाउने गरिएको कार्यालयले जनाएको छ। पहिलो चरणमा स्थानीय तहमा पालिएका पशु पक्षीको गणना गरी संख्या एकिम गर्ने र खोप लगाउने कार्यक्रम हुँदै आएको छ। लमजुङको सिन्द्रबजार स्थित नमुना सामुदायिक अस्पतालले प्रमुख शिला अधिकारी कृष्ण प्रसाद खनाल तथा सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर लमजुङका प्रमुख एवं सशस्त्र प्रहरी न्याय परिषद विकास अधिकारीलाई स्वागत गरेको छ। केही महिना अघि सम्बन्धित कार्यालयका प्रमुखको रूपमा लमजुङमा आएका दुवैजनालाई अस्पतालले औपचारिक स्वागत गरेको हो। मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसबाट व्यवस्थापन हुँदै आएको सो अस्पतालमा आयोजित स्वागत कार्यक्रममा अस्पताल प्रमुख हेमन्त श्रेष्ठले अस्पतालको व्यवस्थापन, सेवा प्रवाह तथा सञ्चालन भइरहेका स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनु भएको थियो। सोही अवसरमा प्रमुख जिल्ला अधिकारी खनालले अस्पतालको निरीक्षण समेत गर्नुभएको छ। निरीक्षण पश्चात बोल्दै प्रजुया खनालले अस्पतालले प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै सेवाग्राहीबाट कुनै पनि प्रकारको गुनासो नआउने गरी थप गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो। अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सेवा दिनुका साथै समुदाय स्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा प्रज्ञा खनालले जोड़ दिनुभयो। साथै अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रशासनका तर्फबाट आवश्यक सहयोग गर्ने प्रज्ञा खनालले प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारी, जिल्ला प्रहरी कार्यालय लमसुङका प्रमुख एवं प्रहरी न्याय परिषद जितेन्द्र कुमार बस्ने तथा नेपाल पत्रकार महासंघ लमसुङका अध्यक्ष सन्देश पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। यसैबीच विश्व वातावरण दिवसको सन्दर्भ पारी अस्पताल परिसरमा वृक्षारोपण भएको छ। विश्व वातावरण दिवस मनाउने वार्षिक कार्यक्रम अन्तर्गत प्रजुवा लगायतको उपस्थितिमा अस्पताल परिसरमा विभिन्न प्रजातिका बिरूवा रोपिएको अस्पतालले जनाएको छ। समुदाय स्तरबाट चन्द्र संकलन गरी सञ्चालन हुँदै आएको नमुना सामुदायिक अस्पताल विगत 4 वर्ष अघिबाट एचसीएसले व्यवस्थापन जिम्मा लिई सञ्चालन गर्दै आएको छ।
3: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
4: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीकर नगरपालिका सा त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
3: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरोकार
6: मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसको उत्पादन रेडियो मर्स्याङ्गी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
7: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
8: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
7: धन्यवाद काका।
8: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
7: किन नहुनु नि काका? क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
8: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
7: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
8: हजुर हजुर,
7: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
9: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: नेशनल सिटी हॉस्पिटल,
11: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
12: विशेषज्ञ चिकित्सक र सेवाहरू,
13: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
14: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
14: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
16: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
14: फिजिसियन डाक्टर गौरीराम महतो,
17: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
14: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
18: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
14: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
19: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
14: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054-93-611।
11: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
0: लमजुङमा कसरी जन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया भएको छ। नेपाल सरकार गृह मन्त्रालय कसरी जन्य सम्पत्ति व्यवस्थापन विभागको आयोजनामा जिल्लाका सरकारवाला कार्यालय प्रमुखहरूसँग विषयगत अन्तर्क्रिया भएको हो। जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा विभागका उपसचिव अशोक काफ्लेले कार्यक्रमको औचित्यसँगै विभागको कार्य सम्पादन, क्षेत्राधिकार लगायतको बारेमा जानकारी गराउनु भएको थियो। उपसचिव काफ्लेले कसरी जन्य सम्पत्तिको व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्थापन, हालसम्म हुँदै आएको अभ्यास एवं सोसँगै सम्बन्धित गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै विभागका महानिर्देशक प्रकाश पौडेलले कसरी जन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था भए पनि व्यावहारिक रूपमा सरकारवालाहरू अझ स्पष्ट हुन नसकेकोले अभियानकै रूपमा जिल्ला जिल्लामा कार्यक्रम गरिएको बताउनुभयो। विभागले लमजुङ सहित विभिन्न जिल्लामा अन्तर्क्रिया सम्पन्न गरेको र केही जिल्लामा कार्यक्रम हुन हुने क्रममा रहेको जनाएको छ। कार्यक्रममा बोल्दै प्रजीवा खनालले कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी विषय महत्वपूर्ण भएकोले यसबारे सबै सरकारवालाहरू जानकारी गराउनु पर्नेमा जोड़ दिनुभयो। कसुरजन्य सम्पत्ति व्यवस्थापनको विषय न्यायिक निकायको मात्र नभएकोले अन्य सरकारवाला निकायहरूमा पनि विषयगत बोध हुन आवश्यक रहेको प्रजीवा खनालको भनाई थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतम सहित लमजुङका सुरक्षा निकायका प्रमुखहरू जिल्ला स्थित सरकारवाला सरकारी कार्यालय लमजुङ प्रमुख एवं प्रतिनिधिहरूको सहभागी रहेको थियो। लमजुङका चारजना तमु विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्रवृत्ति प्रदान गरेको छ। प्रतिष्ठानले जिल्लाभरिबाट आवेदन दिएका विद्यार्थी मध्ये परीक्षा र अन्तर्वार्ताका आधारमा चारजना विद्यार्थी छनौट गरेको छ। छात्रवृत्ति प्राप्त गर्नुमा दुधपोखरी गाउँपालिका स्थित कलबारी माध्यमिक विद्यालयकी छात्र वर्षा गुरूङ, सानो काभ्रे माध्यमिक विद्यालयकी छात्र सृष्टि गुरूङ, त्रिभुवन माध्यमिक विद्यालय भुसुङका छात्र दिपेन्द्र गुरूङ तथा जनविकास माध्यमिक विद्यालय चण्डीडाँडाकी छात्र दिव्या गुरूङ रहेका छन्। प्रतिष्ठानका सचिव कञ्चन गुरूङका अनुसार तमु समुदायका जिम्मेदार मेहनती तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक त्यसका लागि सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। छात्रवृत्तिले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने र उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ। प्रतिष्ठानकी सचिव कञ्चन गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष श्याम गुरूङले स्वागत मन्तव्य गर्नुभएको थियो भने सदस्य देव गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सानो काभ्रे माध्यमिक विद्यालयका प्रधान अध्यापक मन सिंह गुरूङले छात्रवृत्तिले विद्यार्थीहरूको मनोबल बढ़ाउने, शैक्षिक उपलब्धि सुधार गर्न सहयोग गर्ने तथा आर्थिक अभावका कारण अध्ययनमा आउने कठिनाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी तथा अभिभावकहरूले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यसले अध्ययनमा थप उत्साह र जिम्मेवार बोध गराएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा शिक्षा, भाषा, संस्कृति तथा समुदायको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको थियो। लमजुङ दर्पण दैनिकको 13 स्थापना दिवसको अवसरमा सदरमुकाम बेसरमा आयोजित 2 दिने पत्रकारिता तालिम सम्पन्न

0: का मल्टीमीडिया विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा विद्यार्थी युवा तथा पत्रकारिता रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङकी उपाध्यक्ष वसन्त भट्टले डिजिटल युगमा पत्रकारिता अवसर र चुनौतीबारे चर्चा गर्दै सत्य निष्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता अझै बढ़दै गएको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमा आउने सूचनाको तथ्य परीक्षण गरेर मात्र सार्वजनिक गर्नुपर्नेमा जोड़ दिनुभयो। तालिममा सहभागीहरूले समाचार लेखन, भिडियो सामग्री निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा मल्टीमीडिया पत्रकारिता सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका थिए। सहभागीहरूले तालिमले आफ्ना क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। लमजुङ दर्पण दैनिकले स्थापना दिवसको अवसरमा आयोजना गरेको उक्त तालिमले पत्रकारिता क्षेत्रमा नयाँ पुस्तकको सहभागिता बढ़ाउन तथा संचार क्षेत्रमा आवश्यक विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको संचालन संचारकर्मी किसान संगीत नेपालीले गर्नुभएको थियो। लमजुङको सिंहविजयमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट 120 जना लाभान्वित भएका छन्। लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईको आयोजना एसडीसी नमूना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोग तथा सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखा र विभिन्न सहकारी संस्थाहरूको सहकार्यमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट 162 जनाले सेवाग्राही लाभान्वित भएका हुन्। शिविरमा सेवा दिनेहरूमध्ये 102 जना महिला, 60 जना पुरूष रहेका थिए। शिविर अन्तर्गत 102 जनाले दन्त सेवा, 88 जनाले मधुमेह परीक्षण, 21 जनाले फिजियोथेरापी सेवा तथा 125 जनाले आँखा सम्बन्धी सेवा प्राप्त गरेका थिए। उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईका अध्यक्ष आनन्दलाल श्रेष्ठको अध्यक्षता, कोषलाल सुरेन्द्र घिमिरेको सहजीकरण तथा एसडीसीएस नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा उक्त निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो। विश्व शिविर मार्फत स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, रोगहरूको प्रारम्भिक पहिचान तथा नशाने रोगहरूको न्यूनीकरणमा सहयोग पुर्याउने, साथै स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। स्थानीय वासीहरूको उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। मौसमको समाचार अहिले नै यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहको बेरोजगार मध्ये करिब 4 करोड़ रकममा आवश्यक प्रमाण पुगेन। सबैभन्दा बढ़ी प्रमाण पेश नभएको मध्य नेपालमा लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पुनः खोप कार्यक्रम सम्पन्न। अभियानमा 1,49,000 पशुले पाए खोप। नमूना सामुदायिक अस्पतालमा प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखलाई स्वागत। प्रजियाबाट अस्पतालको निरीक्षण र लमजुङका 4 जना विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति। साँझ 6:35 बजेको नर्सिङ्गी समाचार अहिले भइसक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो नर्सिङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो नर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी

0: बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
0: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
2: सम्पर्क मोबाइल नम्बर 9856013375
0: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
5: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
6: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a
1: extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
0: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसिसर नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461942406 र 98164372।
3: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध, तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव।
1: जबको इन्सेक्युरिटी हुन सक्ला, एजुकेशनको इन्सेक्युरिटी हुन सक्ला, अनि त्यो सँगसँगै फाइनेन्सियलदेखि लिएर
0: एसएई पूरक परीक्षा असार 1 गतेदेखि नतिजा 2 साताभित्रै प्रकाशन गर्ने तयारी, क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव, आपूर्ति सहज गर्न भारतबाट आयात शुरू।
2: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, 400-500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज संसारमा। अब
0: काठमाडौँ सेन्जेन सीधा उडान शुरू, चीनसँग हवाई सम्पर्क विस्तार, रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र, 23 जिल्लामा नेतृत्व चयन।
3: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ।
0: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र, एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ। वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ। त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ। बढ़दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो।
6: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीड़ित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले संगत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
5: राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 अनुसार पनि नेपालमा 10% वयस्कर र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्कर र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ़दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचाङ्क समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ़दो मानसिक समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। तनाव हुँदा बिचौनी, चिन्ता, निन्द्रामा समस्या, थकान, एकाग्रमा कमी, चिड़चिड़ापन, टाउको दुख्ने तथा मुटुको धड़कन बढ़ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ? सीआईएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो।
1: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्त्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामीले तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्समा हेर्नुपर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नुपर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन? अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी चाहिँ हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी चाहिँ हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियलदेखि फाइनेन्सियल इन्सिक्युरिटिजहरू हुन सक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुन सक्ला।
5: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएललाई बताउनुभयो।
2: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइ चाहिँ बंगलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले आज मात्रै वीरगंज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो हो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
5: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मध्य प्रदेशमा काठको मूल्य घटाइएको छ। मध्य प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठकत्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासोपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कडालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
3: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ अधिवेशन अगाडि पनि हुने सम्भावना छ। त्यो बेला भएन भने तिनीहरू त्यो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मुहत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
5: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सिधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सीधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई को पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार एकदेखि नौ गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो।
7: सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू। खेर जाने मकैको डाँठ अब आमदानीको स्रोत बन्दै।
8: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
7: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्ट सँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
8: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदामीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पझिया बताउनुहुन्छ।
9: गाई बस्तुलाई खाने दाना, जसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले पनि।
8: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
10: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौँ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
8: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
11: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन गर्छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले FAO हामी त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
8: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दुध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
12: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा वस्तुहरूलाई खुन्यो भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
8: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाई छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
7: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
13: पाखा पखेरा बनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन् छोटो बसाईमा काव्य पढिसक्योस्।
7: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्री प्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावना बारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नु भएको छ।
13: छोटो बसाईमा काव्य पढिसक्योस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनेरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन्, ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यसालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धै यत्रो छ कहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति अब सानो छ भने एक बसाइमा पढिसकिन्छ पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई
0: हजुर तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न
13: हस् यहाँ प्रकृति परक कुराहरू छन् अलिकति म चार लाइन सुनाउँछु पाखा पखेरा बनकुञ्जभित्र मुहार तिम्रा

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौँ न, छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन्, अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बन्नुभएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ, तर त्यो

0: हुन्छ, त्यसैले खण्ड काव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्ड काव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको
1: हो। हजुर, अब तपाईँ कक्षा 9-10 अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न। अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्। अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ। अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानस पटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
1: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
1: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ। तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ। अलिकति कविताको ओज चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त 9 कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नु भएको कविता पहिलो पाठमै छ कक्षा 9 यो हुँदा हुँदै पनि यतिले पुगेन। म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेखनाथ पौड्यालको बारेमा हाई स्कुल लेभलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तार हराउँदै गएको छ। अब यस फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ। सधैँभरि माधव प्रसाद घिमिरेको बारे मात्रै पढ्ने, देवटाको बारे मात्रै पढ्ने, अनि भानुभक्त आचार्यको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
2: मधेसमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै, नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै, देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसै पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुँदैछ। नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाण्डु सेन्जेन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू, आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: कार्यक्रम रंगरस
2: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
1: प्रत्येक शनिबार बिहान 7 बजे
2: मात्र रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज।

नमस्कार सम्पूर्ण साहित्य प्रेमी श्रष्टाहरूमा, कार्यक्रम रंगरसको तर्फबाट आज म तपाईँहरूको माझ उपस्थित भइसकेको छु। यसै समय प्रभातकालीन समयको यो प्रस्तुति एवं सन्ध्याकालीन साँझको प्रस्तुति कार्यक्रम रंगरस। आदरणीय मित्रहरू, हरेक हप्ता शनिबार यसै समय तपाईँहरूको माझमा हरेक किसिमका साहित्यिक गतिविधिहरू लिएर उपस्थित हुने गरेको छु। आज पनि म तपाईँहरूको समक्ष अघिल्लो हप्ता चाहिँ एउटा सानो कोसिल लिएर उपस्थित भइसकेको छु। रेडियो मर्सङ्गदी 95 MHz स्टेशनमा बसेर म कार्यक्रम रंगरसमा तपाईँहरूको माझ हरेक समय यसै साथ उपस्थित हुने गरेको छु। आजको एउटा कथा तपाईँहरूको माझमा पस्कन चाहन्छु, एउटा लेखकको आत्मकथा। जो लेखकहरू मरूभूमिका पात्र हुन्छन्, उनीहरू लेख्छन्, कोर्छन्, तर पसिनाको उचित मूल्य पाइरहेका हुँदैनन्। त्यही परिवेशलाई सेरोफेरो टानेर गोपाल अस्कको यो कथा, जो मैले कौशिकी द्वैमासिक पत्रिकाबाट लिएको छु, जुन पत्रिका काठमाडौँबाट प्रकाशित हुने गर्दछ। यसका प्रधान सम्पादक भने आदरणीय गुरु चेतना धमाला, जो नेपालकै प्रसिद्ध हाइकुकार पनि हुनुहुन्छ। उहाँकै प्रधान सम्पादन रहेको यो कौशिकी पत्रिकाको कथा गोपाल अस्कको एउटा लेखकको आत्मकथाबाट सुरु गर्न चाहन्छु। कथावस्तु यसरी अगाडि बढ्छ। आज उसको मन खिन्न छ, कतै लागिरहेको छैन। नैराश्यतेको तुहाँडो भित्र हराएको जस्तो देखिन्छ। ऊ कहिले उड्छ, कहिले बस्छ, कहिले कोठा बाहिर जान्छ त कहिले फेरि कोठाभित्र फर्कन्छ। ऊ कहिले कोठामै यताउता घुम्न थाल्छ त कहिले ओछ्यानमा थसक्क बस्न पुग्दछ। ऊ एकपटक अचानक उड्छ र ऐना अगाडि गएर उभिन पुग्छ। ऐनामा आफूलाई गहिरिएर निहाल्दछ, मानव ऊ आफूलाई खोजिरहेको होस्। ऐनामा आफूलाई हेरिरहँदा अचानक उसको मनमा एउटा विचार उत्पन्न हुन्छ। ठिकै त छु, आफूमा कुनै परिवर्तन भएको त देखिन मैले, मेरो कदाकाठीमा पनि कुनै परिवर्तन भएको छैन। उही 5 फिट 2 इन्च उचाइ र 1.5 फिट जतिको चौडाइको आयतनमा फैलिएको मेरो शरीर उस्तै देखिन्छ। हो, अलिक मोटो चाहिँ अवश्य भएको छु। भुँडी पनि सोही अनुसार बाहिर निस्केको छ। लुगाफाटा सबै त्यतिको सुहाउँदैनन्, महँगो सस्तोले गर्दा होइनन्, तिनीहरू नसुहाएका बिग्रिएको जिउ डालले गर्दा हुन्। पहिला पहिला जे पनि खाँदा हुन्थ्यो, जुनसुकै खानेकुरा पनि निकै रुद्ध थियो। घरमा अरू केही नहुँदा आमाले भातमा नुन तेल नै मिसाएर खान दिनुहुन्थ्यो। त्यो पनि आहा, कति मिठो लाग्थ्यो, कति अमृत नै लाग्थ्यो। अब त थालमा पसिएका परिकारहरू मध्ये पनि छानी छानी खानु पर्दछ। हुँदैन, यो कोलेस्ट्रोल बढिहाल्छ, यो त नुनिलो धेरै छ, नखानु, यसले ब्लड प्रेसर वात्तै बढाइदिन्छ, आदि आदि भनाई खानुपर्दछ। आफ्नै इच्छा अनुसार केही खानुहुन्न अचेल, जहिले पनि डाक्टरको सल्लाह अनुसार हिँड्नुपर्दछ। कथम कदाचित कुनै दिन आफ्नो इच्छा अनुसार हिँडेर सोही अनुसार खानपिन गरेको रहेछ भने हुनसक्छ त्यसको भोलिपल्ट नै डाक्टर अगाडि उभिनु नपरोस्। त्यसपछि त आफ्नो कुनै सिप लाग्दैन, डाक्टरले अतिरिक्त लेखिदिएका औषधिहरूका साथमा उनको हवकाई पनि खानुपर्दछ। बेसरी ऊ माग्दछ नेपाली साहित्य जगतमा उसलाई एउटा बहुआयामिक प्रतिभाको रूपमा चिनिने गरिन्छ। उसले आफूले पाएको पदवी बहुभाषिक साहित्यकार तथा बहुआयामिक प्रतिभाको समीक्षा गर्दा ठिकै हो भन्ने ठहरमा पुग्ने गर्दछ। ऊ जब जब आफूसित यसबारे प्रश्न गर्दछ, ऊ आफ्नो मनमा कुनै कुनाबाट जवाब पाउने गर्दछ। हो त, तिमी एउटा बहुआयामिक प्रतिभा नै हो। यहाँ प्राय साहित्यकारहरूको जीवन कुनै एक भाषा र विधामै लेख्दा लेख्दै बितेको हुन्छ। तिमी त 4-5 भाषा तथा साहित्यको अनेक विधाहरू, जस्तो कविता, गीत, गजल, कथा, उपन्यास, नाटक, महाकाव्य, खण्डकाव्य, हाइकु, निबन्ध, समालोचना, शोध अनुसन्धानमा आदिमा लेख्छौ र निरन्तर रूपमा क्रियाशील भएर लेख्छौ। गजबको कुरो के छ भने तिमीले यी सारा विधाका कृतिहरू पनि प्रकाशित गराइसकेका रहेछौ। त्यसैले तिमी एउटा बहुआयामी प्रतिभा हो, बहुभाषिक प्रतिभा हो, यसमा कुनै दुई मत छैन, कुनै शंका छैन। तिमी को हौ त, तिम्रो पहिचान के हो, तिम्रो हुलिया कस्तो छ, आज त भन्नु पर्यो, सधैँ मलाई केरकार गरिरहन्छौ। ऊ प्रश्न तेर्साउँछ। म भनेको तिमी नै हो, तिम्रो पहिचान नै मेरो पहिचान हो। मेरो रंग गहुँ गोरो छ, मेरो उचाइ र लम्बाई तथा शरीरको तौल आदि ठ्याक्कै तिम्रो। भन्नुपर्दा म पनि एउटा बहुभाषिक साहित्यकार तथा बहुआयामिक प्रतिभा हुँ।
उसको मनबाट एउटा सरल जवाब आउँछ, तर ऊ यस जवाबबाट सन्तुष्ट हुँदैन र झन आकर्षित हुँदै प्रतिप्रश्न गर्दछ। के भन्छौ तिमी? तिमी कसरी म भन्न सक्छौ? तिमीले कसरी मेरो पहिचान ग्रहण गर्न सक्छौ? तिमी कसरी बहुआसी साहित्यकार बहुआयामिक प्रतिभाउन सक्छौ? तिमी त फकत मेरो मन हो। मनको संसार त बेग्लै हुन्छ, त्यसको दुनियाँ अन्तर्निहित हुन्छ। बाह्य जगतको उज्यालो अँध्यारोबाट टाढा होइन र हो? यसमा कहाँ कुनै सन्देह, कहाँ कुनै विवाद छ? ऊ भित्र रहेको एक अर्को पात्रले जवाब दिन्छ। अनि उसको यो एउटा छोटो अनि प्रतिशब्दले धेरै प्रश्न गर्दछ। अनि के नि? उसको अर्को पात्रले भन्न शुरू गर्दछ, साँच्चै के भन्ने हो भने तिम्रो कुनै पनि चिज तिम्रा होइनन्, तिमीले आफूलाई चिनेकै छैनौ। तिम्रो शरीरका अङ्गहरूले तिम्रो प्रतिनिधित्व गर्दछन् र तिमीलाई म हुँ भन्ने बोध गराउँदछन्, तर वास्तवमा ती तिमी होइनन्, तिम्रा हुन्। यसको बावजुद तिमी तिमीहरूलाई म र मेरो भन्ने गर्दछौ। त्यसै गरी म तिम्रो अन्तर्जगतको अङ्ग हुँ, जसलाई तिमी मन भन्ने गर्दछौ। म पनि तिमी नै हुँ, यसैले गर्दा म तिमी हुँ र तिम्रो पहिचान नै मेरो पहिचान हो। गाह्रो भयो है अलिक बुझ्न मलाई। कहाँ म साहित्य क्षेत्रको मान्छे, कहाँ तिमी आध्यात्म दर्शनका कुरा गर्न थाल्यौ। ऊ अन्य उलमा पर्दछ। तिमी नै भन्छौ आज मसँग मेरो मन पनि रोइरहेको छ। आज त मेरो मन चरा जस्तो चिरबिर चिरबिर गर्दै उडिने खोजिरहेको छ। आज आकाशमा उडु उडु जस्तो लागिरहेको छ। तिम्रो खुसीको खुसी हुने र तिम्रो दुःखमा दुःखी हुने म कसरी तिमीबाट अलग हुन सक्छु? कसरी मेरो तिमी बाहेक अर्को पहिचान हुन सक्छ? यसमा धेरै सोच्नुपर्ने कुरो नै छैन। म तिमी नै हौ र तिमी मेरो हो। ल, एकछिनका लागि मैले माने कि तिमी म हौ र म तिमी हौ, तर के ममाथि लाग्ने गरेका आरोपहरू तिमीमाथि पनि लाग्ने गरेका हुन्? ऊ सोध्छ। ऊ अलिक हाँसेर भन्छ, त्यही आरोप होइन के तिमी विद्या बेच्ने गर्दछौ, सरस्वतीलाई बलात्कार गर्दछौ, अरूको निम्ति लेखिदिन्छौ, पैसाको निम्ति आफ्नो सन्तान बेचिदिन्छौ, आफ्नो आत्मा बेचिदिन्छौ, यी र यस्ता आरोप होइन? यसको अर्को पात्रले सोध्छ। हो, यिनै आरोपबारे म तिमीसित कुरो गरिरहेको छु। उसले भन्छ, यो तिमी नितान्त वैधियत कुरो हो, यसमा मलाई केही पनि भन्नु छैन र यसको भागीदार म कुनै पनि हालतमा हुँदिन। उसले आफ्नो उपात्रबाट यस किसिमको नैतिकहीन जवाब पाएर अलिक रिसाउँदै भन्छ, आहा पति जाति, यस लिने बेलामा तिमी म बन्न पुग्छौ, म जति कि अघि सर्छौ र तर अपयस लिने बेलामा मेरो कुनै भागीदारी छैन, मतलब छैन भन्छौ। कहाँको न्याय हो यो? जब तिमी म हौ भने तिमी र म र मेरो कर्मबाट अलग कसरी हुन्छ हुन सक्छौ? तिम्रो अस्तित्व मेरो अस्तित्वबाट कसरी अलग हुन सक्छ? हुन सक्छ किन अनन्त हुन सक्दैन? मन भने पात्र शरीरभित्र हुँदाहुँदै सदैव शरीरबाट अलग रहन्छ र शरीरले गरेको कर्मको भागीदार शरीर स्वयं हुन्छ, मन हुँदैन। यो कुरो तिम्रो परिवारका सदस्यहरू चाहिँ सम्पादित हुन्छन्। ल भन त, तिम्रो पाप र पुण्यमा के तिम्रा छोराछोरी र पत्नी सामेल हुन्छन्? तिमी कुनै कारणले जेल पर्दा के तिनीहरू तिमी पनि सँगसँगै जेल जान्छन्? पक्कै जान्छन्। तर तिनीहरू तिम्रो घर परिवारमा पहिलाको झैं बसेका हुन्छन्, तिम्रा श्री सम्पत्तिमाथि पहिलाको झैं अधिकार जमाएका हुन्छन्। हो, त्यसै गरी म पनि तिम्रो शरीरभित्र हुन्छु, तिम्रो श्रेय श्री सम्पत्ति आदिमाथि अधिकार जमाइ रहेको हुन्छु, तर तिम्रो दुष्कर्मको भागीदार हुँदिन। त्यसको मनले जवाब दिन्छ। ऊ आफ्नो मनलाई जोरदार जवाब दिन खोज्छ, तर बिचैमा उसकी पत्नीको आवाज सुनिन्छ। के गर्दै हुनुहुन्छ हजुर? ढिलो भएन? आज 8 बजे नै कतै जानु थियो होइन? 8 त बज्यो नि, आफ्नो पत्नीको आवाजबाट ऊ झस्किन्छ। ऐनामा आफूलाई एकपल्ट निहाल्छ। उसले आफ्ना आँखामा निकै प्रश्नहरूको बादल मडारिरहेको अनुभव हुँदो गर्छ। निधारमा लगभग त्यतिकै प्रश्नहरूको रेखा कोरिएको देख्छ। साँच्चै केही ढिलो नै भइसक्यो ठानेर ऊ हतारिँदै बाहिर निस्कन्छ। बाहिर भन्नुको अर्थ घरबाट बाहिर होइन, कात्रा कोठाबाट बाहिर हो। आज उसको साथीको एउटा किताबको अनावरण हुने कार्यक्रम रहेको छ। ऊ 1 दशकदेखि राजधानीमा बस्ने गर्दछ। ऊ राजधानी आइसकेपछि आफ्नो गाउँ ठाउँका साथी तथा आफन्तहरूका निम्ति सूत्रधार पनि बनेको छ। उसका साथी साथै आफन्तहरूले उसलाई भेइचक काम अराएका हुन्छन्।
कसैको लागि ऊ कुनै बिहानै कुनै अस्पतालमा डाक्टरले टाइम लिन पुगेको हुन्छ, कसैको आग्रह मान्नका लागि ऊ कुनै बेला एयरपोर्ट पुगेको हुन्छ, कुनै बेला कसैको निर्देशन पूरा गर्नका लागि आफ्नै पैसा हालेर कुनै किताब किनेर पठाइदिएको हुन्छ। त्यस्तो बेला कहिले ऊ आफूले हालेको पैसा पाएको हुन्छ र कहिले त धन्यवाद र मिठो हाँसोबाट चित्त बुझाएको हुन्छ। ऊ कसैको लागि आइए बीए बीएनका लागि लिनका लागि त्रिभुवन विश्वविद्यालयको पुस्तकालय आएको हुन्छ। ऊ आजसम्म कसैलाई नाइ भन्न सकेका छैन, चाहिएर पनि कुनै बेला फुर्सदको कुरो मात्र गर्दा उसले एउटै वाक्य सुन्नु परेको हुन्छ, तिमी राजधानीमा बसेको हामीलाई के फाइदा भयो यार, जाबो एउटा सानो काम गर्न सक्दैनौ, एक घण्टाको त कुरो हो, यसो गयो र अलिकमा लामो बस्यो त्यति मात्र झन्झट गर्न सक्दैनौ। उसले कसैलाई पनि यो भन्न सकेको छैन कि यो एकजनाको लागि एक घण्टाको कुरा हुन सक्छ, काठमाडौँको जामले नै कयौं घण्टा खान्छ र फेरि यस्तो एक घण्टा माग्नेहरूको संख्या निकै ठुलो छ। आदरणीय मित्रहरू, हामी रेडियो मर्सङ्गदी 95 मेगाहर्ज यो स्टेशनमा बसेर कार्यक्रम रंगरसको यो कथाको खुराक तपाईँहरूको माझमा एउटा लेखकको आत्मकथा पस्किरहेका छौं। अब भने एकैछिन एउटा चाँदनी शाहद्वारा रचिएको यो गीत उकाली ओरालीहरूमा भन्दै विश्राम लिन चाहन्छु।

आदरणीय साहित्यिक मनहरू म कार्यक्रम रंगरस माध्यमबाट तपाईहरुको माझमा हरेक शनिबार यसै समय उपस्थित हुने गरेको छु। तपाईहरुको माझमा हरेक शनिबार मैले विभिन्न किसिमका साहित्यिक खुराकहरू लिएर आउने सन्दर्भमा आज कथावस्तुलाई अगाडि बढाइरहेको छु। फेरि यो कथावस्तुलाई अगाडि बढाउन चाहन्छु। कथा यसरी अगाडि बढ्छ, तर आजको कुरो बेग्लै हो। आज त उसले नै आफ्नो साथीलाई बोलाएको छ, उसले नै आफ्नो साथीको किताब प्रकाशन गर्न लगाएको छ। प्रकाशनमा लाग्ने खर्च यद्यपि उसको साथीले बेहोरेको, तर भूमिका लेखाउनेदेखि लिएर प्रकाशकको खोजी गर्ने कार्यसम्म त उसैले नै गरिदिएको हो। प्रुफ रिडिङको झन्झट त्यति भएन, किनभने त्यो किताब उसकै कलममा विरचित भएको हो, नाउँ मात्र उसको साथीको अंकित रहेछ। यो उसको जीवनीको 12 कार्य परिणति हो। उसले यस्तो नगरेको भए आज उसको वास्तविक नाउँमा 4 दर्जन प्रकाशित पुस्तकको सूची रहन्थ्यो। धेरै ढिला भयो भनेर उसले कसरी थाहा पायो भने उसको साथीले फोन हरेक 5 मिनटमा आउन थाल्यो। ऊ हतार हतार आफ्नो मोटरसाइकल निकाल्छ र नेपाल प्रज्ञा प्रतिष्ठानतिर लाग्छ। उसको जिल्लावासीले उसलाई काठमाडौँमा बसेको मान्दा रहेछन्। ऊ पनि घर जाँदा काठमाडौँ बस्छु भन्दो रहेछ, जबकि यथार्थ यो होइन। ऊ काठमाडौँ उपत्यकामा बस्छ, काठमाडौँबाट 20 किलोमिटर टाढा सूर्य विनायकतिर बस्छ ऊ। अब सूर्य विनायक भनेको भक्तपुरमा पर्दछ, काठमाडौँमा होइन। निर्धारित समयभन्दा 1 घण्टा ढिलो गरेर पुस्तक विमोचनको लोकार्पण कार्यक्रम शुरू हुन्छ। कार्यक्रमको सञ्चालक उही हुन पुग्छ। आफैले लेखिदिएको कृतिलाई आफ्नो साथीको हो भन्दा भन्दै ऊ जिब्रोले मात्र होइन कि मनबाट पनि थाक्न पुग्छ। तर पुस्तक लोकार्पणको विधि र माग अनुसार ऊ त्यसो गर्न बाध्य हुन्छ। आफ्नै पुस्तकको रचयिताको रूपमा साथीलाई परिचय गराउँदा ऊ बाहिरबाट जति खुशी देखिन्छ भित्रबाट त्यतिले दुखी रहेको हुन्छ। तर उसँग हाँस्नु र बधाई दिनुबाहेक कुनै उपाय हुँदैन, ऊ केही गर्न पनि सक्दैन। आखिर यो परिस्थिति त उसले गर्दा नै आएको हो। चारैतिरबाट बधाई स्वरूप गुन्जिरहेको तालीको बीचमा ऊ आफू मरिरहेको महसुस गर्दछ, तर पनि उसले आफ्ना ओठमा फिका हाँसो लिएकै हुन्छ। पुस्तक लोकार्पण पछि केही मीडियाका प्रतिनिधिहरूले उसको साथीको अन्तर्वार्ता लिन्छन्। उनीहरूले प्रश्न गर्दा उसको पाइला अचानक अगाडि बढ्छ, आखिर वास्तविक लेखक त उनै हो। तर तीमध्ये एकजनाले होइन सर, हजुरसित होइन, उहाँसित हामी कुरा गर्न चाहन्छौ, हजुर अलिक पछाडि जानु पर्यो भनेपछि ऊ हटात पछाडि भइदिन्छ। उसको साथी अगाडि आउँछ। उसको साथीले यो किताब लेख्नमा लागेको मिहिनेत र लगानी बारे बढाई चढाई गरेर भन्दै गर्दा ऊ भित्र भित्र मुरमुरिएको हुन्छ। आफ्नो साथीको अन्तिम भनाई राजधानीमा मात्र लेखकहरू बस्दैनन्, मौसममा पनि बस्दा रहेछन् भन्ने कुरोले जीवित प्रमाण हुँ म। मैले आफ्नो 20 वर्ष लेखकीय जीवनमा 10 वटा कृतिहरू प्रकाशमा ल्याएको छु, तर मौसालका लेखकहरूको भाग्य अलि कमजोर हुन्छ जस्तो लाग्छ। हामीले जे जति परिश्रम गरे पनि राजधानीवालाहरूको दाँजोमा अगाडि आउन सक्दैन, के गरौं। हामीसँग पहुँच छैन, यहाँ पहुँचवालाहरूको बिगबिगी छ। सुनेर ऊ अलिक बढी व्यथित हुन पुग्छ। यो वाक्य र भनाईबाट मीडियाहरूलाई के भो थाहा छैन, तर उसको मुटु छिया छिया नहुन पुग्छ। ऊ भित्रभित्र मुरमुरिएर बस्यो। केही छिनपछि साँझ परेर ऊ उसको साथी एउटा रेस्टुरेन्टमा गए। उसको साथीले जानी वाकर मगायो, खानेकुरा पनि मगायो। एउटा विशेष च्याम्बर नै बुक गरिएको थियो बिहानै। त्यहाँ ती दुई जना बाहेक अरू कोही थिएनन्। खाने पिउने क्रममा उसको साथीले भन्यो, तिमीलाई धेरै धेरै धन्यवाद छ मित्र, तिमीले गर्दा आज मेरो एउटा अर्को किताब पनि बजारमा आयो, यसले गर्दा मैले प्रस्तोन्नति पाउनेछु। उसले यति मात्र भन्न सक्यो, तिमीलाई हार्दिक बधाई छ मित्र, मैले त्यो पैसा बाहेक केही पाउन होइन, ल्याऊ मेरो पारिश्रमिकको बाँकी पैसा ल्याऊ, दिन्छु मित्र, चिन्तै गर्नु पर्दैन, यी ल्याऊ भन्दै उसको साथीले एउटा खाम उसको हातमा राखिदियो। कति छ यसमा, उसले सोध्यो। विश्वास छैन भनेर खोलेर हेर, पुरा 50,000 छ। 50 त पहिला नै दिइसकेका छु, 1 लाखको त कुरा भएको थियो नि, उसको साथीले भन्यो। मलाई पनि अनुबन्धी रकमभन्दा बढी चाहिँदैन, उसले भन्यो र साँच्चै खाम खोलेर एकै गरी 50,000 गर्न थाल्यो। उसको साथीले हाँस्दै भन्यो, तिमी त पक्का व्यापारी नै भइसकेका छौ मित्र। ऊ पनि हाँस्दै भन्यो, के गरौं, म आफ्नो जीवनयापनका लागि नै यही होस्टर राइटिङ गर्छु। अब घोडाले घाँससित दोस्ती गर्यो भने के खान्छ यार, त्यसैले अलिक व्यापारी भएको हुँ। उसको साथीले भन्यो, मित्र अब एकपटकका लागि मात्र एउटा नयाँ किताब लेखिदेऊ, बरु तिमी जति भन्छौ म
दिन्छु। उसले अलिक शान्त भएर भन्यो, हेरौं के हुन्छ, लेख्न सकिन्छ कि सकिँदैन, बाँकी जाँगर पनि चल्दैन, रातभरि जाग्न पनि सकिँदैन, एउटा किताब लेख्नमा कम्तीमा 6 महिना वर्षभरिको समय लाग्छ। यो कुरा सुनेर उसको साथीले पैसाको ओजन अलिक बढाउँदै भन्यो, थाहा छ मलाई, ती समय र मिहिनेत दुवै लाग्छन्, त्यसैले त तिम्रो माग अनुसारको रकम दिन तयार छु म, बरु यो किताब लेखनका लागि मैले तिमीलाई 2 लाख जति दिने भए, तिमी आजैदेखि लेख्न शुरू गरिहाल, बरु म यहाँबाट फर्केर गएपछि तिम्रो एकाउन्टमा 50,000 जति हालिन्छ। यो कुरा सुनेर ऊ फिस हाँस्दै भन्छ, अनि विषय आदिभरि केही कुरा गर्दैनौ, के कुरा गर्ने यार, आफूले लेख्न जाने पो, आफूले त पढाउन मात्र जानियो, यति मात्र ध्यान रहोस्, विषय चाहिँ साहित्यसँग सम्बन्धित होस्। उसले भन्यो, म अहिले केही भन्न सक्दिन, भोलि के हुन्छ थाहा छैन, अहिले जाउँ, ढिला भइसक्यो, मार्क्से छलेर जानुपर्छ, रक्सी खाइएछ, पहिला तिमी यस किताबको ह्याङ ओभरबाट बाहिर निस्क अनि कुरा गरौंला। यति भन्नासाथ ऊ जुरुक उठ्यो, आफ्नो साथीसित हात मिलाएर हिँड्यो घरतिर। उसको साथी पनि बिस्तारै बिल सिल तिरेर आफ्नो गन्तव्यतिर लाग्यो। आदरणीय मित्रहरू, कार्यक्रम जाँदा जाँदै हाम्रो कथावस्तुलाई यहाँ टुङ्ग्याउँदै आगामी हप्ता तपाईँहरूको माझमा उपस्थित हुने वाचा गर्दै बिदा हुन चाहन्छु। कार्यक्रम रंगरसबाट जय साहित्य, जय भाषा।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: Extreme energy drink.
1: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: extreme energy drink.
1: 하이네 쿠시, 케이 칸죠? 아스컬다 전에 푸르디로 라스워스 데크츠다.
2: 칸이다 카스테 케이 호이나 디디. 람중 에그로비 컨선 द्वारा 우트파디 수드다 람중 마하. 비하나 벨루카 다이닉 에켁 참차 칸이 가리고츠.
1: 아니 마하사이 수드다라 오르가닉 네 홀라라.
2: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아스네이 펌마 정갈리 스로드바타 우트파디 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인츠 데하.
2: 대하타 जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसिसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसलसँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे न्यामा
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850506780।
8: समिति हो चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखा है हमरो
9: खे खे बहु कोई लोटरी भर दिल
10: आई समी जो लोटी पर दी हूँ छापता ही गुरी
9: भर दी आ भर दी लोटरी खाली पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
11: सतर्क
12: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
14: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: बिहे गर्दिन।
1: हैन, के हो बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
0: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
3: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
0: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
3: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
0: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
3: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
0: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
4: सम्पर्क मोबाइल नम्बर 9857133775,
3: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
0: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania.
1: Extreme energy drink.
2: Subarna Avasar, Subarna Avasar.
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बहले ने विवरण पी भी है मुई खाता लिख हमरो
9: खै खै बहु कोई लोटर भर दिलवा
10: आंगी समी जो लोटी पर दी हूँ छापताई गुरी
9: भर दी आ भर दी लोटर खाली पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
11: सतर्क
10: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
13: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
14: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
13: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
14: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
13: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021123 4021124 मोबाइल 9841454448।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन, के तनाव दियो ए खुशी।
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

संदेशरी मचे भी पंचनों दी निगास को पश्चिति कार्यक्रम बुलवाए माफ करा कार्यक्रम को पश्चिता मास अधिकारी को तफवात हार्दिक हार्दिक स्वागत एवं नमस्कार संदेश रेडियो मशीन के पंचन के निकास को अपने उपस्थिति कार्यक्रम बुलवाए माफ करा मा प्रत्येक हफ्ता को शनिवार बेलुका 9:15 मा सुन्न सक्नुहुन्छ यस कार्यक्रमको पुनः प्रसारण प्रत्येक हप्ता को मंगलवार 2:30 मा सुन्न सक्नुहुनेछ यो कार्यक्रमलाई अनलाइन सेवा www.radiomachandi.org मार्फत संसारभर सुन्न सक्नुहुनेछ अथवा हाम्रो फेसबुक लाइभ पार्ट अफ पनि यस कार्यक्रमलाई प्रसारण गरिरहेका छौं कार्यक्रम बोलभाइ माफरामा कार्यक्रमको प्रस्तावमा अशोक अधिकारीको तर्फबाट हार्दिक हार्दिक स्वागत एवं नमस्कार श्रोता साथी तपाईँले सुनिरहनु भएको छ रेडियो कार्यक्रम बोलभाइ माफ गर यो कार्यक्रम रेडियो मसन्दी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँले जीवनमा जानेर वा अनजानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ भने तपाईँले तपाईँको बोलीले कसैको मनमा मुटुमा घाउ लागेको छ भने तपाईँ साथीसम्म माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बोलभाइ माफ गर मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौँ हाम्रो कार्यक्रमको उद्देश्य भनेको पिछडिएको साथीहरूलाई यस कार्यक्रम मार्फत मिलन गराउने रहेको छ तपाईँले यस कार्यक्रम मार्फत आफ्ना साथीसँग माफ माग्न वा आफ्ना भावना पोख्न चाहनुहुन्छ भने यो ठेगानामा प्रचार गर्न सक्नुहुनेछ कार्यक्रम फुलबार माफ रेडियो मसिनी 95 मेगाहर्ज विशिष्ट तमु संग्रहालय अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ साथै हाम्रो फेसबुक मार्फत सुनेर पनि तपाईँले फेसबुकमा पनि आफ्ना भावनाहरू पत्र मार्फत लेखि पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दै अर्को हप्ता तपाईँहरूकै पत्र पाउने आशा राख्दछु भन्दै कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु।

पछि सुन्दर संगीतिक कोशीलेपछि स्वागत गर्न चाहन्छु कार्यक्रम बोलबाई मात्रामा। कार्यक्रममा मेरो हातमा पत्र परेको छ, मलाई मन पर्दैन तिमी अरूसँग बोलेको र तिमी अर्काको कारणले रहेको। मलाई मन पर्दैन तिमीलाई अरू कसैले छोएको, तर म को हो, को नै हो र तिम्रो मलाई मन पर्छ। पर्नु मन नपर्नु तिमीलाई के नै फरक पर्छ र म खुसी हुनु म दुखी हुनु तिमीलाई के नै फरक पर्छ र फेरि पागल छु म पनि। म तिम्रो कोही त होइन, तर पनि के कारणले तिमीलाई हक जमाई राखौँ भन्छ यो मन। किन किन तिमी अरू कसैको साथमा हुँदा मलाई मेरो मुटु दुख्छ, तिम्रो आँखामा आँसु देख्दा मलाई पुरा हुन्छ। किन पागल छु म तिम्रो नजरमा अन्जान बनेको। म फेरि तिमीलाई आफूलाई भन्दा धेरै माया गरेको छु। तिमीलाई त मेरो मतलब नै छैन, तर म भने दिन रात तिम्रै लागि मरेको छु। पागल हुने म फेरि म एकहोर हुँदा तिमीलाई सम्झिरहन्छु, सपनीमा पनि तिमीलाई भेट्छु। किनभने किनकि दिन रात तिम्रै यादले सताइरहन्छ। तिमीले मलाई के गर्यो, दिन रात म तिमीलाई मात्र सम्झिरहन्छु। फेरि तिमीलाई माया गर्दा पनि नबुझ्ने तिमी कस्तै हो। म रुँदा तिमी खुसी मनाउँदै गर्नु है, यो तिमीमा कस्तो माया बस्यो। मेरो करुणा तिमीलाई कहिले पाउन नसकिने, तिमीलाई बिर्सन पनि सकिरहेको छैन। तिम्रो जीवनमा बसन्त आएको छ, खुसी भगाल्नु धेरै दुःख दिएको भए मलाई माफ दिनु है करुणा। तिम्रो र मेरो सम्बन्ध पनि कस्तो छ है, न त तिमीलाई मेरी नै हो भन्न सक्छु, हक जमाउन सक्छु, न त पढाइको तिमीलाई भएको देख्न नै सक्छु। तिम्रो यादले कति बेला अर्कै उभार भइसकेको छौ करुणा, पत्तै पाइन। कति बेला मेरो आँसु झर्यो पत्तै पाइन। सायद तिमीले त अहिले मलाई बिर्सिसक्यो होला है, तर के गर्नु, मैले त तिमीलाई सम्झन बिर्सन कहिले सकेको छैन। हे भगवान्, उसलाई बिर्सने पाए केही छ भने मलाई बताइदिनु न करुणा। तिमीले गल्तीको सजाय कहिले नपाउनु है। कुनै दिन तिमीसँग भेट भयो भने पनि मेरो कारणले तिम्रो परिवारको सम्बन्ध नबिग्रियोस् करुणा। तिमीसँग म भए भने मलाई तिमीसँग भेट भयो भने मलाई नचिनेको जस्तो गरिदिनु है। तिम्रो माया अधुरै भए पनि निकै मिठो थियो। तिमीसँग बिताएका ती पलहरू सम्झनामै भए पनि जीवन जिउने बाटो बनिरहेको छ। तिम्रा ती सम्झनाहरूलाई जीवनभर सँगालेर राख्नेछु। ती यादहरूलाई करुणा कति गाह्रो हुँदो रहेछ है। भाग्यमा नभएको मान्छे मनमा बसेपछि पाउँदिन भन्ने थाहा हुँदाहुँदै पनि चाहिरहनु पनि त माया नै रहेछ करुणा। तिम्रो बोली सुनेर हाँस्ने दिन तिमी हाँसेर हाँस्ने दिन सकिएको छ। सकिए त आज म हाँस्न पनि त बिर्सेको छु, हर रात दिन आँसुमा नै डुबिरहेको छु करुणा। समय पनि त सधैँ एकनाश नहुँदो रहेछ, सायद पालो त सबैको आउँछ होला है। ढिलै चाँडै भए पनि आज तिमीले मलाई रुवाएर भयो, भोलि कसैले तिमीलाई रुवाउनेछ करुणा। तिमीलाई चुखो माया दिएकै थिए, सायद तिमीले आफ्नो स्वार्थ पुरा भएपछि तिमीले बाटो अन्त्य मोडिदियो। मेरो विश्वासको घरमा आएर पिठ्यूमा छोरा बस्यो, तर पनि धन्यवाद तिमीलाई, मलाई एक पाठ सिकाएर गयो। संसारमा मायाभन्दा ठुलो स्वार्थ हुने रहेछ। अन्तमा करुणा, तिम्रो जीवन सफलताको कामना गर्दै बिदा हुन्छु। यही तिम्रो हुन नसकेको अझै करुणाजी तपाईँको साथीले माफ माग्नुभएको छ, हामी आशा गर्छौँ अवश्य माफ दिनु हुने नै छ। श्रोता साथी, तपाईँले सुनिरहनु भएको छ रेडियो कार्यक्रम ढोलबाई माफ्र। यो कार्यक्रम रेडियो मसन्दी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ।
हामीले थोरै भए पनि तपाईका मनका भावना र मनका व्यथाहरूलाई समेट्ने प्रयास गरिरहेका छौँ। श्रोता साथी, मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने तपाईँले कार्यक्रम भुलभाइ माफ गरमा आफ्ना भावनाहरू पत्र मार्फत लेखि पठाउन सक्नुहुनेछ भन्ने आशा राखेका छौँ। यस कार्यक्रमको लागि तपाईँ हरेकै मायाको खाँचो छ।

आज तिम्रो कुरा चल्यो मुटु भित्र सुरा चल्यो, आज तिम्रो

साथी साथी आमाको क्रममा मेरो हातमा पत्र परेको छ। मेरी प्यारी दिव्या, तिमीसँग केही गुनासो छैन, तिमीले बिर्से पनि सकिन, अहिले तिमीलाई खाली मायाले तिम्रो जीवन किन्न सकिन, तिमीलाई नपाए न त तिमीलाई गुमाउन नै सक्छु। दिव्या, कहिले कहिले सोचेको थिइन तिमी बिना पनि जीवन यति लामो र भारी लाग्दो लाग्छ भनेर, किनकि जुन बाटोमा तिमीसँगै हिँड्ने सपना सोचेको थिएँ, आज आएर तिमीले मलाई त्यही बाटोमा तिमीले मलाई एक्लै छाडिगयो र मलाई एक्लै उभिन बाध्य बनायो। दिव्या, मेरो मुटुको कुनामा अझै पनि तिम्रो नाम जिउँदैछ। हरेक राति तिम्रो यादहरूले मेरो निद हराउँछ, हरेक बिहान तिम्रो मायाको अभावले मुटु भारी बनाउँछ। मानिसहरू भन्छन् समयले भन्छ समयले सबै घाउ निको पार्छ, तर केही घाउहरू यस्ता हुन्छन् जसलाई समयले होइन केवल आँसुले मात्र साथ दिन्छ। आज मलाई यस्तै भइरहेको छ, आज पनि म तिमीलाई दोष दिन चाहन्न, किनकि साँचो माया कहिल्यै हिँडामा बदलिँदैन, त्यो त चुपचाप टुटेर पनि भित्रभित्रै माया गरिरहन्छ। भाग्यलाई पनि दोष दिन म समयले यी सबै पीडाहरू हटाउँछन् भने आशा लिई बाँचिरहेको छु। दिव्या, तिमीलाई मैले त आफ्नै संसार ठानेको थिएँ, हरेक सपना तिम्रो नाममा सुम्पिएको थिएँ, तर तिमीले भने मेरो मायालाई खेल ठानेर छिन छिनमा चकनाचुर पारिदियो। आज पनि मेरो मनले सोच्छ त्यो मेरो मायामा केही गल्ती थियो र तिमीलाई भुल्न नसकेको, म तिमीबाट टाढा भए पनि मैले हावासँग पनि तिम्रो नाम लिएर बोल्छु, निश्वास लिँदा पनि तिम्रो सास खोज्छु, भिडमा एक्लै हुँदा पनि तिमीलाई रोज्छु। समयले तिमी र मलाई टाढा बनायो, तर पनि त मेरो मनले तिमीलाई नजिक ठान्छ। तिमी बिना हाँस्न सिके जस्तो गरे, तर मेरो आत्मा कहिले हाँस्न सकेन। दिव्या, हेर न, मलाई आज म एक्लै भएको छु, मेरो भन्ने आफन्तले छोडेर गए, मेरो साथमा न कोही छ, आफ्नो भन्ने मान्छे पनि त आज एक्लै छाडेर गएको छ, सबैले छाडेर गए। तिमीलाई दिव्या मैले सबै थोक सोचेको थिएँ, तिमीले छाडेपछि त यो जुन केही पनि छैन जस्तो लाग्छ, म आफै पनि छैन जस्तो लाग्छ, सबै कुरा लिएर गयौ तिमीले, बस एउटा कुरा मात्रै छोडेर गयौ थिए दिव्या, केवल यादहरू मात्रै। तिमी जाँदा त्यही यादहरू पनि त लिएर जानु पर्थ्यो, किन छोडी गयो तिम्रो माया यादहरू घरिघरि तिमीलाई सब्जी तर्फिरहन्छु। निकै गाह्रो भएको छ सहन एक्लोपन, अनि कोही नभए जस्तो तिम्रो काखमा बाँच्न चाहन्थे, तर तिमीले मलाई मर्नु र बाँच्नुको दोधारमा पारेर गयो। मैले त आफ्ना सारा खुसी त्यागेर तिमीलाई नै रोजे, तिमी मलाई बचाउन होइन मबाट हुन्कन खोज्दै थियो र छाडि गयो। दिव्या, तिमीसँगको माया मनको कुनामा लुकाएको यो माया आज पनि तिम्रै नामले भड्किरहन्छ। निदाउन खोज्छु, आँखामा बन्द हुन्छ, तर तिम्रो याद कहिले बन्द हुँदैन। तिमी मबाट टाढा भए पनि यो मुटु अझै तिम्रै वरिपरि घुमिरहन्छ, हाँस्न खोज्दा पनि भित्रभित्रै कतै आँसुहरू चुपचाप झरिदिन्छन्। सपना देख्दा पनि तिमी नै आउँछौ कि झरी लाग्छ, उठ्दा फेरि खालीपनले सताउँछ, सायद त्यही यही त हो साँचो माया, होइन नसकिने भुल्नै नसकिने। कृपया तिम्रा यादहरूले सधैँ सधैँ सताइरहन्छन्, तिम्रा यादहरू हर फल हर क्षण सम्झनामा आउँछन्, तर के गर्नु तिमी मसँग छैन, खालि सम्झनाका पानाहरू र यादका झल्कोहरू आइरहन्छन्। दिव्या, कतिपय सम्झनाहरू यस्ता हुन्छन् जसलाई भुल्न खोज्दा झन् धेरै यादहरू आउँछ, तिमीसँग बिताएका ती साहना फलहरू आज पनि मनको कुनै कुनामा जीवित छन्,
समय बित्यो, मान्छे बदलिए, तर भावना भने उस्तै छ। तिमी अहिले कसैसँग खुसी होली, तर म भने अझै तिम्रो यादले भाँचिरहेको छु। रातको त्यो शान्त समयमा जब सबै सुत्छन्, त्यो बेला सबैभन्दा धेरै तिम्रो अभाव महसुस हुन्छ। सायद हाम्रो सम्बन्ध यहीसम्म थियो, तर मनले अझै पनि तिमी फर्कने आशा मारेको छैन। दिव्या हो, आशा मरेका छैनन्। तिम्रो यादहरूमा हराएका ती शब्दहरू कतै सन्नाटामा हबिलाएकी भन्न खोजेका मनका ती गाँठाहरू तिम्रो यादमा अल्झिएका छन्। यो मौन रातमा केवल तिमीलाई सम्झना र यादहरूले सताइरहेको छ। ओछ्यानभरि छरिएको अनिदोपन अनि एउटा अधुरो सपना खोला सङ्लो भएर के गर्नु? जब आफ्नो छाया बिरानो लाग्छ, यस शून्यताको भिडमा पनि तिम्रै कमीको अभाव महसुस हुन्छ। नपुग्न सके न त बिर्सन नै मिल्ने यी भावनाहरू आज आँखाको बाटो भएर पक्न खोजेका छन्। यी सबै कुराहरू हो सपना, सबैले छोडेको मान्छे म तिमीले त बुझ्छौ होला जस्तो लागेको थियो, तर आज हेर न, तिमीले पनि त झन् बढी पीडा दिएर पो गयो। ठिकै छ, मलाई बिर्से पनि मैले गरेका मायाहरूलाई तिमी कहिले नबिर्सिन् है विद्या। तिमी बारी म बारी बिचमा एउटा ठुलो दूरी भएको छ भन्नलाई त वाक्य हो भन्छन्, तर यो कस्तो मजबुरी छ। छोएर हेर्न पाउँदिन, केवल तिम्रो अभाव आभास मात्र भएको छ। नजिक हुन तिमीसँग नजिक हुन खोज्दा सधैँ बिचमा एउटा त्रास मात्र आउँछ। न तिमी यता आउन सक्छौ, न त म तिमीसँगै बसेर सधैँ रुन सक्छु। खेती जस्तै भयो हाम्रो सम्बन्ध है, जहाँ धरती र आकाश भेटिए झै लाग्छ, तर पनि त नजिक गयो त्यति नै। यो गन्तव्यबाट टाढा भागेको जस्तो तिमी मबाट धेरै टाढा भागिसकेकी छौ। आँखाले त सधैँ तिम्रो बाटो हेरिरहन्छ, तर यो मनले पनि सधैँ तिम्रो अभाव सहिरहन्छ। हो दिव्या, कयौं पटक त लाग्छ यो दूरी नै हाम्रो प्रेमको गहिराई हो। तिमी बिनाको यो जिन्दगी मानव मुटु बिनाको एउटा धडकन भएको छ। सुन्छौ भने कहिले सुनाउने छु मेरा गुनासाहरू, मेरा कथाहरू, मेरा मनका भावहरू। कति दिन सिधानी भिजाई बिते अनि कति खाए चोटका ढोकाहरू बुझौ बुझ्छौ भने बुझाउने छु। कति पटक आफूले आफूलाई त्यागे, आफू विपरीत अरूको खुसीलाई राखे, कति रोए, कति कराए, कति लडे अनि कति पटक मैले आफूसँगै हारे। दिव्या सुन्छौ मेरा यी कथाहरू, ती मैले काटेका कठिन दिनहरू, रोए बिताएका रातहरू। हो दिव्या, अन्तमा यी मेरा भावनाले तिमीमा ठेस पुग्यो होला, मलाई माफ गरिदेऊ है। वही तिम्रो

श्रोता साथी, तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम मूल भए माफ गर। यो कार्यक्रम रेडियो मर्सेन्टी 95 MHz प्रसारण भइरहेको छ। यस कार्यक्रममा तपाई पनि सहभागिता हुन चाहनुहुन्छ भने हाम्रो ठेगाना राख्न चाहन्छु। कार्यक्रम मूल भए माफ गर रेडियो मर्सेन्टी 95 MHz तमु संग्रहालय लमजुङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ, अथवा हाम्रो फेसबुक लाइभ मार्फत पनि आफ्ना भावनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भन्ने आशा राख्दछु। श्रोता साथी, तपाईँले यस कार्यक्रम मार्फत आफ्ना भावना पक्न चाहनुहुनेछ र आफ्ना कथाहरू पनि लेख्न चाहनुहुन्छ, तपाईँहरूकै पत्र पाउने आशा राख्दछु। श्रोता साथी, यो कार्यक्रममा तपाईँले जीवनमा कसैको मन दुखाउनु भएको छ भने पत्र मार्फत साथीसँग माफ माग्न सक्नुहुनेछ भने तपाईँको साथीले पनि तपाईँले माफ माग्नु भएको माफप्रति माफ दिनुहुनेछ भन्ने पनि आशा राखेका छौँ। श्रोता साथी, हाम्रो कार्यक्रम सुनेर साथ हुने साथ दिनुहुने श्रोताहरूको नावली सम्झन चाहन्छु। हामीलाई कार्यक्रम मार्फत राजपुन मगरजीले सम्झिरहनु भएको छ, त्यस्तै गरी एमपी पौडेलजीले पनि हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुनु भएको छ, त्यस्तै गरी शुक्रराज र शैली निर्दोषजीले 5 तार फिल्मबाट सिर्जना फिल्मबाट सम्झिरहनु भएको छ। साथै साथीहरूलाई आफ्ना साथीहरूलाई सम्पूर्ण साथीहरूलाई पनि यस कार्यक्रम मार्फत सम्झिरहनु भएको छ। त्यस्तै गरी हाम्रो कार्यक्रमलाई माया गर्नुहुने सिर्जना मुखिया, टेकबहादुर कुमा, उदयपुर चैन, नपा 8 बेलटार राई टोल चोकबाट पनि उहाँले सम्झिरहनु भएको छ। त्यसै गरी कर्णप्रिय केसीजीले भारत हिमाञ्चलबाट हाल भारत हिमाञ्चलमा हुनुहुन्छ र उहाँको घर दाङ तुल्सीपुर रहेको छ। त्यसै गरी मिलन घायल दोहा कतारबाट, त्यसै गरी आयुष राई सफल UAEबाट पनि हामीलाई सम्झिरहनु भएको छ। त्यसै गरी धन श्रेष्ठ मेरो प्यारो मान्छे तिमीले पनि आफ्ना हाम्रो कार्यक्रमलाई माया गरेर सम्झिरहनु भएको छ। सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छौँ। यसै गरी हाम्रो अर्को हप्ता पनि हाम्रा साथीहरूको नावली हामी क्रमशः प्रसारण गर्दै जानेछौँ। श्रोता साथी, अब भने कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुनेर साथ दिनुहुनु? तपाईँ श्रोताहरू भर्तृमा साथ दिने मित्र मनोजीलाई पनि धन्यवाद दिँदै, उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै, कार्यक्रममा तपाईँको सहभागिताको लागि प्रचार गर्ने हाम्रो ठेगाना रहेको छ। कार्यक्रम बोल्नु भए मात्र रेडियो मुस्तुरी 95 MHz विशेष तमु संग्रहालय लम्जुङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दै अर्को हप्ता तपाईँहरूकै पत्रको आशा राख्दछौँ भन्दै अर्को हप्ता भेट्ने बाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु।

0: तपाई अहिले रेडियो मसँगै सुन्नुहुन्छ।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: Subarna Avasar, Subarna Avasar. बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461993152 र 98461283317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R 13 फिल्म हल चोक लमजुङ
2: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेउली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
4: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रो फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461326344 98461326344
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: थाजालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।